0: सोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: तथा ध्वरामाई अफसेट प्रेस सोलु दुतु नगरपालिका पाँच सोलु गुम्बु

0: नमस्कार तथा सुप्रभात कायाकैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। कायाकैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 31 गते आइतबार सन् 2026 जून 14 तारीख अधिक जेठ कृष्ण पक्षको चतुर्दशी तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन जाँदै भोलि द्विपक्षीय वार्ता हुने नेपाललाई उच्च महत्व दिएको चीनिया विदेश मन्त्रालयको भनाई।
0: भारतीय कम्पनीले 1730 मेगावाटका तीन ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो।
1: पालिकाको बजेटलाई युवा तथा उत्पादनमुखी बनाउनु पर्ने सुझाव। युवाहरूका लागि रोजगारीको सृजना र इन्टर्नशिपको व्यवस्था गर्न आग्रह।
4: अबको पालिकाको बजेट चाहिँ युवा लक्षित आउनु पर्यो, रोजगारीको अवसरहरू सृजना गर्ने खालको हुनु पर्यो, कम्तीमा युवालाई पालिकामै इन्टर्नसिप गर्ने त्यो वातावरण दिने गरेर चाहिँ बजेट ल्याउनु पर्यो।
0: अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दावी। विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा।
1: र विश्वकप फुटबलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेले। बिहान पाउने 7 बजे हाइटी र स्कटल्याण्डले खेल्दै।
3: नेहरूले निर्मिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले निर्मिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले निर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ.
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिउँ त. श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो.
2: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ.

0: क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
1: क्यान्सर विरुद्ध आजको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0956-494-333-495-55।
3: नयाँ कैरनमा अब खबरको सिलसिला। समकक्षी वाङ ईको निमन्त्रणामा राष्ट्रमन्त्री शिशिर खनाल आज चीनको चार दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। मन्त्री खनाल र चीनका विदेश मन्त्री वाङ बीच भोलि सोमबार द्विपक्षीय वार्ता गर्ने तय भएको छ। दक्षिण छिमेकी भारत भ्रमण सकेर फर्केको केही दिनमा नै परराष्ट्रमन्त्री खनाल उत्तरी छिमेकी चीन भ्रमणमा जान लाग्नु भएको हो। परराष्ट्रमन्त्री खनालले चीनिया कम्युनिष्ट पार्टीका नेता, चीनिया उच्च अधिकारी, व्यापारिक समुदाय र नेपाली समुदायसँग बेग्ला बेग्लै अन्तर्क्रिया गर्ने कार्यक्रम भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्री खनाल फागुन 21 चुनावपछिको राजनैतिक शक्ति सन्तुलनको सन्देश बोकेर चीन जान लाग्नु भएको हो। खनालको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी महाशाखाका प्रमुख बिरिङ्गु ढुङ्गाना, बेजिङ स्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायत रहनु भएको छ। चीनका विदेश मन्त्रालयका प्रवक्ता ली जीएनले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको उल्लेख गर्दै नयाँ सरकार राजनैतिक विश्वास अभिवृद्धि गर्न चाहेको उल्लेख गर्नुभएको छ। बेजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बीआरआईलाई प्राथमिकतामा राख्ने पनि सुनाउनु भएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टीले 65 जिल्ला र 4 प्रदेशमा अधिवेशन सम्पन्न गरेको छ। 2079 असार 7 स्थापना भएर तदर्थ समितिबाट चल्दै आएको रासोपाले असार 7-9 चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व संध्यामा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेको हो। कांग्रेस, एमाले र नेकपा जस्ता पुराना दलहरूलाई चुनौती दिँदै आगामी 21 चुनावबाट संसदको पहिलो दल बनेको रासपा जिल्ला नेतृत्व चुन्दै गर्दा अधिकांश अन्य दलबाट आएकाहरू छन्। विगतमा पुराना दलमा सक्रिय हुनेहरू सभापति रवि लामिछानेको सुशासनको अध्ययन र वरिष्ठ नेता बालेन्द्र शाहको डेलिभरी शैलीबाट प्रभावित रासपा प्रवेश गरी नेतृत्वमा पुगेको देखिएको छ। रासपा महामन्त्री कविन्द्र बुर्लाकोटी भन्नुहुन्छ, पार्टीको प्रथम महाधिवेशनको तयारी लगभग भयो। प्रतिनिधिको जिल्लाबाट फाइलहरू आउँदैछन्। 600 भन्दा बढ़ी पालिका, 65 जिल्ला अधिवेशन भयो। बाँकी 12 जिल्ला अधिवेशन महाधिवेशनपछि हुन्छ। चितवनमा हुने महाधिवेशनमा 3,000 प्रतिनिधि सहभागी हुने अनुमान छ। आजको नयाँ पत्रिकामा खबर छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीको सब विषयपछि अब नेपाली कांग्रेसको खबर। नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक अभियानमा निवर्तमान सभापति शेरबहादुर देउवासहित शीर्ष नेता नै बाहिरिने जोखिम बढ़ेको छ। पार्टीले संचालन गरेको डिजिटल सदस्यता प्रणालीमा शीर्ष नेतृत्वदेखि केन्द्रीय सदस्यसम्म ठूलो संख्यामा नेताहरू सहभागी भएका छैनन्। निवर्तमान सभापति देउवा, नेता डाक्टर शेखर कोइराला, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खण्टा, उपसभापति धनराज गुरूङ, पूर्व उपसभापति विमलेन्द्र निधि, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटोला, डाक्टर शशांक कोइराला, डाक्टर प्रकाश शरण महत लगायत शीर्ष नेताहरूले अहिलेसम्म सदस्यता अध्यावधिक नगर्नु भएको हो। विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेस पुनर्गठन भएपछि 14 महाधिवेशनमा देउवा प्यानलबाट निर्वाचित अधिकांश पार्टी गतिविधि बाहिर छन्। सहमतिका लागि पटक पटक वार्ता भए पनि संगठन एक हुन सकेको छैन। सभापति थापाले पार्टीको आन्तरिक विवाद समाधानका लागि उपसभापति विश्व प्रकाश शर्माले असन्तुष्ट नेताहरूसँग छलफल गरिरहेको दावी गरे पनि नतिजा आउन सकेको छैन। यसले क्रियाशील सदस्यता अध्यावधिक नगर्ने कुनै पनि नेता कार्यकर्ता 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने निर्णय यसअघि नै गरिसकेको छ। कांग्रेसले अस्ति बिहिबार राति 12 बजेसम्मका लागि सदस्यता अध्यावधिकको समय सीमा तोकेको थियो। यो अवधिभित्र 5,38,622 क्रियाशील सदस्यता अध्यावधिक गराएका अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: ₹21.9 बिजुली निशुल्क नेपाललाई दिनुपर्ने भएपछि 3 ठूला जलविद्युत आयोजनाहरूबाट भारतीय कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन एनएचपीसीले हात झिक्ने भएको छ। एनएचपीसी 800 मेगावाटको पश्चिम सेती, 450 मेगावाटको एसआर 6 र 480 मेगावाटको फुकट कर्णालीमा लगानी नगर्ने निष्कर्षमा पुगेको हो। बरू निर्माणका लागि खुला प्रतिस्पर्धाबाट आउने मनसायमा यी कम्पनी पुगेका छन्। सम्भावित नोक्सानीलाई अन्य सहुलियतबाट सम्बोधन गर्न सकेको अवस्थामा कम्पनीले यसलाई निरन्तरता दिन सक्ने पनि सम्भावना छ। सम्भाव्य पूर्ति लगानी, कर, रोयल्टी लगायत विषयमा सहुलियत दिएमा भने एनएचपीसी अघि बढ़न सक्ने नेपाली अधिकारीहरूको भनाइ छ। वित्तीय रूपमा सक्षम नहुने भन्दै एनएचपीसीले 21.9% विद्युत निशुल्क नेपाललाई दिनुपर्ने शर्त हटाउन माग गर्दै आएको थियो। तर अहिले एनएचपीसीले यो परियोजनाबाट हात झिकेको अवस्थामा सरकारले निर्माणका लागि खुला प्रतिस्पर्धा गराउनु पर्नेछ। त्यस अवस्थामा भने पुनः एनएचपीसी खुला प्रतिस्पर्धाबाट आउन सक्ने बोर्डका एक उच्च अधिकारीले बताउनुभयो। 1730 मेगावाटका तीन ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै भारतीय कम्पनी आजको नयाँ पत्रिकामा खबर छ।
3: फेरि पनि बिजुलीकै प्रसंग, नेपालले भोलि असार एक अर्थात 15 जूनदेखि बंगलादेशलाई 40 मेगावाट मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृति नदिँदा बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यातमा हुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईएको स्वीकृति, नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जीएससीको निर्णय र संशोधित वा नयाँ त्रिपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारीहरू बताउँछन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीईएले स्वीकृति दिएको छैन भने अन्य प्रक्रिया पूरा हुन सकेको छैन। नेपालले बर्खायाममा आन्तरिक खपतपछि बाँकी हुने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। हिउँदमा भने आन्तरिक माग भन्न भारतबाट बिजुली आयात गर्नुपर्ने अवस्था छ। 2082 साल मंगसिर 11 बंगलादेशको ढाकामा भएको नेपाल बंगलादेश ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जीएससीको बैठकले अहिलेको 40 मेगावाट सम्झौता अनुसार थप 20 मेगावाट बिजुली निर्यात गर्ने सहमति गरेको थियो। त्यस अनुसार आवश्यक प्रक्रिया अघि बढ़ाउने समझदारी पनि भएको थियो। नेपाल विद्युत प्राधिकरणले थप 20 मेगावाट निर्यातका लागि एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड भारत एनबीबीएनलाई औपचारिक अनुरोध पठाइसकेको छ। भारत बंगलादेश प्रसारण लाइनको क्षमता 1000 मेगावाट रहेकोले थप 20 मेगावाट निर्यात गर्न नसकिने भन्दै पत्र पठाइसकेको प्राधिकरणका विद्युत व्यापार विभागका निर्देशक खर्क बहादुर थापाले बताउनु भएको छ। भारतले स्वीकृति नदिँदा बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा पालिकाको बजेट युवा तथा उत्पादनमुखी हुनुपर्ने बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: बालक पेटमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा पढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।

0: شما خوکر زهر موزم خوشی گوبر ایشو بیز رویا گر زهر موزم خوشی گوبر
1: Эти appliances got AC, cooler, freeze, cooker, induction, air fryer लगाए अन्य घरों में सामान घर ले आता है ना सामान पानी भरने के साथ और ऐसे ऐसे को पानी लग सके कुछ ऐसे appliances ऐसे को पानी लग सके
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र वसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछु साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन्छ अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कार्यक्रममा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन जाँदै भोलि द्विपक्षीय वार्ता हुने नेपाललाई उच्च महत्व दिएको चिनिया विदेश मन्त्रालयको भनाई रासोपाको 65 जिल्ला र 4 प्रदेशमा नयाँ नेतृत्व चयन कांग्रेसमा देउवा सहित शीर्ष नेता नै महाधिवेशन प्रक्रियाबाट बाहिरिने जोखिम भारतीय कम्पनीले 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो लगायतका खबर प्रस्तुत
4: गर्यौं संघीय सरकारले आर्थिक वर्ष 2083-84 को बजेट जेठ 15 सार्वजनिक गरिसकेको छ भने प्रदेश सरकारहरू पनि बजेटको अन्तिम तयारीमा छन् प्रदेश सरकारले असार 1 मा सभामा बजेट पेश गर्नुपर्छ त्यस्तै नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन अनुसार असार 10 गतेभित्र सबै पालिकाले आफ्नो वार्षिक राजस्व र व्ययको अनुमान गाउँ र नगरसभामा पेश गरिसक्नुपर्ने व्यवस्था छ पुस माघदेखि नै टोल बस्ती र वडा स्तरबाट योजनाहरू छनौट गर्दै पालिका तहमा बजेट निर्माणको गृह कार्य हुन्छ तर नागरिकको नजिकको सरकार पालिकाले निर्माण गर्ने बजेटले वास्तवमै भूतहका आम नागरिकको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न सकेका छन् कि छैनन् भन्ने प्रश्न उठ्ने गर्छ साथी महेश गेवालीले पालिकाले सहभागितामूलक र नागरिक मैत्री बजेट कस्तो र कसरी ल्याउनुपर्छ भनेर स्थानीय शासनका विज्ञ एवं राष्ट्रिय सभाका पूर्व सदस्य डाक्टर खिमलाल देवकोटालाई सोध्नु भएको छ
5: पहिला आफूले गरेका कामहरू संविधानका कुराहरूमा कानेर ज्ञाप रह्यो जुन अधिकार दिएको छ जिम्मेवार दिएको छ स्थानीय सरकारलाई 1 by 1 हेर्नु पर्यो स्थानीय सेवा कुराहरू पनि दिएको छ सुशासन प्रवर्धन गर्ने गरेर ध्यान दिनु पर्यो कतिपय कुराहरू होइन अब बेरोजगारको ठूलो समस्या पनि रह्यो होइन अलिकति रोजगार प्रवर्धन गर्ने खालकाहरू त्यस कारण आयोजना कार्यक्रमको एउटा स्पष्ट यो प्राथमिकीकरण चाहिँ गर्न जरुरी छ है उत्पादनसँग पनि जोड्नु पर्यो ओडाहरूमा ओडाको भूगोल कति ओडाहरूको जनसङ्ख्या कति होइन ओडाहरूको चाहिँ सामाजिक आर्थिक पूर्वाधार विकास कस्तो त्यो रिसोर्सको एलोकेसन चाहिँ अलिकति वैज्ञानिक पनि हुनु पर्यो न्यायचित पनि हुनु पर्यो त्यो पाटोमा अलिकति ध्यान दिनु पर्यो पालिकाहरूले बजेटमा त्यस कारण यो जुन डेमोक्रेसीको लाभ हो नि त्यो चाहिँ अलिक ओडाबाटै नागरिक पाउने त्यो कुरालाई ध्यान दिनु पर्यो अबको कार्यक्रममा विशेष गरी युवाहरू लक्षित पनि ल्याउनु पर्यो पालिकाले यो संघीय लोकतान्त्रिक यो गणतन्त्रात्मक शासन व्यवस्थालाई स्थानीय तहदेखि नै सुदृढ गराउने काममा उनीहरू बजेट राख्नु पर्यो अबको पालिकाको बजेट चाहिँ एकदम युवा लक्षित आउनु पर्यो रोजगारीको अवसरहरू सिर्जना गर्ने खालको हुनु पर्यो कम्तीमा युवालाई आफ्नो पालिकामा पढेको लेखेको छ भने केही समय उनलाई पालिकामै इन्टर्नसिप गर्ने त्यो वातावरण दिने गरेर चाहिँ पहिला ल्याउनु पर्यो
3: पालिकामा चाहिँ बजेट बाँड्दाखेरि कनिका छरे जस्तो तरिकाले बाँडिएको छ भन्ने गुनासोहरू पनि आम व्यक्तिहरूबाट नागरिकबाट सुनिन्छ अब यसले गर्दाखेरि म त ठ्याक्कै सोचे जस्तो विकास देखियो म त बजेटको सही सदुपयोग भयो भन्ने एउटा त्यो चिन्ताको विषय पनि छ यसलाई चाहिँ कसरी रोक्न सकिन्छ
5: थुप्रै योजनाहरू साना योजनाहरू चाहिँ ल्याउनु पनि भएन कतिपयमा अब जरुरी पनि हुन्छ आवश्यक पनि हुन्छ कनिका छरे जस्तोले खासै रिजल्ट पनि आउँदैन है योजनाहरूको सबभन्दा पहिला पालिकाले कतिवटा प्राथमिकीकरण चाहिँ गर्न पर्यो यो प्राथमिकता नगरिकन नगर स्तरीय योजना हो कि वडा स्तरीय योजना हो कि कार्यविधि निर्देशिका ल्याउनु पर्यो, अर्थ प्रणालीलाई पनि अलिक व्यवस्थित पारदर्शी गर्नु पर्यो, स्थानीय कर राजस्वलाई पनि परिचालन पनि गर्नु पर्यो, समग्रतामा पालिकाले अहिलेसम्म आफूले ल्याएको बजेटको पनि एउटा समीक्षा गर्नु पर्यो, र संविधानले दिएको जुन स्थानीय सरकारलाई दिएको जुन म्यान्डेट हो त्यो म्यान्डेट अनुसार मैले काम गर्न सकेँ कि सकेन भनेर एकचोटि सबै कामहरूको एकचोटि रिभ्यू पनि गर्नु पर्यो। त्यसकारण आफूले गरेका कामहरू जुन कर्मकार बहुवर्षीय होस् कर्मागत होस् त्यो टुङ्ग्याइदिने, अब नयाँ कार्यक्रम गर्दाखेरि पनि सक्ने गरेर गरिदिने कि अरू अधुरा कामहरू पनि बाँकी नराखिदिने, ताकि अब आउने सरकार होइन स्थानीय निर्वाचनबाट आउने सरकारले चाहिँ आफ्नो अनुकूल चाहिँ काम गर्न पाओस्।
6: बजेट पास भएकै दिनदेखि प्रभावकारी कार्यान्वयन र कडा अनुगमन शुरू गर्न चाहिँ पालिका नेतृत्वले कस्तो संयन्त्र बनाउनुपर्छ यसमा?
5: यही समस्या छ कि अब कुनै बेलामा हामीले स्थानीय सरकार संचार नियमको रिभिजिट गर्नु पर्यो, त्यसमा चाहिँ अब त्यस्तै अब त्यो अनुगमन चाहिँ कमजोर भयो होइन, त्यसको पारदर्शिता भएन, जवाबदेहिता भएन, उत्तरदायित्व भएन भन्ने गुनासाहरू छ। सबल पक्ष दुर्बल पक्ष जस अब्ज सबै स्थानीय सरकारले मेयर उपमेयर अध्यक्ष उपाध्यक्ष लिने कुरा भयो क्या। त्यसकारण अनुगमन जुन कमिटी छ त्यो उपमेयरको उपाध्यक्षको अध्यक्षतामा जुन कमिटी छ त्यो कमिटी चाहिँ अलिक सक्रिय हुनु पर्यो, अनुगमनको रिपोर्ट आइसकेपछि त्यसलाई बेस मानेर भुक्तानी प्रणालीलाई अगाडि बढाउनु पर्यो, सार्वजनिक सुनवाई गर्ने कुराहरूमा त्यस्तो पनि ध्यान दिनु पर्यो। स्थानीय सरकारले अब मैले अहिलेसम्म के काम गरेँ यो भन्ने खालकोमा त्यो नागरिकलाई पनि थाहा दिनु पर्यो, थाहा पाउनु पर्यो, त्यसको पारदर्शितामा सुशासनमा अलिक ध्यान दिनु पर्यो।
6: उहाँ हुनुहुन्थ्यो स्थानीय शासनका विज्ञ एवं राष्ट्रिय सभाका पूर्व सदस्य डाक्टर खिमलाल देवकोटा। फेरि पनि खबरकै सिलसिला, सरकारले राजदूत नियुक्तिमा खुल्ला आवेदन माग गरेसँगै राजदूत पदप्रति उच्च आकर्षण देखिएको छ। नेपालको इतिहासमै पहिलो पटक राजदूत पदका लागि खुल्ला आह्वान गरिएको हो। राष्ट्र मन्त्रालयले विभिन्न देशका लागि माग गरेको राजदूत पदका लागि 3,000 भन्दा धेरैले दरखास्त दिएका छन्। यो संख्या सरकारले अन्य निकायका लागि आह्वान गरेको पदका लागि भन्दा कयौं गुणाले बढ़ी आवेदन परेको हो। ठूलो संख्यामा आवेदन परेपछि अब छनौट कसरी होला भन्ने चासो कूटनीतिक वृत्तमा उच्च छ। राजदूत नियुक्ति प्रक्रिया सरकारको विशेष अधिकारभित्र पर्छ, जस अनुसार एक जेठ 14 गते आह्वान गरिएको खुल्ला आवेदनको अन्तिम मिति जेठ 22 गतेसम्म रहेको थियो। आवेदनको निष्पक्ष छानबिन गरी अल्पसूची अर्थात सर्टलिस्ट तयार गरिने मन्त्रालयले जनाएको खबर गोर्खापत्र दैनिकले छापेको छ।
4: वाल्मीकि विद्यापीठ क्याम्पस काठमाडौँको कृत्य कागजातका आधारमा शिक्षा मन्त्रालयले 20 भन्दा बढ़ी विदेशी नागरिकले अध्ययन भिसा सिफारिश गरेको पाइएको छ। अध्ययन विभागले छानबिन गर्दा 10 जनाको नक्कली कागजातका आधारमा भिसा सिफारिश गरेको भेटिएको थियो। त्यसपछि शिक्षा मन्त्रालय थप छानबिन गर्दा 1 महिना अघि पनि कृत्य कागजातकै आधारमा थप 10 जनालाई भिसा सिफारिश भेटिएको हो। तीमध्ये कतिपयलाई अध्यागमनले भिसा समेत जारी गरिसकेको छ। भिसाका लागि वाल्मीकि क्याम्पसको कागजात कृत्य गरिएको भेटिएपछि गृह र शिक्षा मन्त्रालयले छुट्टा छुट्टै रूपमा छानबिन अघि बढ़ाएका छन्। गृह र शिक्षा मन्त्रालयले भिसा सिफारिश सम्बन्धी 2078 सालदेखिका विवरण माग गरेको क्याम्पस प्रमुख अचित रानी छानेले जानकारी दिनुभयो। अध्यागमनले नक्कली कृत्य कागजात लिएर भिसा सिफारिशका लागि शिक्षा मन्त्रालय र अध्यागमन पुगेका सुबोध शुक्लालाई समेत पक्राउ गरेको जनाएको छ। यीसँगै 1 जना चिनियो नागरिक पनि पक्राउ परेका छन्। वाल्मीकि क्याम्पसको कागजात कृत्य गरी 20 भन्दा बढ़ी भिसा सिफारिश, कान्तिपुर दैनिकमा खबर छ।
6: कार्यक्रममा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि। एक वर्षदेखि पाँच वर्षसम्मका सबै बाल बालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
2: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
7: यसै क्रममा यही असार तीन गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
9: हर घर ये था हर घर में प्रकट ये बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार या शुक्रवार रात 8 बजे मात्र विश्व को सुनवाई टीवी में।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। 2072 सालको विनाशकारी भूकम्पपछि सुरक्षित आवासको व्यवस्था गर्ने निर्माण गरिएको दोलखाको भेगेश्वर नगरपालिका 4 को जिलु एकीकृत बस्तीका बासिन्दाले अझै घर जग्गाको लाल पूर्जा प्राप्त गर्न सकेका छैनन्। भूकम्प गएको 10 वर्ष पूरा भइसक्दा पनि बस्तीमा बसोबास गरिरहेका 167 घरधुरी लाल पूर्जाकै प्रतीक्षामा रहेका छन्। भूकम्पले घरबारविहीन बनेका परिवारलाई व्यवस्थित र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले डीभी फसिलो एकीकृत बस्ती निर्माण गरिएको थियो। सरकारले पुनर्निर्माण अभियान अन्तर्गत उपलब्ध गराएको अनुदान तथा स्थानीय तहको सहयोगमा निर्माण भएको यो बस्तीमा अहिले फसिभईमा 112 र दिहीमा 55 घरधुरी गरी 167 परिवार बसोबास गर्दै आएका छन्। तर घर निर्माण भई दशक बितिसक्दा पनि घरधनी प्रमाणपत्र प्राप्त नहुँदा स्थानीयवासी निराश बनेका छन्। ब्लक ख नामाकरण गरी निर्माण गरिएको यो बस्ती झण्डै 45 रोपनी क्षेत्रफलमा फैलिएको छ। सरकारले हरेक लाभग्राहीलाई 3 लाख रूपियाँ उपलब्ध गराएको थियो भने भीमेश्वर नगरपालिकाले थप 30,000 रूपियाँ सहयोग गरेको थियो। सरकारी तथा स्थानीय तहको संयुक्त लगानीमा निर्माण भएको बस्ती अहिले व्यवस्थित रूपमा सञ्चालनमा रहे पनि जग्गाको स्वामित्व सम्बन्धी समस्या भने समाधान हुन नसकेको स्थानीय विश्वमणि चौलागाईले बताउनुभयो। 10 वर्ष बितिसक्दा पनि लाल पूर्जा विहीन एकीकृत जिलु बस्ती आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
3: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलमा ट्रम्पले सम्झौतापछि विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने स्टेट अफ हर्मुज सबैका लागि खुल्ला हुने दावी गर्नुभएको बीबीसीले उल्लेख गरेको छ। मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले पनि अबको 24 घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने अपेक्षा गरेको जनाएको छ। तर इरानले भने सम्झौता हस्ताक्षरको समयबारे अझ स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन। सम्झौता हुने सम्भावना भए पनि त्यसको ठ्याक्कै समय अझै स्पष्ट भइ नसकेको इरानको भनाइ छ। ट्रम्पले सम्झौतापछि इरानको उच्च सम्वर्धित युरेनियम भण्डारण व्यवस्थापन गरिने र त्यसलाई अन्तत नष्ट गरिने पनि बताउनु भएको छ। उहाँले वार्ता सफल नभए अमेरिकासँग अन्तिम विकल्प समेत रहेको चेतावनी दिनुभएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि शुरू भएको द्वन्द्वले मध्य पूर्वमा तनाव चुलिएको थियो। यदि प्रस्तावित सम्झौता सफलतापूर्वक कार्यान्वयन भए मध्य पूर्वको सुरक्षा अवस्था विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
2: अब खेल खबर। फिफा विश्वकपमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेलेका छन्। ब्राजिल र मोरक्को बीचको खेलमा स्माइल साइबरीले 21 मिनटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। एक गोलले पछि परेको अवस्थामा ब्राजिलका भिनिसियस जुनियरले 32 मिनटमा गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन र 1-1 अंक बाँडेका छन्। ब्राजिलले सँग सीको आफ्नो पहिलो खेलमा बलियो टोली मोरक्कोको सामना गर्दा नेमार बिनै खेलेको हो। नेमार घाइते भएपछि ब्राजिलियन
4: प्रशिक्षक कार्लो एन्सोलेटीले स्टार खेलाड़ी नेमारलाई मोरक्को संघको पहिलो खेलमा विश्राम दिएका हुन्। त्यसै आज बिहान भएको खेलमा स्विजरल्याण्ड र कतारले बराबरी खेल्दै अंक बाँडेका छन्। सान फ्रान्सिस्को रंगशालामा सम्पन्न खेलमा स्विजरल्याण्ड र कतारले एक एक गोलको बराबरी खेलेका हुन्। खेलको 17 मिनटमा ब्रेल इम्बोलोले पेनाल्टी मार्फत गोल गर्दै स्विजरल्याण्डलाई अग्रता दिलाएका थिए, तर खेलको इन्जुरी समयको 4 मिनटमा बाउलेन खोखीले गोल गर्दै खेल बराबरी बनाए। उनको गोलले कतारलाई हारबाट जोगाउनका साथै विश्वकप इतिहासमा पहिलो अंक दिलायो। अर्को खेलमा अहिले बिहान 7:45 हाइटी र स्कटल्याण्डले खेल्दैछन्।
6: खबर संक्षेपमा, आज देशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी कोशी प्रदेशको केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार मधेस प्रदेशका एक दुई ठाउँमा पनि मध्यमसम्मको वर्षा हुने सम्भावना छ। वर्षासँगै चट्याङको पनि जोखिम रहेकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ।
4: बर्खे धान खेतीको मुख्य सिजन शुरू भएसँगै धानका किसान रासायनिक मल अभावको मारमा परेका छन्। धानको ब्याग राख्ने, मकैमा मल हाल्ने र रोपाईको तयारी गर्ने समयमा किसान रातभर सहकारीको गेटमा लाइन बस्न बाध्य भएका छन्। घोराई उपमहानगरपालिका एक पन्त टोलका किसान नवराज पन्त बिहिबार बिहान 2 बजेदेखि नै घोराई 2 रामपुर जैविक विविधता कृषि सहकारी संस्थाको गेटमा पालो पुरेर बस्नुभयो। धान र मकै खेतीका लागि आवश्यक मलको जोह गर्न नसक्दा रातभर लाइन बस्नु परेको उहाँको गुनासो छ। किसान रातभर मलको लाइनमा आजको घोषणापत्रमा खबर छ।
6: र पुराना नीतिका 29 लाख सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स मध्ये 3.5 लाख तत्काल नछापिने भएको छ। एक वर्षभन्दा कम समय अवधि भएका कारण ती लाइसेन्स नछापिने यातायात व्यवस्था विभागले बताएको छ, तर तत्काल चाहिएको अवस्थामा निवेदनको आधारमा छापेर उपलब्ध गराइने उसले जनाएको छ। काया कैरनमा अब पालो उखानको
4: भोटको नुन र लासाको सुन।
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन जाँदै भोलि द्विपक्षीय वार्ता हुने नेपाललाई उच्च महत्व दिएको चिनिया विदेश मन्त्रालयको भनाई।
6: भारतीय कम्पनीले 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो।
4: पालिकाको बजेटलाई युवा तथा उत्पादनमुखी बनाउनु पर्ने सुझाव। युवाहरूका लागि रोजगारीको सृजना र इन्टर्नशीपको व्यवस्था गर्न आग्रह।
6: अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दावी। विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा।
4: र विश्वकप फुटबलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेले। बिहान 7:45 हाइटी र स्कटल्याण्डले खेल्दै।
6: अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन जुन पुरानो भनिने पार्टी कांग्रेस र उसको महाधिवेशनसँग सम्बन्धित छ। कांग्रेसको 15 महाधिवेशन आउँदो असोजमा काठमाडौँमा हुँदैछ। यसअघि विशेष महाधिवेशन भएको थियो। यहाँ नेता कार्यकर्ताले कांग्रेसको निकै खोजी गरिरहेका छन्। अलि पर महाधिवेशनबारे जोड़तोड़को आवाज सुनिएको छ। अनि त्यो आवाज सुनेका एकजनाले भन्दैछन्, ऊ फेरि महाधिवेशन महाधिवेशन भनेर सुनियो, कांग्रेस यतैको छ कि क्या हो? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गर्छ।

0: सरी जन्म दर्ता दिनुहोस् त
1: जन्म दर्ता गरेको छैन नि म्याडम
0: बाउ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रूपको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँचसम्म नलाग्ने आत्मविश्वास तुम्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँच्यो अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश
2: सरकार आजका बाल बालिका भूमिका सजनहार
4: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय भनेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
2: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
4: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव फर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमय थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
1: पक्षी गरामा वर्ण हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
0: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति।
0: भर्ना म्याथ यही फेस 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याथ 2083 साल असोज 20 गतेसम्म।
1: पढ़ाई हुने समूहहरू
0: कम्प्युटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह,
1: कानून समूहमा 30 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 98-55-10-55 छ, 98-41-63-53-37, 98-42-84-87 मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, कल्लेरी, सोलुखुम्बु।

0: क्षेत्रीय विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक मार्क क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आज सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षित आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ वार्ड महिला शिक्षित तह प्राथमिक तृतीय तह संख्या 1 वार्डको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मा मापी कर्म परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स मिता संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन श्रमिक प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 प्रस्तुतता मूल्य गरी आवश्यकता साथहरू एसई र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि शुल्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 42 99 6 53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 9851873 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851773 श्री कर्मा माध्यमिक विद्यालय सूर्य तुकुण्ड नगरपालिका सात सुनखुम्बु।

0: सूचना
1: गारमा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलुदुकुण्ड नगरपालिकाको यही जेठ 27 अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: पद शिक्षक श्रेणी प्रथम तृतीय पदको तिथि अस्थायी करार पद संख्या 2 आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकीको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयले माथिल्लो योग्यता हासिल गरेको शिक्षित अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बोनसले तलब भत्ता उपलब्ध गराइनेछ।
1: दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पूर्ण मिति असार 12 गते विद्यालय समयभित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि दुई प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
0: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नुहुनेछ। बोर्ड निवेदन 10 श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सलिडीमा रहेको सही नम्बर 2301640092001 जम्मा गरी सुको सकलै ब्राउजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 42 89 53 र 98 41 38 96 20।
0: दिनेश सिंह तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुलुदुकुण्ड नगरपालिका साथ सुनिखुम्बु।
2: होइन
3: इकान्छा, गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो त नाम चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
2: होइन, त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति छिटो हुने रहेछ?
3: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफूले सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
4: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेन केएल टावर 6 तला काठमाडौँ। सम्पर्क
3: 98 50 17 979
4: र 01 592 26 16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल। चावहन की चपाती काठमाडौँ।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी फेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएन अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
1: लहरी शर्मिला बधाई छ एसी उत्तीर्ण गरेकोमा।
2: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
1: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
2: म त कहाँ पढ्ने अन्यलमा छु भने।
1: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशसम्म मिलेर पढ्यो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
2: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
1: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
2: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
1: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
2: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
1: ल सुन, देशभरका हजारौं माभी मध्ये टप 5 भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336 48-12-445।
0: आर्थिक वर्ष 2084-84 लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
3: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा सुधार प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यसित रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएन, गुनासो सुने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना। यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्य
4: कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साबिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

नमस्कार। पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सोलह एफएम 102.9 मेगाहर्ट्ज देश का विभिन्न भाग www.solehfm.com संसारभर एक साथ प्रसारण भइरहेको बिहान 7 बजे सुरु समाचार लिएर आइपुगे म सौमिला पुरी। सोलुखुम्बुमा अवैध बालुवा ओसार प्रसार गर्ने ट्र्याक्टर र चालक नियन्त्रणमा सघन शहर विकासको सहयोगमा सोलुखुम्बुको फाप्लु बेनी सड़क ढलान कार्य शुरू। 11 महिनामा 20 चालक मापसी कार्यवाहीमा सवारी दुर्घटनामा 7 जनाको मृत्यु सगरमाथा सफल आरोही सुविज्ञ पन्त र स्थायीस्तरमा सम्मानित। काभ्रेमा दुर्घटनाबारे छानबिन गर्न छानबिन समिति गठन। ओखलढुङ्गामा विद्यार्थी मतदाता शिक्षा हलिस्तीमा विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर हस्तान्तरण। र विश्वकप फुटबल ब्राजिल र मोरक्को तथा स्विजरल्याण्ड र कतार बीचको खेल बराबरी। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा अवैध रूपमा खोलाको बालुवा ओसार प्रसार गरिरहेको अवस्थामा एक ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुसार यही जेठ 27 गते बुमबाट अस्पतालतर्फ जाने गरेको अनुसार 1660 नम्बरको ट्र्याक्टरलाई रोकेर निरीक्षण गरिएको थियो। जाँचको क्रममा उक्त सवारीले वडा नम्बर 1 अन्तर्गतको हुङ्गा खोलाबाट अनुमति बिना बालुवा संकलन गरी ढुवानी गरिरहेको भूटीको प्रहरीले जानकारी दिएको छ। रूपमा नदीषण पदार्थ उत्खनन र ढुवानी गरेको पाइएपछि प्रहरीले ट्र्याक्टर लोड गरिएको बालुवा र चालकलाई तत्काल आफ्नो नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका चालकलाई आवश्यक कानून कार्यवाही अगाडि बढ़ाउनको लागि मेडिकल स्वास्थ्य परीक्षण गराई आवश्यक प्रक्रियाको लागि महाकुलुङ गाउँपालिकाको जिम्मा बुझाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरीले प्राकृतिक स्रोत साधनको अवैध दोहन रोक्न नियमित अनुगमन र निगरानीलाई निरन्तरता दिएको पनि जानकारी दिएको छ। सोलुखुम्बुमा आर्थिक वर्ष 2082-83 को पहिलो 11 महिनामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालक विरूद्ध गरिएको कार्यवाहीबाट 11,500 रूपियाँ राजस्व संकलन भएको छ। जिल्ला ट्राफिक कार्यालय सोलुखुम्बुको अनुसार यस अवधिमा 20 वटा सवारी साधनलाई मापसी अन्तर्गत कार्यवाही गरिएको हो। कार्यवाहीमा पर्ने सवारी मध्ये मोटरसाइकलको संख्या सबैभन्दा धेरै रहेको छ, जहाँ 16 वटा मोटरसाइकल 2 वटा कार जीप 1 कोठा ट्र्याक्टर तथा 1 कोठा टेम्पो अटो वा सिटी सवारीमाथि कार्यवाही भएको तथ्याङ्कमा उल्लेख गरेको छ। जेठ महिनामा सबैभन्दा धेरै 4 वटा र फागुनमा 3 वटा मोटरसाइकल सारा कार्यवाहीमा परेका थिए। राजस्व संकलनतर्फ मोटरसाइकलबाट

हजार रूपया कर्जबाट 1,500 रूपया तथा ट्रैक्टर टेम्पो अजबाट सम्मान 500 रूपया प्राप्त भएको छ। ट्रक ज टिप्पर र बस जस्ता ठूला सवारी भने उक्त अवधिमा मापुसे कार्यवाहीमा परेका छैनन्। यता सो अवधिमा सिलाभो 60 सवारी दुर्घटना पर्दा भएका छन्। दुर्घटनाका कारण 7 जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा 4 पुरूष 2 बालक र 1 बालिका रहेका छन्। साथै 10 जना गम्भीर तथा 55 जना सामान्य घाइते भएका छन्। गम्भीर घाइते मध्ये 7 पुरूष 1 महिला 1 बालक 1 बालिका रहेका छन्। सामान्य घाइते हुनेको संख्या 55 रहेको 36 पुरूष 9 महिला 6 बालक र 6 बालिका रहेका छन्। दुर्घटनाबाट कुल 24,47,200 रूपियाँ बराबरको धनमा क्षति भएको अनुमान गरिएको छ। सबैभन्दा बढ़ी आर्थिक नोक्सानी असोज महिनामा 10,21,000 रूपियाँ बराबरको भएको छ। भदौमा 5,72,000 र माघमा 6,43,000 रूपियाँ बराबरको क्षति भएको तथ्याङ्कले देखाएको छ। सवारी दुर्घटना र मानवीय क्षतिको अवस्थाले सड़क सुरक्षामा थप प्रभावकारी निगरानी ट्राफिक नियमको कड़ाईको साथ कार्यान्वयन तथा जनचेतना अभिवृद्धिको आवश्यकता रहेको सरकारवालाहरूले बताएका छन्। सोलुखुण्डको सोलुदुखुण्ड नगरपालिका चार अन्तर्गत पर्ने फापो बेनी सड़कको ढलान कार्य औपचारिक रूपमा शुरू भएको छ। स्थानीय पूर्वाधारलाई थप व्यवस्थित र दिगो बनाउने लक्ष्यसहित सघन शहरी विकास तथा भवन निर्माण कार्यालय ओखलढुङ्गाको करिब 3 करोड़ रूपियाँको लगानीमा शुक्रबारदेखि निर्माण प्रक्रिया अघि बढ़ाएको हो। वडाध्यक्ष युवास तामाङ अनुसार लामो समयदेखि स्तर उन्नतिको प्रतीक्षामा रहेको उक्त सड़कमा काम शुरू भएपछि स्थानीयवासीमा सकारात्मक उत्साह देखिएको छ। ढलान सम्पन्न भएपछि वर्षायाममा हिजो र अव्यवस्थित सड़कको कारण हुने शास्ति कम हुने विश्वास लिएको छ। निर्माणको जिम्मेवारी आरकोपीके कन्स्ट्रक्सनले पाएको छ। कम्पनीले तोकिएको प्राविधिक मापदण्ड अनुसार गुणस्तरीय निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। हाल आवश्यक निर्माण सामग्री व्यवस्थापन प्राविधिक जनशक्ति परिचालन तथा उपकरण प्रयोगलाई तीव्रता दिएको जनाएको छ। ओडाकनले योजनाको प्रभावकारी कार्यान्वयनको लागि नियमित अनुगमन गर्ने जनाएको छ। निर्माण सामग्रीको गुणस्तर प्रशिक्षण प्राविधिक मापदण्डको पालना तथा कार्य प्रगतिका विषयमा निरन्तर प्रशिक्षण गरिने वडाध्यक्ष तामाङले बताउनु भएको छ। उहाँले विकास निर्माणका गतिविधिमा कुनै प्रकारको लापरवाही स्वीकार्य नहुने स्पष्ट पार्दै निर्धारित समयभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको पनि जानकारी दिनुभएको छ। साथै निर्माण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन स्थानीयवासीलाई सदैव निगरानीमा सहयोग गर्न आग्रह गर्नुभएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी राष्ट्रको गौरव बढ़ाउन महत्वपूर्ण योगदान पुर्याएका पर्वतारोही सुविज्ञ पन्त र साहित शर्मालाई आईसीए फसी फ्रान्स लिमिटेडले विशेष समारोह सम्मान गरेको छ। जेठ 25 आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सुशील कुमार ओयालले प्रमुख अतिथि रहेको थियो। कार्यक्रमलाई संस्थाका कर्मचारी सामाजिक रूपका व्यवसायी परिवार सन् तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। सम्मानित आरोही दयलाई सम्मानपत्र दोसला तथा मायाको चिन्ह प्रदान गर्दै आयोजकले उनीहरूको साहस समर्पण वृद्ध इच्छाशक्ति अनुशासन तथा कठिन परिस्थितिमा पनि लक्ष्यप्रति अडिग रहने क्षमताको उच्च प्रशंसा गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओयालले सगरमाथा आरोहण व्यक्तिगत उपलब्धि आत्मनिर्भर राष्ट्रको गौरव र पहिचानसँग जोड़िने विषय भएको उल्लेख गर्नुभएको छ। यस्ता सफलताले नेपाली युवा पुस्तालाई आत्मविश्वास देशप्रेम तथा उच्च लक्ष्य प्राप्तिको लागि प्रेरणा प्रदान गर्ने विश्वास उल्लेख गरेका छन्। सम्मानित आरोही सुविज्ञ पन्त र साहित शर्माले आफ्नो आरोहण यात्राको अनुभव सुनाउँदै हिमाल श्रेणी क्रममा सामना गर्नुपरेका चुनौती जोखिम तथा सफलताका क्षणहरूबारे जानकारी गराएका थिए। उनीहरूले आफ्नो सफलतामा परिवार स्वर्गीय संस्था साथीभाइ तथा सम्पूर्ण नेपालीहरूको सुरक्षा र समर्थनको महत्वपूर्ण भूमिका रहेको बताउनु भएका छन्। कार्यक्रममा प्रवक्ताले नेपाल सगरमाथाको देश भएकाले पर्वतीय पर्यटन साहसिक खेलकुद तथा वातावरण संरक्षणका क्षेत्रमा थप योगदान आवश्यक रहेको धारणा गरेका छन्। साथै नेपाली पर्वत आरोहले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढ़ाउन खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता प्रतिभाहरूलाई प्रोत्साहन र सम्मान गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिएका छन्।
सोली दुत्कुण्ड नगरपालिकाकी महिला तथा बाल बालिका शाखा प्रमुख रिफा ढुंगानासँग कुराकानीका क्रममा शाखा प्रमुख ढुंगानाले नगरपालिकाले केवल भौतिक पूर्वाधार निर्माणलाई मात्र नभई सामाजिक विकास र मानवीय क्षमता अभिवृद्धिलाई उत्तिकै प्राथमिकता दिएको प्रश्न पार्नुभएको छ। उहाँका अनुसार नगरभित्र महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन परम्परागत शिपभन्दा माथि उठेर व्यावसायिक तालिमहरू प्रदान भइरहेका छन्। महिलाहरू आय आर्जनमा जोडिएपछि मात्र समाजमा उनीहरूको निर्णय प्रक्रियामा पुगेर गृहस्थ हिंसाका घटनामा कमी आउने विश्वासको साथ शाखाले उद्यमशीलता विकास कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको छ। बालबालिकाको क्षेत्रमा गरिएका कामहरूको चर्चा गर्दै प्रमुख ढुंगानाले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूल प्रवाह ल्याउन विशेष पहल भइरहेको जानकारी दिनुभएको छ। बाल अधिकारको संरक्षण, बाल विवाह न्यूनीकरण र बाल श्रम उन्मुखका लागि नगरका विभिन्न ओडाहरूमा सचेतना अभियान तीव्र पारिएको छ। निर्वाचनमा बदर मतको संख्या न्यूनीकरण गर्ने उद्देश्यले ओखलढुङ्गामा विद्यार्थीलाई लक्षित गरेर मतदाता शिक्षा कार्यक्रम शुरू गरिएको छ। समुदायमा निर्वाचन सम्बन्धी सचेतना फैलाउन विद्यार्थी मार्फत प्रभावकारी सन्देश पुर्याउने लक्ष्यसित यो अभियान थालिएको हो। जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाको आयोजनामा शुक्रबार बरूसेलमा माध्यमिक विद्यालय वा विद्यालय स्तरीय मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने अभियानको औपचारिक शुरूआत गरिएको हो। कार्यालयको वार्षिक कार्यक्रम अनुसार जिल्लामा दोस्रोटा विद्यालयमा मतदाता शिक्षा प्रदान गर्ने योजना रहेको सूचना अधिकारी विदुर कुमार बस्नेतले जानकारी दिनुभएको छ। उहाँका अनुसार विद्यार्थी र लोकतान्त्रिक प्रणाली निर्वाचन प्रक्रिया तथा मतदाताको अधिकार कर्तव्य बारे आधारभूत जानकारी प्रदान गरिनेछ। अभिमुखीकरण कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी सुनिता अरियाल लगायतले निर्वाचनको महत्व, मतदान प्रक्रिया, मतदाता नामावली, निर्वाचन जानकारी दिएका थिए। कार्यक्रममा विद्यार्थीहरूलाई भविष्यमा सचेत मतदाता तथा जिम्मेवारी नागरिकको रूपमा तयार पार्ने उद्देश्यले अन्तर्क्रियात्मक छलफल समेत गरिएको थियो। जिल्ला निर्वाचन कार्यालयले विद्यालय तथा समुदाय स्तरमा मतदाता शिक्षा कार्यक्रमलाई निरन्तरता दिँदै लोकतान्त्रिक सचेतना अभिवृद्धि गर्ने जनाएको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ओखलढुङ्गामा प्रत्यक्षतर्फ 3356 र समानुपातिकतर्फ 2710 गरी कुल 6066 मत बदर भएको थियो। हलेस्थित वासु नगरपालिकाले घर बालविहीन विपन्न घर परिवारका लागि जनता पातको जस्ता पाताको छाना सहितको भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ। बिहान बेलुकाको छाक कारण समेत धोधो पर्ने ओडा नम्बर 10 अर्खोली स्थित नागरिका टेक बहादुर सार्कीको परिवारलाई नगरपालिकाले भूकम्प प्रतिरोधी दुई कोटी घर निर्माण गरेर हस्तान्तरण गरेको हो। सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत नगरपालिकाका तीन घर विपन्न परिवारका लागि भूकम्प प्रतिरोधी घर हस्तान्तरण गरिएको नगर प्रमुख विमला राईले जानकारी दिनु भएको छ। आफ्नो घर नभएपछि फिरन्ते जीवन बिताउँदै आएका सार्की परिवार भूकम्प प्रतिरोधी घर पाएसँगै हर्षित भएका छन्। नगरपालिकाले 163 कार्यपालिकाको बैठकले विपन्न तीन परिवारलाई भूकम्प विरोधी घर निर्माण गर्ने निर्णय गरेको नगरपालिकाले गरेको थियो। नगर कार्यपालिकाको निर्णय अनुसार अर्खोलीका टेक बहादुर, मंगलचारका भया दमाई र ढिकुवाका देश पीर राईका लागि प्रति परिवार रो 5 लाख बराबरको लगानीमा घर निर्माण गरिएको नगर प्रमुख एवं वडा नम्बर 7 महादेव स्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ। काभ्रेको नवगुप्त नगरपालिका वडा नम्बर 2 को बुस्साकोटमा हिजो भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक आईश्री दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालयका पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी कमल थापाको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो। घटनाको वास्तविक अवस्था कारण तथा जिम्मेवारी पक्षीय पहिचान गरी सत्य तथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न कार्यविधेयक पाएको समितिलाई 7 दिनको समय दिएको छ। यसैबीच काभ्रेको नवबुद्ध नगरपालिका वडा नम्बर 2 को बुस्साकोटमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउने सबै आरोपीको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीको अनुसार ज्यान गुमाउनेहरूमा सिन्धुलीको घ्याललेख गाउँपालिका 4 22 वर्षीय सुमन लामा नेपाली सेनामा अबद्ध बालका रूपमा कार्यरत दैनिकका 30 वर्षीय बमबहादुर भण्डारी, रोसी गाउँपालिका वडा नम्बर 6 का
73 वर्षीय मेघबहादुर तामाङ र रूसी 6 का 75 वर्षीय मेघबहादुर तामाङ रहनु भएको छ। यस्तै रूसी 6 का 55 वर्षीय राजु तामाङ, रूसी 7 की 34 वर्षीय फुमाया तामाङ, रूसी 7 की 60 वर्षीय माया लामा र रूसी 8 की 60 वर्षीय प्यारी माया तामाङको पनि ज्यान गएको छ। बनेपाबाट रूसी गाउँपालिका वडा नम्बर 6 स्थित सुंगुरी सहदेव गरेको बाढ़ 3X83 98 नम्बरको यात्रुवाहक बस हिजो बीपी राष्ट्र मार्ग नवबुद्धमा दुर्घटना परेको फिफा विश्वकप फुटबलमा ब्राजिल र मोरक्को बीचको खेल बराबरी भएको छ। न्यूयोर्कमा मेटलाइफ रंगशालामा हिजो भएको ब्राजिल र मोरक्कोले एक एक गोलको बराबरी खेलेका हुन्। खेलको 21 मिनटमा इम्बाही इडियानको पासलाई फुटबल गर्दै इस्माइल साइबारीले गोल गरेपछि मोरक्कोले अग्रता पाएको थियो। ब्राजिलले खेलेको 32 मिनटमा खेलमा पुनरागमन गरियो। ब्रुनो आइस मुन्स उत्कृष्ट पासमा भिनिसियस जुनीले गोल गर्दै खेललाई एक एकको बराबरीमा ल्याएका थिए। पहिलो हाफको बराबरी भएको खेलमा दोस्रो हाफमा दुवै टोलीले जित निकाल्ने प्रयास गरे पनि थप गोल निस्कन सकेन। यसअघि आज बिहान भएको अर्को खेलमा स्विजरल्याण्ड र कतारको बराबरी खेल्दै अर्को अंक बाँडेका छन्। सान फ्रान्सिस्को रंगशालामा सम्पन्न खेलमा स्विजरल्याण्ड र कतारले एक एक गोलको बराबरीमा खेलेका छन्। खेलको चौथा मिनटमा बेल एम्बोगोले मेन्टाली मार्फत गोल गर्दै स्विजरल्याण्डलाई अग्रता दिएका थिए। तर खेलको इन्जुरी समयको चौथो मिनटमा बेलेन खोलकिनले गोल गर्दै खेल बराबरी बनाए। उनको खोलको गोलको कतारलाई हारबाट जोगाउनुको साथै विश्वकप इतिहासमा पहिलो अंक दिलाएको थियो। अर्को खेलमा अहिले बिहान पौने 7 बजे हाइटी र स्कटल्याण्ड खेल्दैछन्। बिहान 7 बजेको सुन्नु समाचारबाट म शर्मिला पुरी विदा हुन्छु। बिहान 10 बजे सुरु हालसा लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वास्थ्य मनोरञ्जनका लागि शून्य FM सुन्दै रहनुहोला। नमस्कार।

0: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका कर्णधार।
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिऊ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिऊ।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।

0: लैंगिक हिंसा भनेको के हो?
1: लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
0: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
1: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले महिला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
0: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।

0: पक्षी गरममा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति,
1: भर्ना म्याद यही शीर्ष 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू: कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510 1055 छ, 98 41 63 53 37, 98 42 84 87 75 सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक
1: सूचना सुरक्षित भविष्य आफैले
2: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पोल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनसन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
2: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दै छु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
0: अंकल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
1: किन र अंकल, त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अंकल?
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र हो, प्रतिभा र भविष्य बनाउने कलेज।
3: निजी स्रोतमा महिला शैक्षिक आवश्यकता सम्बन्धी सूचना। यस गाह्रमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा देहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1। पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 17 उत्तीर्ण गरेको, अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम, 18 वर्ष पूरा भए 40 वर्ष ननागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त, नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोके बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोके बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
4: सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मा मापी कारमा। परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहेको क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित, प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र, अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 पछि फिर्ता नहुने गरी। आवश्यक कागजातहरू एसई र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र, नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2-2 प्रति। दरखास्त विद्यालयमा सोझै दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842-89-76-53। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स सामदेन शेर्पा 9851-18-73-82। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851-17-43-81। श्री गार्मा माध्यमिक विद्यालय सोलु तुतकुण्ड नगरपालिका 7 सोलुखुम्बु।

0: शिक्षिक आवश्यकता सम्बन्धी सूचना।
1: गारमा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलु दुतकुण्ड नगरपालिकाको यही जेठ 27 अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: पद शिक्षक श्रेणी प्रथम तृतीय पदको किसिम अस्थायी करार पद संख्या 2 आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष ननागेको नेपाली नागरिक हुनुपर्नेछ। अंग्रेजी गणित विज्ञान मूल विषयले माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिने।

हामी नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म प्रहरी जवान पेम्बा शेर्पा। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चित अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा उत्पादन प्रसरण भएको प्रहरी कार्यक्रममा हामी शान्ति सुरक्षा र प्रहरी गतिविधिलाई समेट्नेछौ। यो कार्यक्रम पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.soloefm.com तथा हाम्रो पात्र र नेपाली पात्र मार्फत संसारभरि सुन्न सकिन्छ। प्रहरी कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म र आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म पुनः प्रसारण सुन्न सक्नुहुनेछ। हाम्रो प्रहरी कार्यक्रममा हामी प्रहरी गतिविधि, राष्ट्रभाव समेटेको गीत, कथा, कविता तथा विभिन्न नाटक र प्रहरी गतिविधिलाई प्रसारण गर्दछौ। तपाईँको कला र गलाको समेत हामी सम्मान गर्छौ। यो कार्यक्रम मार्फत प्रचलित ऐन कानूनमा भएका व्यवस्थाको बारेमा पनि जानकारी गराउनेछौ। प्रहरी देश र जनताको सुरक्षामा हर पल तल्लीन रहेको हुन्छ। प्रचण्ड गर्मी होस् या कठाउनिने जाडो, जस्तो सुकै परिस्थितिमा पनि प्रहरी जनताको जीवनको सुरक्षालाई प्रमुख कर्तव्य ठान्दै अपराध रहित समाज निर्माण हात एमालो गर्दै अगाडि लम्किरहेको हुन्छ। थोपा थोपा रकत रहन्जेल कुनै अपराध होस् या जय झगडा, भारी पहिरो वा आपत विपदमा परि छटपटाइरहेका पीड़ितको उद्धारमा प्रहरी आफ्नो कर्तव्य ठान्दै तत्कालै पुग्छ र उद्धार कार्यमा जुटिरहन्छ। कानूनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्वारा समाजमा शान्ति स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्ध राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरी सेवा बने मूल मान्यतालाई शिरोपर गर्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। प्रहरी कार्यक्रमको आज 246 अङ्क हो। आजको अङ्कमा राष्ट्रभाव समितिको गीत, डिजिटल हातकडी सम्बन्धी सचेतनामूलक सन्देश, प्रहरीका साप्ताहिक गतिविधिहरू र जनचेतनामूलक विभिन्न सूचनाहरू लिएर आएका छौ। हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी। प्रहरी वर्दी सहितका नागरिक हुन् भने नागरिक बिना वर्दीका प्रहरी हुन्, त्यसैले समुदायमा प्रहरी सबैको साथी हो। कार्यक्रममा अब हामी सुनाउँदैछौ राष्ट्रभाव समितिको गीत अहिलेलाई यहाँहरूको लागि।

0: राष्ट्र भाव समिति को गीत पश्चात कार्यक्रम में पुनः स्वागत करना चाहन्छु। अब लागौं प्रहरी साप्ताहिक गतिविधि तर्फ। मिति 2083 साल जेठ 22 गते जिल्ला प्रहरी कार्यालय सुलुकुमको आयोजनामा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। सोलुदुत्पुन नगरपालिका 5 स्थित जिल्ला प्रहरी कार्यालय सुलुकुमको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रहरी निरीक्षक लोकबहादुर दियालीले यातायात व्यवसायी चालक र सहचालकहरूलाई ट्राफिक नियमको पालना, सड़क सुरक्षा र दुर्घटना न्यूनीकरणका उपायहरूबारे प्रशिक्षण गर्नुका साथै उक्त कार्यक्रममा 25 जनाको सहभागिता रहेको थियो। कार्यक्रमले चालकहरूलाई थप जिम्मेवार बनाउँदै सड़क दुर्घटना न्यूनीकरणमा सघाउ पुर्याउने विश्वास जिल्ला प्रहरी कार्यालय सोलुखुमुले लिएको छ। बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी मुद्दाका फैसला कार्यान्वयनतर्फका फरार जिल्ला सोलुखुम्बु सोलुदुत्पुन नगरपालिका वडा नम्बर 11 तिङलाई स्थायी घर भई हाल काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 11 काँडागारी बस्ने वर्ष 47 को नारायण कुमार खड्का फरार रही लुकी छिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको विशेष प्रहरी टोलीले मिति 2083 साल जेठ 21 गते जिल्ला काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 11 काँडागारी स्थितबाट पक्राउ गरी मिति 2083 साल जेठ 25 गते सम्मानित सोलुखुम्बु जिल्ला अदालतमा उपस्थित गराए कैद जरिवाना तथा क्षतिपूर्ति भुक्तानको लागि सम्मानित सोलुखुम्बु जिल्ला अदालतले कारागार कार्यालय सोलुखुम्बुमा पठाएको साथै 4 वर्ष 6 महिना 16 दिन कैद 50,35,000 बिगो 37,65,000 जरिवाना 1,48,600 क्षतिपूर्ति रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल जेठ 27 गते जिल्ला सोलुखुम्बु सोलुदुत्पुन नगरपालिका 11 सिद्धिचरण लोकमार्ग स्थित साल्मे पहिरोमा सवारी दुर्घटनाको अत्यन्त जोखिम रहेकोले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको पहलमा विभिन्न सरकारी निकायहरूसँगको समन्वय र सहयोगमा वर्षायाममा सवारी दुर्घटना न्यूनीकरण तथा विपद व्यवस्थापनलाई लक्षित गरी रात्रिकालीन आगमनलाई सुनिश्चित गर्न 3 वटा विद्युतीय पोल र 5 वटा हेलोजन लाइट उक्त स्थानमा जडान गरी सञ्चालनमा ल्याएको साथै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले वर्षायाम लागेसँगै सम्पूर्ण यात्री महानुभावहरूमा सतर्कतापूर्वक यात्रा गर्नुहुन अनुरोध गर्नुभएको छ। कुनै घटना या समस्या वा विपद भएमा नजिकको प्रहरी कार्यालय वा आकस्मिक नम्बर 100 सम्पर्क गर्नुहुन समेत जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अनुरोध गर्नुभएको छ। मिति 2083 साल जेठ 18 गते जिल्ला सोलुखुम्बु नेचा सल्यान गाउँपालिका वडा नम्बर 2 सल्यान चौतारा टोल बस्ने वर्ष 26 को दिनेश नेवारले मादक पदार्थ सेवन गरी सोही स्थानमा बस्ने एकजना महिलालाई जबरजस्तीकरणी गरी फरार भएको भनी पीड़ित महिलाले दिएको जाहेरी अनुसार सम्मानित सोलुखुम्बु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई निजा प्रतिवादीलाई खोजतलासको लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको विशेष प्रहरी टोलीले प्रतिवादीलाई मिति 2083 साल जेठ 27 गते जिल्ला सोलुखुम्बु सोलुदुत्पुन नगरपालिका वडा नम्बर 5 सल्लेरी स्थित बजार एरियामा लुकी छिपी हिँडिरहेको अवस्थामा पक्राउ गरी सम्मानित सोलुखुम्बु जिल्ला अदालतबाट 5 दिनको म्याद लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल जेठ 26 गते जिल्ला सोलुखुम्बु सोलुदुत्पुन नगरपालिका 5 आवाडा स्थितबाट चेक जाँचको क्रममा अवैध रूपमा खुलाको बालुवा ओसर पसर गरिरहेको अवस्थामा प्रहरीले चालक र ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ। सोलुदुत्पुन नगरपालिका 5 आवाडाबाट सल्लेरी गुम्बातर्फ जाँदै गएको N6T1928 नम्बरको ट्र्याक्टरलाई रोकी चेक जाँच गर्दा अवैध रूपमा खोलाको बालुवा ओसर पोसरमा संलग्न उक्त ट्र्याक्टरमा लोड गरिएको बालुवा र चालकलाई प्रहरीले नियन्त्रणमा लिई मेडिकल पश्चात आवश्यक कानूनी कार्यवाहीको लागि सोलुदुत्पुन नगरपालिकाको कार्यालयमा जिम्मा बुझाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल जेठ 27 गते जिल्ला सोलुखुम्बु महाकुलुङ गाउँपालिका वडा नम्बर 1 भूम स्थितबाट चेक जाँचको क्रममा अवैध रूपमा खोलाको बालुवा ओसर पसर गरिरहेको अवस्थामा प्रहरीले चालक र ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ। महाकुलुङ गाउँपालिका 1 भूमबाट अस्पतालतर्फ लाँदै गरेको N4T660 नम्बरको ट्र्याक्टरलाई रोकी चेक जाँच गर्दा अवैध रूपमा ऐजन गाउँपालिका 1 हुङ्गा खोलाको बालुवा लाँदै गरेको अवस्थामा फेला पारी ट्रेक्टर बालुवा र चालक सहित नियन्त्रणमा लिई कानूनी कार्यवाहीको लागि उक्त चालकलाई मेडिकल गरी महाकुलुङ गाउँपालिकालाई जिम्मा बुझाएको जिल्ला प्रहरी कार्यालय सोलुखुमुले जनाएको छ। मिति 2083 साल जेठ 29 गते जिल्ला सोलुखुम्बु सोलुदूत पूर्ण नगरपालिका वडा नम्बर 4 खुला गाडी बस्ने वर्ष अन्दाजी 72 कि कान्छी तामाङको ढुङ्गा माटोले बनेको टिनको छानो भएको एक तले घरमा अचानक विद्युत लाइन सर्ट भई आगो लागि भएको छ। आगो लागि भएको खबर विमानस्थल सुरक्षा गार्ड थाप्लुमा प्राप्त हुनसाथ प्रहरी टोली स्थानीयवासीहरू दमकलको संयुक्त सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको र उक्त आगो लागिबाट घरभित्र रहेको नगद सुन चाँदी भाँडा बर्तन अन्नपात लत्ता कपडा तथा महत्वपूर्ण कागज पत्रहरू पूर्ण रूपमा जली नष्ट भएको र मानवीय चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुमुले जनाएको छ।
1: बाल बालिका सम्बन्धी ऐन 2075 अनुसार 18 वर्ष उमेर पूरा नगरेका व्यक्तिहरू बाल बालिका हुन्।
2: सामाजिक सुरक्षा शिक्षा स्वास्थ्य माया स्नेह बालमैत्री वातावरण पोसिलो खाना नाम राष्ट्रियता बुबा आमासँग बस्ने भेटघाट गर्न पाउने आदि बाल बालिकाको जन्मसिद्ध अधिकारहरू हुन्। यी अधिकारहरूको संरक्षण गरौं।
1: बाल बालिका माथि क्रूर अमानवीय व्यवहार यातना बाल यौन दुर्व्यवहार शारीरिक चोटपटक वा असर पुर्याउने आतंकित पार्ने भेदभाव बहिष्कार वा घृणा गर्ने मानसिक पीड़ा दिने बाल विवाह गैर कानूनी ओसार पसार र अपहरण गर्ने बेचबिखन गर्ने बाल बालिकाको अंग झिक्ने बन्धकमा राख्ने जस्ता दण्डनीय कार्यहरू नगरौं नगराउं।
0: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम गरेको छ। समाजमा हुने विभिन्न किसिमका अपराधहरूलाई न्यूनीकरण गर्नका लागि सोलुखुम्बुका विभिन्न स्थानमा सामुदायिक प्रहरी साझेदारी अल्पसंख्यक समुदायसँग प्रहरी कार्यक्रम पीड़ित पुनः भेटघाट कार्यक्रम मानव बेचबिखन तथा ओसर पोसर रोकथाम सार्वजनिक सवारी साधनमा हुन सक्ने यौन जन्य दुर्व्यवहार ट्राफिक चेकिङ तथा सचेतना लगायत अपराध रोकथाम तथा न्यूनीकरण सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातत इलाका प्रहरी कार्यालय नाम्चे सोताङ नेचर प्रहरी चौकीबाट उक्त कार्यक्रम गरिएको हो। प्रहरीले जनतासँग हातेमालो गर्दै गरेका यस्ता कार्यक्रमहरूबाट जनतामा सूचना प्रवाह भई समाजमा अपराधिक घटना न्यूनीकरण हुन गई जिल्लामा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्ने कार्यमा सहयोग हुने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले ट्राफिक नियम उल्लंघन गर्ने जिल्लामा सञ्चालित विभिन्न सवारी साधनलाई कारवाही गरेको छ। ट्राफिक नियम पालना गराउनका लागि बारम्बार सचेत गराउँदा समेत नियमको उल्लंघन गर्ने 26 सवारी साधन कारवाहीमा परेका छन्। कारवाही हुनेहरूमा अटो 1 जीपकार 17 ट्रेक्टर 1 बस 1 र मोटरसाइकल 6 रहेका छन्। कारवाहीबाट 27,500 रूपियाँ राजस्व जम्मा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मोटरसाइकल चलाउँदा बिना हेलमेट चलाउने दुईजना भन्दा बढी सवार हुन नपाइने नियम भए तापनि दुईजना भन्दा बढी सवार गर्ने मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक समेतलाई कारवाही गरिएको छ। यस्तै पहिलो सिटमा चालक सहित दुईजना भन्दा बढी सवार हुने जीप समेत कारवाहीमा परेका छन्। कागजात साथमा नराख्ने क्षमता भन्दा बढी सामान ढुवानी गर्ने ट्रेक्टर र ट्रक तोकिएको क्षेत्र भन्दा अन्य जथाभावी स्थानमा पार्किङ गर्ने सवारी साधनलाई समेत कारवाही गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गरी जनताको जीवनको सुरक्षा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको हुँदा ट्राफिक नियमको पालना गर्नुहुन सबैलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले अनुरोध गर्नुभएको छ। सगरमाथा राष्ट्रको गौरव हो भने विश्वमा नेपालको पहिचान समेत हो। विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिने नेपालको सोलुखुम्बु जिल्लामा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा यस हप्ता हवाईजहाज मार्फत 315 जना विदेशी पर्यटकको आगमन भएको छ। लुक्ला हुँदै हवाईजहाज मार्फत काठमाडौँ फर्किएको जम्मा संख्या 1,125 जना रहेको र आन्तरिक र बाह्य पर्यटकको सुरक्षाको लागि स्थानीय प्रहरी र पर्यटक प्रहरीलाई संयुक्त रूपमा खुम्बु क्षेत्रको शान्ति सुव्यवस्था मिलाउने कार्यमा विशेष प्राथमिकताका साथ परिचालन गरिएको र पर्यटक लक्षित कुनै पनि अपराधिक घटना नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। अब सुनौ डिजिटल हातकडी सम्बन्धी सचेतनामूलक सन्देश।
3: आयो एउटा सोझो बाख्रो मेरो फोनमा आयो। रमेश नाम गरेको केटोले 50,000 मेरो खातामा डिपोजिट गरेछ। यस्ता लोभी र प्रविधिको कम ज्ञान भएका मान्छेहरूसम्म मेरो यो अनलाइन साम्राज्य कहिले बन्द हुँदैन। अब म यसलाई फोन गरेर थप पैसा माग्छु। हेलो रमेशजी, बधाई छ, तपाईँको 50,000 रुपियाँ हाम्रो सिस्टममा प्राप्त भयो। तपाईँको पहिलो दिनको नफा मात्रै 20,000 भइसकेको छ। तपाईँको स्क्रिनमा त्यो नफा देखाइरहेको होला।
4: ओहो सर, साँच्चै मेरो ड्यासबोर्डमा त 70,000 रुपियाँ देखाइरहेको छ। म यो पैसा अहिले नै झिक्न सक्छु।
3: रमेशजी सुन्नुहोस्, हाम्रो कम्पनीको नियम अनुसार यदि तपाईँले यो रकम अहिले नै झिक्नु भयो भने 25% ट्याक्स काटिन्छ। तर यदि तपाईँले यसलाई गोल्डेन मेम्बरसिपमा अपग्रेड गरी पुनः 1,00,000 रुपियाँ थप्नुभयो भने तपाईँको टोटल रकम भोलि नै 3,00,000 रुपियाँ बन्छ, जसमा कुनै ट्याक्स लाग्दैन। यो अफर मात्र आगामी 30 मिनटका लागि हो। विचार गर्नुहोस्, यो मौका बारम्बार आउँदैन।
4: सर प्लिज त्यो अफर मेरो लागि सुरक्षित राख्नुहोस्। म जसो तसो गरेर थप 1,00,000 रुपियाँ अहिले नै म्यानेज गर्छु र पठाउँछु। मलाई जसरी पनि त्यो गोल्डेन मेम्बरसिप चाहियो।
3: चाँडो गर्नुहोला मूर्ख केटो, अब यसको घरको जग नै हल्लाइदिन्छु।
5: रमेश आफ्नो कोठामा यताउता टहलिरहेको छ, ऊ निकै आत्मिएको छ। यतिकैमा रमेशको आमा इन्दिरा चिया लिएर आउँछिन्।
0: बाबु रमेश, के भयो? हिजो राति तिमीले मसँग रोई कराई गरेर बुवा सुत्नु भएको बेला थप 1,00,000 रुपियाँ पनि पठायौ, आज त पैसा डबल भएर आउने दिन हुन र? त्यो सरको फोन आयो।
4: मम्मी, फोन त लागेकै छैन। कति चोटि ट्राई गरिसके, फोन लागिरहेकै छैन। व्हाट्सएपमा पनि मलाई ब्लक गरिदिएछ। त्यो वेबसाइट पनि अहिले खुल्दैन।
0: के भने बाबु, कतै त्यो पैसा डुबेको त होइन? 1,50,000 रुपियाँ थियो बाबु, त्यो त तिम्रो बाले सहकारीबाट कर्जा लिएर मलाई राख्न दिएको पैसा हो। अब के गर्ने?
6: के भयो तिमी आमा छोरालाई? आज किन अरू निलो कालो भएको? रमेश के भयो?
4: बुवा म बर्बाद भए, हजुरले भन्दा भन्दै मैले लोप गरे। त्यो अनलाइन ट्याक्स दिने विकास भन्ने मान्छेले हाम्रो 1,50,000 रुपियाँ लिएर भाग्यो। उसले आफ्नो एकाउन्ट डिलिट गरेछ, फोन पनि बन्द गरेछ।
6: मैले भनेको थिएँ नि तिमीहरूलाई, त्यत्रो रगत पसिना गरेर कमाएको कमाई त्यो पैसा अब त्यो ऋण मैले कसरी तिर्ने? समाजमा कसरी मुख दिखाउने? तिमीले त मलाई सडकमै ल्यायो।
0: म पापी नि हुँ बुढा, मैले छोराको कुरा पतेर सर्वनाश गरे, अब पुलिस कहाँ जाउँ?
4: तर मम्मी, हामीसँग त उसको एउटा फेक नाम र सेवा नम्बर बाहेक केही छैन, पुलिसले कसरी भेटाउँछ र? म त अब आत्महत्या गर्छु, म बाँच्न सक्दिन।
6: मूर्ख, पैसा त गयो, अजान फेल्ने कुरा गर्छस्। गल्ती गरिसकेपछि त्यो सामना गर्नुपर्छ। मिलन बाबुले त भन्दै थियो, यस अपराध हेर्नु है, गरले छुट्टै टोली फटाएको हुन्छ। हामी अहिले परेको छौँ।
0: भर्खरै यहाँहरूले सुन्नुभयो डिजिटल हातकडी सम्बन्धी सचेतनमूलक सन्देश। बाँकी अङ्क सुन्न अर्को हप्ता प्रहरी कार्यक्रम सुन्न नभुल्नुहोला। प्रहरी साप्ताहिक गतिविधि सँगै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईँलाई यो प्रहरी कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा तपाईँको कुनै सल्लाह, सुझाव, गुनासो वा प्रहरीसँग सम्बन्धित कुनै प्रश्न वा जिज्ञासा भएमा हामीलाई 0835203656 टेलिफोन गरी तपाईँको आवाज रेकर्ड गर्न सक्नुहुन्छ। तपाईँको प्रश्न र जिज्ञासालाई हामी जस्ताको तस्तै प्रसारण गर्नेछौ भने तपाईँको जिज्ञासा वा प्रश्नको जवाब प्रहरी कार्यक्रम मार्फत नै दिनेछौ। कुनै घटना या परिघटना सम्बन्धी आवश्यक ऐन कानूनको विषयमा जानकारी चाहिएमा वा जिज्ञासा भएमा हामीलाई खबर गर्न सक्नुहुनेछ। इमेल मार्फत पनि तपाईँको प्रश्न वा सुझाव राख्न सक्नुहुन्छ, जसको लागि solofm@gmail.com इमेल गर्नुहोला। अर्को हप्ता यही समयमा प्रहरी कार्यक्रम लिएर आउनेछु। रेडियो कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै प्रहरी कार्यक्रम प्रस्तुता म प्रहरी जवान पेम्बा शेर्पा पनि बिदा हुन चाहन्छु। हवस् त, जय नेपाल।

0: es impagable.
1: En California Lottery te lo recordamos alegrando. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: तर आजको यथार्थ हेर्दा हाम्रा लाखौं युवाहरू देशभित्र पर्याप्त अवसर नपाएको महसुस गर्दै निराश भइरहेका छन्। उच्च शिक्षा हासिल गरेपछि पनि रोजगारीको अभाव, सीप र अवसर बीचको दूरी तथा भविष्यप्रतिको अन्योलका कारण धेरै युवा विदेशी नै विकल्प रोज्न बाध्य भएका छन्। तर प्रश्न उठ्छ, के नेपालमै सम्भावनाहरू छैनन्? के युवाहरूलाई सही दिशा, आवश्यक सीप र अवसर प्रदान गर्न सकियो भने उनीहरूले देशभित्रै सफलता हासिल गर्न सक्दैनन्? शिक्षा, रोजगारी, उद्यमशीलता, सुशासन र नेतृत्व विकास मार्फत युवाहरूलाई राष्ट्र निर्माणको अभियानमा कसरी जोड्न सकिन्छ? राज्य, निजी क्षेत्र र स्वयं युवाहरूले आफ्नो भूमिका कसरी निर्वाह गर्नुपर्छ? र सबैभन्दा महत्वपूर्ण कुरा, चुनौतीका बीच पनि युवाहरूले आफूभित्र आशा, आत्मविश्वास र सकारात्मक सोच कसरी कायम राख्न सक्छन्? आज हामी एकजना अनुभवी, प्रेरणादायी र अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका व्यक्तित्वसँग यसको उत्तर खोज्ने प्रयास गर्छौं। हामीसँग हुनुहुन्छ अहिले काठमाडौँ विश्वविद्यालयमा विशिष्ट अतिथि प्राध्यापकका रूपमा युवाहरूलाई सुशासन, नेतृत्व र राजनीति प्रणालीका विषयमा अध्यापन गराइरहनु भएका कृष्ण केसी। उहाँले आफ्नो जीवनका 4 दशकभन्दा बढ़ी समय राष्ट्रसंघका विभिन्न निकायहरू, विशेष गरी युनिसेफ र युनुसको मार्फत अन्तर्राष्ट्रिय मानवीय सहायता, शिक्षा, सामाजिक विकास र सुशासनका क्षेत्रमा काम गर्नुभएको छ। कृष्ण केसीज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ। तपाईँ जीवनको 40 वर्षभन्दा धेरै समय संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संघ संस्थामा बसेर काम गरिसक्नु भएको छ, होइन? एउटा नेपाली युवाले अन्तर्राष्ट्रिय मञ्चमा यो स्तरसम्मको सफलता पाउनलाई चाहिँ के कस्ता चुनौती सामना गर्नुपर्छ, अलिकति तपाईँको अनुभव भनिदिनुहोस् न।
3: छुटकरीमा भन्दाखेरिमा अबको वास्तवमा हरेक व्यक्तिले भित्रैदेखि त्यो बुझेर निस्वार्थ तलब त लिन्छ, तर अरू स्वार्थहरूबारे के पनि नसोचेर दमन नगर्ने भनौँ न अर्को अर्थमा, र हार्डवर्क गर्ने। तपाईँ त्यहाँ त्यो देशमा पर्टिकुलर देशहरूमा किन जानुभएको छ भने त्यो पर्टिकुलर देशका मान्छेहरूको लागि सहयोग गर्न जानुभएको छ। तपाईँलाई त तलब त आइहाल्छ, त्योभन्दा बढी किन खोज्नु? अनि तपाईँको जान परिवारमा झन् धेरै जस्तो देशमा म एक्लै थिएँ। त्यति बेला अब मेरो काम भनेको त्यो हाम्रा जुन टार्गेट ग्रुप समुदायहरू छ उहाँहरूलाई सकेसम्म धेरै फाइदा कसरी गर्न सकिन्छ भन्ने चाहिँ नै सोचेर आउनुपर्छ। अनि त्यो कुनै पनि लोभ लालच त्यहाँ देखाउनु मिल्दैन, हुँदैन, गर्नु हुँदैन। भित्रै मनदेखि नै तपाईँले त्यो स्वच्छ हृदयमा म चाहिँ यहाँ सेवा गर्न आएको, सेवै गर्छु, मैले सकेको सेवा गर्छु भनेर बिहान बेलुका दिउँसो सबै दुःख गर्नुपर्छ। मेरै केसमा चाहिँ म हरेक बेलुका आज मैले के चाहिँ गर्न सकेको थिएँ, अलिकति राम्रो कुरो, नयाँ कुरो, धेरै मान्छेहरूसँग पुग्ने कुरो, धेरै समुदायमा केटाकेटीहरूसँग, महिलाहरूको कामसँग जुन रिलेटेड कुराहरू छ त्यो सबैलाई केही गर्न सकियो त्यो दिन भने निन्द्रो लाग्थ्यो राम्रोसँग। अनि मलाई यो लाग्छ अहिले पनि एकदमै धेरै दुःख गर्छु म रिटायर भएको धेरै भयो।
2: अलिकति तपाईँको यो अहिलेको भन्दा पहिलेको कुरा गर्दाखेरि चाहिँ तपाईँ पहिला नेपालमा केमा काम गरिरहनुहुन्थ्यो र कसरी चाहिँ यो अन्तर्राष्ट्रिय संघ संस्थामा काम गर्ने अवसर पाउनु?
3: यो के भएको थियो भनेदेखि म चाहिँ मास्टरजी
2: चाहिँ
3: हाई स्कुल स्कुलमा घर थियो, त्यहाँ पढाउँथे। त्यो पढाउँदाखेरि म के भयो भने त्यो मास्टरहरू चाहिँ त्यति बेला राजनीति गर्थे, म पनि त्यसमध्ये एउटा भागीदारी थिएँ।
2: झन्डै कति वर्ष अगाडि कुरो यो
3: चाहिँ 76 देखि 79 सम्म काम गरे।
2: हजुर, झन्डै 40-45 वर्ष अगाडि कुरो यो।
3: हजुर, अझै बढी होला, लगभग 50 वर्षै भयो।
2: हजुर हजुर।
3: अनि त्यति बेला म काम गर्थेँ, अनि त्यही बेलामा पञ्चायत सिस्टम थियो, म मल्टी पार्टी सिस्टमको लागि खुबै जोगिन्छु।

0: त्यति बेला चाहिँ मलाई सर्वे गरियो
1: ए
0: अब घरबाट गएको स्कुलमा पढाउने मान्छे अब कहाँ जाने अन्त भनेर म चाहिँ त्यो सर्वेको चिठी पनि लिइनँ अनि म गएँ के अरे गइनँ अनि त्यसपछि मैले चाहिँ राजीनामा पनि दिइनँ स्कुल छोडेर हिँडेँ म थाई टिचर थिएँ यो प्री भोकेसनल भन्ने हुन्थ्यो पढाउँथे थाई टिचर थिएँ म त्यो जागिर छोडेर काठमाडौँ आएर बिएड पढ्न थालेँ जागिरबाट सुरु गरेर जागिर चाहिँ
1: हजुर
0: बिएड पढ्दा पनि मैले पहिले पनि स्कलरसिप पाएको जहिले पनि अनि बिएड पढ्दा पनि स्कलरसिप पाएँ युनिभर्सिटीको अनि त्यसपछि मैले चाहिँ के अरे मैले युएमएनमा स्कलरसिपको लागि दरखास्त दिएँ एक वर्ष युनिभर्सिटीको स्कलरसिप पाएँ
1: संयुक्त राष्ट्रसङ्घ मिसन
0: होइन युनाइटेड मिसन टु नेपाल भन्ने यहाँको यो युएमएन भन्ने क्रिस्चियन संस्था र चाहिँ मैले स्कलरसिप दिने रहेछ मैले एप्लाई गरेँ मैले पाएँ अनि संयोग बस कस्तो हुँदो रहेछ भने मेरो एउटा मात्रै राम्रो सर्ट थियो त्यही सर्ट लगाएर मात्रै जाने रहेछ क्या त्यो स्कलरसिप जुनलाई अनि तिनीहरूले नोटिस गरेछन् त्यो लाउँथे अनि एकदमै धेरै नोटिस गरेछन् यो मान्छेले जागिर चाहिन्छ होला नि उहाँ नोटिस गरेछन् मलाई सोधे एकदमै जागिर चाहिन्छ पढेको नै जागिर खान हो पायो भने चाहिँ म चाहिनु भने अनि मेरो चाहिँ कोर्स दिनुभन्दा पहिल्यै इन्टरभ्यूहरू सबै भइसक्यो जागिर पाएँ मैले त्यो क्रिस्चियन संस्था हो अनि त्यसमा नियम कानुन छन् तपाईँ चाहिँ सर्टेन लेभलमा पुगेपछि त्यो स्टप हुन्छ तपाईँ त्यो त्यो लेभल पुगेको छैन पछि गएर त्यहाँ चाहिँ जागिर खान थालेँ मैले त्यहाँबाट मैले जम्मै सिकेको त्यहाँबाट वास्तवमा काम गर्नलाई त्यो कम्युनिटीको दुःखको देखेँ मैले साइकोलोजीमा तपाईँलाई कतिको थाहा छैन यो आश्रय जिन्दी प्युटार भन्ने ठाउँहरूतिर ललितपुरको
1: हजुर हजुर हजुर
0: पाँचवटा पञ्चायत कभर गर्थेँ मैले नन फर्मल एजुकेसन कोअर्डिनेटर
1: शिक्षाकै क्षेत्रमा त्यो काम गर्नुभयो
0: हजुर हजुर
1: भने त्यसलाई अझै तपाईँलाई अलिक रोचक कुरा चाहिँ तपाईँ छात्रवृत्तिको लागि युएन अफिसमा गइरहँदाखेरि उनीहरूले तपाईँले एउटै सर्ट लगाएको देखेर मान्छेलाई जागिर चाहिन्छ
0: त्यसपछि
1: तपाईँलाई जागिर चाहिएकै थियो
0: त्यसपछि
1: तपाईँ प्रवेश त्यसरी गर्नु
0: त्यसरी प्रयोग गरेँ त्यहाँबाट त्यो एउटा लेभलमा पुग्यो जहाँ त्यहाँ माथिमा जानु मिल्दैन थियो मेरो साथीलाई उनीहरूले दायित्व दिनुपर्ने त्यो प्रोजेक्टको ऊ क्रिस्चियन थियो अनि म उसलाई दियो भने मलाई चाहिँ ऊ भन्दा यो सक्षम मान्छे छ कसरी उसलाई दिने त्यो बारेमा यो मान्छे कि छोड्नुपर्छ कि हामी बाहिरबाट ल्याउनुपर्छ मान्छे डाइरेक्टर भनेथ्यौँ त्यो निर्णय सुनेपछि मलाई खुबै दिल दुख्यो किनभने मैले नपाउनु भयो दिल दुख्यो होइन किनभने पहिल्यै थाहा थियो मलाई त्यो अनि मेरो साथीले किन नदिने म पो क्रिस्चियन हो ऊ त क्रिस्चियन हो नि बाहिरबाट ल्याउनु भनेको त्यो कम्युनिटीको लागि बेफाइदा हो उसले दुई वर्ष लाग्छ उसलाई बुझ्नलाई मात्रै अनि काम गरेर क्रिएटिभ गर्न सक्दैन भन्नु चाहिँ मेरो आफ्नो धारणा थियो अनि मैले विरोध गरेँ गरेपछि मलाई हेडक्वार्टर पठाइयो हेडक्वार्टरमा चाहिँ सोधिन मलाई के किन त
1: हेडक्वार्टर अमेरिका नै
0: यहाँकै काठमाडौँको हेडक्वार्टर थियो म त प्रोजेक्टमा थिएँ नि त हेडक्वार्टरमा चाहिँ बोलाएर ल भन् चाहिँ यसको विरोध गरिसकेँ के खोजेको थियो भने म मेरो साथी हो उसलाई दिनुपर्छ ऊ क्वालिफाइड मान्छे हो म भएको नाताले उहाँलाई नदिनु भनेको तिमीले गल्ती गर्नु हो किनभने समुदायको लागि पनि घाटा हुन्छ हामी त समुदायको लागि काम गर्ने मान्छे हो अनि उनीहरूले घाटा गर्ने काम गर्नु त हुँदैन उनलाई दिनु म चाहिँ मलाई समस्या होइन म मद्दत गर्छु सके म अन्त जागिर खोजिनँ भने त्यति बेला उनीहरूले मन्जुर गरे मेरो साथीले डाइरेक्टर दिए दिनु भए अनि उहाँ डाइरेक्टर नहुँदै मैले चाहिँ छोड्नु पाएँ सेफ्टी चिल्ड्रेन नर्वेको त्यो चिफ अफ ट्रेनिङको रूपमा मलाई हायर गरेर जिम्बावे पठायो अनि त्यति बेला अब त्यसपछि म त्यहीँ सेफ्टी चिल्ड्रेन नर्वे है काठमाडौँमा फर्केर आएर जिम्बावेबाट तिन महिना पहिलेदेखि नै मलाई ल त फर्के तिन महिना काम गर त्यसपछि हामी त्यहाँ अझै जम्मै स्यालेरी हामीले तिर्छौँ भनेर मैले चाहिँ उताको स्यालेरी खाइनँ यताको सेफ्टी चिल्ड्रेन नर्वेको स्यालेरी खाएर युएनएनमा तिन महिना काम गरेँ त्यो एउटा ट्रेनिङमा पठाउनुको लागि मलाई त्यो दुःख गरेको मैले तिन हप्ताको लागि जिम्बावे
1: जस त्यसरी तपाईँले अब अन्तर्राष्ट्रिय संघ संस्थामा काम गर्ने अवसर पाउनुभयो धेरै संघ संस्थामा त्यसरी काम गर्नुभयो र अहिले तपाईँ काठमाडौँ विश्वविद्यालयमा युवा विद्यार्थीहरूलाई पढाइरहनु भएको छ
0: अलिकति फरक पर्छ हजुर पढाउनु त पढाउँछु मैले चाहिँ आफ्नो एक्सपिरियन्स सेयर गर्छु त्यो सोसियोलोजी रिलेटेड सब्जेक्टहरू छ मेरो चाहिँ ह्युमेनिटेरियन डेभलपमेन्टको बारेमा एक्सपिरियन्स सेयर गर्छु उहाँ विद्यार्थीहरू असाध्यै सिक्छन् हिजो बेलुका पनि म टियुमा थिएँ यो इन्जिनियरिङ क्याम्प मास्टर्स कोर्सको विद्यार्थीहरू असाध्यै राम्रो हामीले त पुगेन भनेर
1: अब जो तपाईँको अनुभव तपाईँको ज्ञानले चाहिँ अब नेपाली युवाको शिक्षा लगानी सिपलाई रोजगारीमा कसरी काम गर्न सक्छ नेपाली युवाहरूले र सम्बन्धित संस्था सरकारले कसरी चाहिँ त्यसमा ध्यान दिनुपर्छ भनेर आज अलिक बढी कुरा आज हामी गर्छौँ। तपाईँ कृष्ण केसी हुनुहुन्छ, तपाईँको घर तनहुँ, तपाईँले विभिन्न संघ संस्थामा अन्तर्राष्ट्रिय संघ संस्थामा बसेर काम गर्नु भएको छ र अहिले पढाउने काम पनि गर्नुहुन्छ, तपाईँको अनुभवहरू साटासाट गर्नुहुन्छ होइन कृष्ण केसी थियो। अब अलिकति तपाईँलाई सोध्न लागेको चाहिँ नेपाली युवाहरू पहिले होइन तपाईँको पालामा भनौँ तपाईँहरूले चाहिँ पढ्दाखेरि पढ्ने उमेरमा काम गर्ने चाहिँ त्यो सङ्घर्ष गर्दाको बेला र अहिलेको पालाका युवाहरूमा कस्तो भिन्नता वा ऊर्जा देख्नुहुन्छ तपाईँ?
0: अहिलेको चाहिँ अलिकति सुविधाहरू बढी छ, कम्पिटेन्ट छन्, हाम्रो लागि त उनीहरू धेरै धेरै धेरै अगाडि छन्, तर कम्पिटिसन पनि बजार यो मार्केट जब मार्केट पनि हाइली कम्पिटेटिभ छ, त्यसले गर्दाखेरिमा उहाँहरूलाई अहिले अलिक गाह्रो हुन्छ हामीलाई भन्दा जस्तो पनि लाग्छ। हुन त हाम्रो लागि त्यति बेला त्यति नै गाह्रो थियो जुन बेलामा हामी राम्रोसँग शिक्षा पनि पाउनु थियौँ, गाउँको स्कुलमा पढेको, यहाँ अब अहिले त तपाईँको प्राइभेट स्कुलहरू पनि प्रशस्त छन्, बोर्डिङ स्कुल पनि छन्, एकदमै राम्रो छ पढाइ, धेरै पढाइ चाहिँ राम्रो छ अहिलेको विद्यार्थीहरूको। तर जब मार्केट यति कम्पिटेटिभ भयो उनीहरूलाई पाउनु मुस्किल छ, त्यो एउटा कुरो छ। अर्को कुरो चाहिँ हाम्रो नेपालको एजुकेसन चाहिँ असाध्यै धेरै शिक्षामूलक छ, होइन
1: छैन।
0: अनि तपाईँले मास्टर डिग्री गर्नुभएको छ अनि के जान्नुभएको छ त्यही काम गर्नु भएको सोध्यो भनेदेखि त्यो अफिसहरूमा काम गर्ने, ठुलो ठुलो काम गर्ने टेक्निकल विषय बाहेक अरूमा चाहिँ जागिर खान गाह्रो छ। त्यो कारणले अहिले कम्पेयर गर्न चाहिँ टाइम असाध्यै डिफरेन्स भयो हुनाले ठ्याक्कै कम्पेयर गर्न चाहिँ गाह्रो हुन्छ, किनभने त्यो टाइममा मान्छेहरू पनि थोरै थिए, अफिसहरू पनि थोरै थिए, अहिले अफिसहरू धेरै छन्, मान्छेहरू पनि धेरै छन्, अनि कम्पिटिसन असाध्यै छ, अनि एआईले गर्दाखेरि अर्को प्रब्लम पारिरहेको छ मान्छेहरू जागिर खानलाई, एआईले धेरै काम गरिदिन्छ सिटीमै अथवा चुनौती पनि हो अवसर पनि हो। तर भयो के भनेदेखि जुन मान्छे जति चाहिन्थ्यो नि विभिन्न अफिसलाई त्यो बेलामा धेरै मान्छेले जागिर पाउँथे, एआईले गर्दा थोरै मान्छे जागिर पाउँछन्, यस्तो छ अहिले समस्या चाहिँ त्यहाँनिर छ। त्यो नम्बर अफ स्टुडेन्ट के अरे नम्बर अफ जब होल्डर चाहिँ कम हुने भयो।
1: हजुर, अब यो शिक्षाकै कुरा गर्दा तपाईँले आफ्नो आमा बाबुको नाममा काठमाडौँ विश्वविद्यालयमा छात्रवृत्ति पनि स्थापना गर्नुभयो?
0: मेरो बुवा र बा के अरे आमा र हजुरआमाको नाममा,
1: ए बा हजुरआमा र आमाको नाममा गर्नुभएको छ। शिक्षामा यसरी व्यक्तिगत वा संस्थागत लगानी चाहिँ बढाउन किन आवश्यक छ जस्तो लाग्छ तपाईँ, किनकि अलिक बढी अनुभव छ तपाईँसँग?
0: मलाई लाग्ने चाहिँ के भने मैले जीवनभरि छात्रवृत्तिमा पढेँ, मैले त तिरेको हजुरको, मैले जति पाएँ त्यसलाई सम र ब्याज गरेर तिरेको हुँ। र मेरो मनमा चाहिँ के आएको थियो भने हजुरको मैले अहिले मलाई पढ्न पढाइ पढ्न सहयोग नगरिदिएको भए म जे भएको छु अहिले त्यो अवस्था मेरो हुँदैन थियो, म तनहुँको कुनामा चाहिँ बाख्रा गरेर हिँड्नुपर्छ होला सायद। मेरो बच्चाहरू अहिले डक्टर भएको छन् पुरा, मेरो छोरी त अहिले गाविमा काम गर्छ, गावि भनेको एकदमै ठुलो संस्था, उसले युएनमा फन्डिङ गर्छ, उनीहरूले त्यो संस्थाले युएनमा फन्डिङ गर्छ, युनिसेफ र डब्लुएचओमा उसले 20 मिलियन 10 मिलियन 30 मिलियन यसरी दिइरहेका हुन्छन्। ग्लोबल एसोसिएसन फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन मेरो छोरो पनि डक्टर, मेरो बुहारी पनि डक्टर, यी सबै हुन सकेको चाहिँ सायद त्यही यही कारणले मैले जति गर्न सकेँ उनीहरूलाई, उनीहरू पनि राम्रो काम पढ्यो, राम्रो गरिरहेको छ।
1: भनेपछि सरकारको लगानीले मात्रै पुग्दैन शिक्षामा?
0: पुग्दैन, त्यो टिचरहरूको पनि लगानी हुनुपर्छ प्रशस्त, त्यो भित्रैदेखि यिनीहरूले सिकौँ भन्ने नै हुनुपर्छ, जाहिर खाने भन्ने हिसाबमा हुँदैन, प्रोफेसर भयो टिचर भयो, भित्रैदेखि सोच्नुपर्छ, त्यो डिटेल सोच्न सक्नुपर्छ। यो शिक्षामा त्यो प्लानरहरूले समेत हाम्रोमा चाहिँ अहिलेसम्म पनि चाइल्ड फ्रेन्डली स्कुल्सहरूको कमी छ, हुन त यो सिएनहरूले जुन चिल्ड्रेनको लागि काम गरेका छन् उहाँहरूले असाध्यै धेरै काम गर्नुभएको छ, तर त्यो सेभ द चिल्ड्रेनको हिसाबमा काम गर्नुभएको छ, चिल्ड्रेनहरूले दुःख पाएकोलाई लगाएर राखेर पढाउनु पनि हुन्छ उहाँहरू, धेरै काम गर्नु, त्यस्तै संस्था धेरै छन्, मैले एउटा मात्रै नाम लिएँ, सबैको नाम त अहिले आउँदैन पनि, ती संस्थाहरूले चाइल्ड राइट्स सम्बन्धी असाध्यै राम्रो गर्नुभयो, त्यसले गर्दा हामी माथि छौँ चाइल्ड राइट्समा चाहिँ, धेरै माथि छौँ धेरै देशभन्दा, तर हाम्रो क्वालिटी अफ एजुकेसन चाहिँ अझै
1: भनेको बाल अधिकारको क्षेत्रमा हामीले काम राम्रो गर्न सक्यौं हैन सूचनाको हिसाबले हैन तर जसरी त्यो लगानी बढाउनु पर्ने हो शिक्षामा
0: हजुर
1: त्यो चाहिँ अझै पुगे हैन
0: लगानी पनि पुगेको छैन अनि क्वालिटी पनि इम्प्रुभ
1: हुन स्तर पनि छैन
0: छैन
1: पछिल्लो चोटी चाहिँ केही चाहिँ अलिकति सुधार भएको हो तपाईले यसो हेर्दाखेरि विभिन्न क्याम्पसहरुमा पनि अहिले पढ्दै कमाउँदै खालका चाहिँ अझै बढी सिपलाई केन्द्रित गरेर पढाएको देख्न पाइन्छ पाठ्यक्रमहरू पनि त्यो अनुसार बनेका छन् त्यो अलिअलि पहल चाहिँ थाहा भयो
0: हाम्रो पालामा भन्दा धेरै राम्रो छ अहिले चाहिँ त्यो अवस्थामा चाहिँ अलि सिपमूलक भएन भने त धेरै वर्ष भयो हामी कहाँ अहिले चाहिँ सिपमूलक हुँदै हुँदै आएको छ अनि अहिले चाहिँ एकदमै धेरै हजुरको चाहिँ अरू देशबाट पनि सिके जस्तो लाग्छ मलाई थुप्रै अझै पुगेको छैन जुन लेभलमा हामीले गरेका छौँ नि त्यो लेभलमा अझै पुगेको छ नेपाली असाध्यै इन्टेलिजेन्ट छन् हजुर त्यो जसले राम्रो गरिसकेको छ उनीहरूको आफ्नै बलले पनि गरिरहेको छ कि सरकारले अथवा शैक्षिक संस्थाहरूले भन्दा पनि व्यक्तिले पनि खुब राम्रो कोसिस गरिरहेको छ अनि मलाई त के लाग्छ भने हरेक व्यक्तिले जसले सक्छ शिक्षा क्षेत्रमा पैसा राखिदिनु पर्छ त्यही हो विकास हुने चाहिँ देश विकास हुने भनेकै शिक्षालाई इम्प्रुभ क्वालिटी इम्प्रुभ गर्यो अनि धेरै गाउँ गाउँबाट महिलाहरूले यो काठमाडौँ युनिभर्सिटी भनेको नेपालको लागि हार्वर्ड हो त्यो हार्वर्ड युनिभर्सिटी जस्तो भयो हुनाले महिलाहरू बाहिरबाट लिएर आयो भनेदेखि त्यो अरू स्टुडेन्टलाई पनि फाइदा हुन्छ सिक्छन् हामी चाहिँ सहरको विद्यार्थीहरू मात्रै त अहिले त्यही सहरकै विद्यार्थीले एजुकेसन लिन्छन् तर मेरो भनाइ के हो भने बाहिरबाट नि ल्याउन महिलाहरू म एउटा केटा मान्छेले त यतिको गरेँ भने महिलाहरू धेरै राम्रो गर्न सक्छन् त्यो आएर ल्याउनु पर्यो भने त्यो मैले चाहिँ पैसा अलिकति दिएँ त्यो पैसा भने केही पनि होइन त्यो ठुलो युनिभर्सिटीहरूलाई र पनि एक दुईजना दुई चारजना भए पनि वर्षको राम्रोसँग पढ्न पाउँछन् इन्टरेक्सन एकदमै हुन्छ गाउँको मान्छे र सहरको मान्छेमा लर्निङ बोथ वे हुन्छ भन्ने मेरो आफ्नो विचार छ
1: हो अब यो नेपालको अलिकति त तपाईँले भनिहाल्नुभयो नेपालको वर्तमान शिक्षा प्रणाली चाहिँ अलिक बढी डिग्री केन्द्रित भयो व्यावहारिक कम भयो भन्ने आरोप लाग्छ र तपाईँको भनाइ अनुसार त्यो हो पनि र युवाहरूलाई विकासमा जोड्न चाहिँ कस्तो खालको शिक्षा र कस्तो युवामा लगानी आवश्यक छ जस्तो लाग्छ तपाईँलाई
0: अब एउटा कस्तो खालको
1: शिक्षा
0: हुनुपर्छ भन्ने क्रममा चाहिँ यो जबमुखी शिक्षा हुने चाहिँ धेरै बुझ्नुपर्छ कसलाई के इन्ट्रेस्ट छ त्यो इन्ट्रेस्ट पनि बुझ्नुपर्छ त्यो बच्चालाई पनि विद्यार्थीलाई पनि आफ्नो इन्ट्रेस्ट र आफ्नो क्यापासिटी कहाँतिर कुनतिर ढल्किया छ भनेर उसलाई पनि सोच्नु बाध्य गर्नुपर्छ हाम्रो के भने बाबाआमाले त डक्टरै बन्नुपर्छ त इन्जिनियरै बन्नुपर्छ भन्ने डिक्टेट गर्ने चलन छ त्यो डिक्टेट गर्ने एउटा प्रब्लम हो अर्को प्रब्लम चाहिँ प्रोफेसरहरूले पनि टिचरहरूले पनि धेरै यो मान्छे यतातिर गयो भने राम्रो हुनसक्छ त्यहीचोटि ट्रायल गरेर हेर्ने हो कि भन्ने त्यो हामीसँग रिसर्च गर्ने कुरै छैन शिक्षकहरूले चाहिँ म पढाउने हो यति एउटा पिरियड पढाउँछु सिध्यो त्यो त्यसले पुग्दैन विद्यार्थीहरू एक एकलाई हेर्नुपर्छ याद गर्नुपर्छ यो मान्छेलाई कता इन्ट्रेस्ट बढी छ भनेर उसलाई पनि मौका दिनुपर्छ कि तेरो इन्ट्रेस्ट के हो एकचोटि विचार गर्छ भनेर एक किसिमको इन्टरेक्सन गर्नुपर्छ कि इन्डिभिजुअली त्यो त्यो त्यसरी गर्न पाइयो भने चाहिँ उसको इन्ट्रेस्ट र उसले पढेको मिल्यो अनि जागिर पनि त्यसरी भयो त्यो प्यासन हुन्छ त्यो प्यासन भइसकेपछि तपाईँले कसैबाट सिक्नु पर्छ आफै सिक्नुहुन्छ
1: त्यसैले ठुलो कुरो चाहिँ उसको रुचि अनुसारको
0: रुचि
1: अनुसार
0: जोड्नु पर्यो एक्सपोजर नभएर रुचिमा फेरि त्यहाँ अर्को क्वेसन आउँछ एक्सपोजर चाहिँ दिनुपर्छ बच्चाहरूलाई ए यस्तो पनि छ यस्तो पनि छ है यस्तो पनि छ है यस्तो पनि छ भनेर कहाँ के गरेर लगेर हुन्छ कि देखाएर हुन्छ कि
1: पुर्याउनु पर्यो उसलाई होइन त्यो त्यहाँ ठाउँ देखाउनु पर्यो
0: होइन
1: एक्सपोज भनेको तपाईँले भन्नु खोज्नु भएको उसलाई त्यहाँ यो छ यो कुरो छ भन्ने कुरो उसलाई थाहा दिने वातावरण चाहिँ
0: चाहियो
1: त्यो बनाउनु चाहिँ
0: अभिभावक र टिचरहरूले पनि गर्नु पर्यो त्यो हामी कहाँ पढाउने मात्रै हो भन्ने होइन क्या त्यो बच्चाको भविष्य उज्यालो कसरी बनाउने त्यो बच्चाको अनि अर्को बच्चाको त्यसरी हेर्नुपर्ने हुन्छ इन्डिभिजुअल लेभलमा गएर टिचरहरूले पनि हेर्नुपर्ने हुन्छ त्यो लेभलमा चाहिँ हाम्रो शिक्षा पुगेको छैन
1: हजुर कृष्ण केसीज्यू आज हामी तपाईँसँग तपाईँको व्यक्तिगत अनुभव र यो युवालाई अलिकति प्रेरणा शिक्षामा सिपमा रोजगारीमा कसरी बढाउने भन्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौँ तपाईँ लामो समयदेखि एउटा तनहुँमा जन्मेर एउटा साधारण शिक्षकबाट काम सुरु गरेर विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा समेत तपाईँ काम गरिसक्नु भएको अनुभव छ अहिले काठमाडौँ विश्वविद्यालयमा विद्यार्थीलाई सिकाउने काम गर्नुहुन्छ नेपालको अहिले यहाँ हुनुहुन्छ धेरै विदेश बस्नुहुन्छ अब
0: जस्तै के भइदियो भने त्यो क्लास सिस्टम भइदियो पढ्नुमा पनि अब अहिले बोर्डिङ स्कुल छन् त्यहाँ धेरै पैसा तिर्नुपर्छ अनि त्यहाँ पढ्यो भने अब क्वालिटी राम्रो हुन्छ भनेर बाबुआमाको विचार छ एक हिसाबले त्यो चाहिँ हो तर अर्को हिसाबले चाहिँ होइन किनभनेदेखि त्यहाँ त्यो पढ्नु मात्रै सिकाउँछ फेरि त्यो लाइफ बाँच्ने त्यो लाइफ चलाउने सिपहरू चाहिँ कम सिकाउँछ त्यस्तो स्कुलहरू प्राइभेट स्कुलहरूमा पढ्न चाहिँ एकदमै राम्रो त्यो भोलिपल्टदेखि इङ्ग्लिस बोल्न थाल्छन् केटी तर सामाजिक रूपमा अनि विभिन्न विभिन्न विभिन्न क्षेत्रमा चाहिँ मलाई चाहिँ पुग्दैन जस्तो लाग्छ मेरो चाहिँ विचारमा म आई होप आई एम रङ
1: के चाहिँ गर्नुपर्छ तपाईँको लागि चाहिँ तपाईँ अब विभिन्न संघ संस्था अन्तर्राष्ट्रिय क्षेत्र नि हेरिरहनु भएको हुनाले यहाँ पनि काम गर्नु भएको के गर्नुपर्छ नेपालले चाहिँ शिक्षामा समानताको लागि चाहिँ के गर्न आवश्यक छ
0: यो अब अहिले चाहिँ बाल्य सरकारले चाहिँ अलिकति थाले जस्तो लाग्छ मलाई जुन चाहिँ त्यो प्राइभेटतिर भन्दा गभर्मेन्टको गभर्मेन्ट पढेको विद्यार्थीलाई प्रायोरिटी दिइरहेको छ अहिले मैले त्यो केदार चाहिँ 12 क्लासमा भर्नु हुनलाई के अरे 11 क्लासमा भर्नु हुनलाई मैले त्यो देखिरहेँ मलाई असाध्यै खुसी लाग्यो कि गभर्मेन्ट स्कुलहरू अब त्यो गाउँ गाउँमा गभर्मेन्ट स्कुल छन् त्यहाँ टिचर पनि पाइँदैनन् उहाँ अनि पाएको टिचरहरू पनि धेरै समय बस्दिनन् मेरो पाला मात्रै बिजेकै थियो एउटा सब्जेक्ट मात्रै त्यो कहिले पनि टिचर पाइँदैन थियो अनि बाबाले खोजेर लिएर के अरे अभिभावकहरूले खोजेर लिएर आउनु पर्थ्यो दुई तिन महिना लाग्थ्यो माया मास्टरले खोजेर ल्याएर राख्नु आदि त्यहाँ थियो अहिले पनि दुर्गमा त जाँदैन दुर्गम अनि त्यसले गर्दाखेरि म एजुकेसन पहिला मा टिचरै पाउन सकिन्न एजुकेसन क्वालिटी छैन जुन यो इमर्जेन्सी एजुकेसनमा क्लस्टर सिस्टम छ कि पैसा त पुग्दैन त्यो जे पनि भन्न सजिलो हुन्छ पैसाले पुर्याउँदै गाह्रो हुन्छ नि त सरकारलाई त त्यो बेलामा त्यो जुन पहिला एउटा सिस्टम थियो यहाँ अहिले पनि के छ थाहा छैन मलाई त्यो क्लस्टर सिस्टम भन्ने छ त्यो क्लस्टर सिस्टममा चाहिँ पाँच सातवटा आठवटा स्कुलहरूलाई क्लस्टर बनायो त्यो त्यसमा चाहिँ एउटा स्कुल चाहिँ भरिपूर्ण सुविधा दियो त्यो सुविधा चाहिँ फेरि सबै त्यो क्लस्टर स्कुलले बाँध्नुपर्ने छलफल गरेर प्लान गर्नुपर्ने अनि त्यही अनुसार त्यो इक्विपमेन्ट लाने सिकाउने क्रममा त्यो त्यसरी गर्ने चलन थियो कि हाम्रो पालामा मतलब म टिचर हुँदाखेरि म पछि गएर
1: हजुर
0: त्यो देखाएको थिएँ त्यो त्यस्तो राम्रो थियो अब त्यो चाहिँ सिस्टम मैले गएँ जस्तो छ अब एजुकेसनमा चाहिँ नि हाम्रो प्रधानमन्त्री भट्टराई
1: बाबुराम
0: भट्टराई उसले चाहिँ राम्रो पैसा राखेको थियो कि
1: पहिलाको
0: बजेटमा धेरै पर्सेन्टेज थियो पैसा मलाई त लाग्छ 30% अराउन्ड के थियो कि एजुकेसनमा त्यो ऊ कति राम्रो गर्यो भन्ने विचार गरेको थिएँ मैले त्यो के भयो प्र्याक्टिकली चाहिँ इम्प्लिमेन्टेसन भयो भने थाहा भएन मलाई त्यसरी अब त्यो शिक्षा क्षेत्रमा पैसा चाहिँ बढाउनु पर्छ अनि टिचरहरू चाहिँ क्वालिफाइड हुनुपर्छ एकदमै धेरै त्यो विचार गर्नुपर्ने हुन्छ टिचरहरू पढाउने मात्रै होइन कि बच्चाको भविष्यलाई हेरिदिने मान्छे हो बच्चाको भविष्य कोरिदिने मान्छे हो त्यो कोरिदिने मान्छे बाबुआलाई त थाहा हुँदैन त्यो चाहिँ गाउँतिर त बाबुआ चाहिँ पढ भन्ने मात्रै हो त्यहाँभन्दा बढी अब उनीहरू आफैले पढाइ आउँदैन हुँदैन थियो आज
1: अहिले त पढाइ पनि धेरै छ तर अहिले पनि कतिपय अशिक्षितहरूलाई अब हुनुहुन्छ अभिभावक उहाँहरूलाई चाहिँ पढ मात्रै भन्ने थाहा छ कसरी पढ्ने होइन त्यो कुरो चाहिँ सिकाउने काम चाहिँ फेरि शिक्षकको तपाईँले भने शिक्षकको काम जागिर खाने मात्रै होइन बच्चाको भविष्य बुझेर त्यसै अनुसारको चाहिँ काम गर्ने काम पनि शिक्षकको
0: हजुर लङ टर्म सोचिदिनु र फेरि इन्करेज गर्नुपर्ने हुन्छ त यसमा चाहिँ त सबै राम्रो गरिरहेको छ कि यही बाटो लाग्ने हो भन्ने होइन अनि त चाहिँ यो गरिस भने यो हुन सक्छ यो गरिस भने यो हुन सक्छ भनेर त्यस्तो कुराहरू पनि पहिले भन्ने जस्तै अहिलेको अर्थमन्त्रीलाई चाहिँ एकजना टिचरले भन्नुभएको थियो कि यो इन्जिनियर डक्टर भएपछि थोरै मान्छेले सेवा गर्छ यो चाहिँ इकोनोमिक्स पढिस भने तैँले राम्रो गर्छस् त्यति बेला देशको एउटा ठुलो देशकै तैँले भविष्य कोर्न सक्छस् भविष्य उज्यालो गर्न सक्छस् भनेर भनेको थियो भन्ने सुन्थ्यो कि त्यस्तै टिचर हुनुपर्छ कि अरूको सल्लाह दिने आइडियाहरू दिने एक्सपोजर गर्ने त्यो क्लासमा पढाउनु त सानो भाग हो कि एजुकेसनमा अरू एक्स्ट्रा करिकुलर एक्टिभिटी सिकाउने
1: भनेपछि हाम्रो समस्या त शिक्षकलाई नै त्यो कसरी पढाउने भन्ने त्यो पूर्ण ज्ञान अथवा त्यो हालको चाहिँ क्षमता अभिवृद्धि गर्ने नै खाँचो पर्छ।
0: त्यो क्षमता छैन किनभने उहाँलाई तालिम पनि दिएको छैन, कसैले गर्नुपर्छ पनि।
1: अब तालिम त पढाइ नै, शिक्षा पढ्दाखेरि नै तालिम ल्याउनै हुन्छ होइन, विद्यार्थी केन्द्रित चाहिँ शिक्षण कसरी गर्ने भन्ने कुरो त उहाँहरूले पढाएर आउनुहुन्छ, पढाएर आउनुहुन्छ। तर अझै त्यो विद्यार्थीको भविष्यलाई उसको क्षमता अनुसार कसरी चाहिँ सिकाउने भन्ने कुरो चाहिँ पढाउने सिकाउने र उसलाई बाटो देखाउने भन्ने कुरामा चाहिँ अझै अपूर्ण हुनुहुन्छ, त्योतर्फ चाहिँ राज्यले ध्यान दिनुपर्छ। कार्यक्रम बदलिदो नेपालमा आज हामी युवा शिक्षा सिप र रोजगारीको विषयमा कुराकानी गरिरहेका छौं। अहिले काठमाडौँ विश्वविद्यालयमा विशिष्ट अतिथि प्राध्यापकका रूपमा युवाहरूलाई सुशासन, नेतृत्व र राजनीतिक प्रणालीका विषयमा अध्यापन गराइरहनु भएका कृष्ण केसीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।

0: World's number one tire brand.
1: People's Campus काठमाडौँको भर्ना सम्बन्धी सूचना.
2: 42 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो.
1: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा.
2: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्.
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला.
3: क्लासिक टेकको 60th एनिभर्सरी अफर. जतिमा चाहियो त्यतिमा पायो. बजेट छ 35 तपाईँकै रोजाइको. अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ. क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.
1: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना.
4: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्ण बिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो. हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ.
1: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ. स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ. समय बिहान 7 बजेदेखि 1 बजेसम्म. ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन.

0: ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी युवा शिक्षा सिप र रोजगारीको विषयमा अहिले काठमाडौँ विश्वविद्यालयमा विशिष्ट अतिथि प्राध्यापकको रूपमा युवाहरूलाई सुशासन नेतृत्व र राजनीतिक प्रणालीका विषयमा अध्यापन गराइरहनु भएका कृष्ण केसीसँग कुरा गरिरहेका छौं। कृष्ण केसीज्यू तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी तपाईँसँग युवामा अलिकति यो शिक्षा सिप रोजगारी र उद्यमशीलताको महत्वको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। अलिकति हामीले शिक्षाको कुरा अलिक अगाडि तपाईँले शिक्षामा जसरी लगानी हुनुपर्ने हो राज्यको व्यक्तिको संघ संस्थाको त्यो अनुसार अझै हुन सकेका छैन, त्यसलाई चाहिँ बढाउनु पर्ने खाँचो छ भन्नुभयो। अलिकति यो सिपको कुरा गर्दाखेरि र रोजगारी यो सिप र रोजगारीलाई सँगै जोडौँ न। तपाईँले भनिहाल्नुभयो हाम्रोमा यो सिप र रोजगारीमूलक शिक्षा केही कलेजहरूले त शुरू गरेका छन्, अझै पनि त्यो पर्याप्त भइसकेको छैन होइन। र अब तपाईँको सुझाव चाहिँ नि यो सिप र रोजगारीलाई केन्द्रित गरेर शिक्षामा त्यो अनुसारको योजना कसरी बनाउने?
2: त्यही हो, त्यो पहिले त यो एक हिसाबको सरकारले चाहिँ ऊ गरिदिनु पर्ने हुनसक्छ, रिसर्च गरिदिनु पर्ने हुनसक्छ। कस्तो कस्तो सिप चाहिँ हाम्रो देशलाई आवश्यक छ, कस्तो कस्तो सिपले चाहिँ जागिर पनि पाउन सक्छ भन्ने खाले एउटा रिसर्च गर्नुपर्ने हुन्छ। त्यो हरेक ओभर टाइम चेन्ज भइरहेको छ अरूको, त्यो सिपहरू कहिले केमा कहिले केमा। जस्तै मैले उसमा क्यानाडामा चाहिँ दरखास्त दिँदाखेरि म याद गरेका थिएँ, सोसियल सर्भिस गर्ने मान्छेहरूको लागि चाहिँ बढी पोइन्ट दिएको थियो क्या। त्यो भनेर सोसियल सर्भिस पार्टमा चाहिँ कमजोरी छ त्यहाँ भन्ने बुझिन्छ, त्यसमा मान्छे बढी चाहियो भने बुझिन्छ। भने जस्तै हाम्रो सरकारले पनि के त कुन चाहिँ सिप भयो भने कसरी चाहिँ उनीहरूलाई फाइदा पनि हुन्छ, सिप पनि शिक्षण पनि त्यही बेला पढ्दा पर्दै त्यो खाले चाहिँ रिसर्च

सुरुङ युनिभर्सिटी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा नास्ता काट्न, गाई बस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुनिल जिम्बेसी उपभोक्ता समिति सुनिखुम्बु। यौनी हिंसाबाट बचन र बचाओ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद पनि गरौ। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुपदी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म कक्षा संचालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म
0: पढ़ाई हुने समूहहरू
1: कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह
0: कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ 98-41-63-5330 98-42-84-87 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना संपूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको

0: तार लोत्रीको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुन बाटो बस्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504030।
2: समय नै महसुस गरौं, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दै छु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
0: अंकल, एफई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
1: किन र अंकल? त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन्द्र राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अंकल?
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4582-768। विनायक सिद्ध कलेज, पढाइ मात्र हो, प्रतिभा र भविष्य बनाउने कलेज।
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। यस गाह्रमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1 पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको, अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम, 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 दिउँसो 4 बजेसम्म। सम्पर्क मिति स्थान यही जेठ 14 बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कार्य। परीक्षा मिति र सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित, प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त 1005 प्रस्तुतता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र, नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सिसी दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधानाध्यापक विनोद सिंह तामाङ 98-42-96-53। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98-51-18-73-82। संस्था प्रतिनिधि एजुकेशन सपोर्ट लिडर छिरिङ तामाङ 98-51-17-43-81। श्री गार्मा माध्यमिक विद्यालय सोलो तुटकुण्ड नगरपालिका 7 सोलो खुम्बु।

0: शैक्षिक औचित्य सम्बन्धी सूचना गार्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोनु दुकुन्द नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुने यसै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तिथि पदको तिथि अस्थायी करार पद संख्या 2 जना आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यमिक गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकीको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयमै माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिइन्छ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनोसी तलब भत्ता उपलब्ध गराइनेछ। दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पर्क मिति असार 12 गते विद्यालय समयभित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको किसिम लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2-2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
1: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ। र निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा वास्तु वाणिज्य बैंक कलेरीमा रहेको सही नम्बर 2031-6902-0001 जम्मा गरी सुको सकलै भोजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-42-89-6353 र 98-41-38-96-20।
1: दिनेश तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुनुदुकुन्द नगरपालिका 7 सोलुखुम्बु।

0: छट्टैमा यो बैसाजन लाग्यो जाँदैमा बाँच्न खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँडिस्?
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडिस संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो त नाम चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेसमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
2: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कममा ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति छ हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेन केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 98550179
3: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिन किच्चेपाटी, काठमाडौँ।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार खप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्पर्क।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विनोद साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सहेरी।

शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङका स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइन्छ। तलब आपूर्ति समझदारीमा प्रदान गरिन्छ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि, थप सिर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुनी शेर्पा होस्टेल संचालक 98 41 15 90 82 सोलुकुण्ड नगरपालिका वडा नम्बर 10 का

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्नु। वस्तु सेवाको मूल्य मात्रा म्यासपछि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट कृति पुगे क्षतिपूर्तिमा गरौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Hit up, hit up.

0: सूचना सूचना सूचना सुरुंग जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा साधन क्षेत्र में नास्ताद काट्न गाई बस्तु चढ़ाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुरुङ जुन बेसी उपभोक्ता समिति सुरु खुम्बु हिंसाबाट बचाउ र बचाउ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समिति असन्तोष पाठकलाई परिचित नदिँदा जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्पर्क गर्ने गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: पक्षी गड़ामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 37 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्षिण एवं अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसो सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याथ यही फेस 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याथ 2083 साल असोज 20 गतेसम्म।
0: पढ़ाई हुने समूहहरू
1: कम्प्युटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह।
0: कानून समूहमा 30 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-53-37, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
1: समय नै महसुल दिन उचालो परिस्थिति निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबिल काठमाडौँ जाऊ
1: सुनिर अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अङ्कल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना यस गाह्रोमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ तर महिला शिक्षक तह प्राथमिक तृतीय र संख्या 1 जना प्राप्त किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मा मापी कर्मा परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुनु गरी आवश्यक कागजातहरू एफई र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए त्यसको प्रमाणपत्रको फोटोकपी 2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक दिनेश सिंह तामाङ 98-42-99-56-53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98-51-18-73-82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98-51-17-43-81 श्री कर्मा माध्यमिक विद्यालय सुरु टिपकुण्ड नगरपालिका 7 सुनखुम्बु

उचित आवश्यकता सम्बन्धी सूचना। गारमा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोनु दुकुण्ड नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुने यसै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तृतीय पदको पछि अस्थायी करार पद संख्या 2 जना आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षाबाट उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकेको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयमा माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिने तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनाउँछ तलब भत्ता उपलब्ध गराइनेछ। दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पूर्ण मिति असार 12 गते विद्यालय समय भित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको किसिम लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2-2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कले प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ। र निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सल्लेरीमा रहेको सही नम्बर 2301-92-00-1 जम्मा गरी सुको सकले ब्राउजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-42-89-76-53 र 98-41-38-96-20। दिनेश्वर तामाङ प्रधान अध्यापक श्री गार्मा माध्यमिक विद्यालय सुनगिचिन्द नगरपालिका साथ सुनिसुन्दो।

0: ठट्टै मायो वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त नचाहिने नै हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू फेरि सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल किच्चेपाटी काठमाडौँ

0: सोलू एफ एम 101.2 मेगाहर्ट्ज उज्ज्वल भविष्य को लागि हाम्रो अभियान डिजिटल कलर ल्याब तथा ध्वरामाई अफसेट प्रेस सोलु दुर्कुम्ब नगरपालिका 5 सोलु कुम्बु
1: लाई शर्मिला बधाई छ एसी उत्तीर्ण गरेकोमा
2: तिमीलाई पनि बधाई छ अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि
1: मैले त काठमाडौँको ट्राभल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके अनि तिमी नि
2: म त कहाँ पढ्ने अन्यलमा छु भने
1: के अन्यलमा पढ्नु हो हामी कक्षा 10 मिलेर पढ्यो अब पनि सँगै पढौ न तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि
2: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
1: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
2: हो र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ
1: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ
2: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
1: ल सुन देशभरका हजारौं मावि मध्ये टप 5 भित्र पर्न सफल दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व सम्पर्क 01-4822-336 48-12-445
3: आर्थिक वर्ष 2084 का लागि प्रवेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
4: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 स्थानीय तह र प्रदेश

0: সম্পর্ক রকমভাব তোমারই সাধারণ নম্বর এখন করে সম্বন্ধে সূচনা আদরণীয় সেবাগ্রাহী মহানুভাবহরু তপাইলে আফ্নো সওয়ারী সাধনকো বার্ষিক রূপমা বুঝাউনু পর্ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँतको मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: बालबालिकालाई लागु औषध दुरूपयोग गर्छ, लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं, बाल बालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं, बाल बालिकाको संगतमा ध्यान दिऊ, लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ, बाल बालिकासँग नियमित संवाद गर्ने गरौं, बाल बालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्पु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासुङ च्याङका स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ, तलब आपूर्ति सहजबारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि, थप शुभ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ, आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र 3 होस्टेल संचालक 98 41 15 90 82। सोलु तुपुण्ड नगरपालिका वडा नम्बर 10 7।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सधैँभरि रोजे।

0: 한번 터지도록 하자.
1: सूचना सूचना सूचना सुरुंग जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुंगबाट ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा फाटन क्षेत्र में घासपात काट्न गाई वस्तु चढ़ाउन तथा आवत जावत गर्ने पूरा स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुनिल जुलबेसी उपभोक्ता समिति सुनिखुम्बु। यौनहिंसाबाट बचाउ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा किनकि असन्तोष साथीलाई परिचित नदिबाट जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अतिभावी परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय खोजी प्रदेशद्वारा जनहितमा

0: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै योगी दक्ष एवं अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2007-2008 कक्षा 11मा भर्ना भइरहेको हुँदा सबैलाई यसो सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याद यही फेट 17 गतेदेखि असार 15 गतेसम्म कक्षा संचालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म
0: पढ़ाई हुने समूहहरू
1: कम्प्युटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानवीय समूह शिक्षा शास्त्र समूह
0: कानून समूहमा 30 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ 98-41-63-53-37 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
1: समयमै महसुल गर, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबिल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिइन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ पद महिला शिक्षक तह प्राथमिक तृतीय संख्या 1 पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म
4: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा माथि कर्म परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुनु गरी आवश्यकता साथहरू एसई र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए शुल्क प्रमाणपत्रको फोटोकपी 2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 42 96 53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98 51 18 73 82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय सुनि तुकुन्द नगरपालिका 7 सुनखुम्बु

0: सुरक्षित औपचारिकता सम्बन्धी सूचना
1: गारमा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलुदुकुण्ड नगरपालिकाको यही जेठ 27 अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: पद शिक्षक श्रेणी प्रथम तृतीय पदको तिथि अस्थायी करार पद संख्या 2 आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भए 40 वर्ष मुनाकीको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयले माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनोसी तलब भत्ता उपलब्ध गराइनेछ।
1: दरखास्त दिने अन्तिम मिति 2083 असार 11 गते सम्पूर्ण मिति असार 12 गते विद्यालय समयभित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको किसिम लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि दुई प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 पछि फिर्ता नहुने गरी
2: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नुहुनेछ। र निवेदन दर्शन श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सलिरीमा रहेको सही नम्बर 2301-92001 जम्मा गरी सुको सकलै ब्रोचर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-42-89-63 र 98-41-38-96-20।
2: दिनेश सिंह तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुलुदुकुण्ड नगरपालिका साथ सुनेछ।

0: मैं मेरे तो हाथ खुट्टा अरुणा झमझम कर विनाशले हैरान बनायो मेरो पनि केकी हो केकी खै यो एक बार को जिंदगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर परार छ थाकेर हैरान भए पनि निन्द्रा नलागिने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 98 43 89 80 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुत्कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय

0: सक्यौ भन्ने त सबले बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शहंसा
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन हो
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
4: के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
6: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अनि महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिनर छ नै छ नि
6: यो कहाँ किन्न पाइन्छ अनि पासको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पास तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
8: खेतबारी जोत्न छोपाई गर्न ल्याङ बनाउन उकेरा लगाउन ढिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528 80222 साथै 98010208 95 मिस कल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ
10: नमस्कार
11: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिकठाक
10: है के भन्नु होला अध्यक्षजी पल्लो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्ग्याइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
11: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छ है फेरि
10: टोल छिमेकको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
11: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरीकरण

0: 야, 내가 버스에 타도 미란 못겨요.
1: 3 दिनदेखि दात दुखेर म त हैरान भएँ नि. उपचार गर्न काठमाडौँ नै जानु पर्छ.
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ. त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त. बरु जानुहोस् त्यही.
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु.
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने.
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ. समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म. पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ.
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा. प्रोपाइटर श्रीराम सहनी. सम्पर्क 9821129090 र 9746583487.
5: ए गुरु, आज मेरो जन्मदिन हो, याद त छ नि.
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र. ल आँखा बन्द गर त.
5: हजुर पनि ल आँखा बन्द गरे.
6: ल अब आँखा खोला त.
5: वाउ, कस्तो राम्रो उठी. अनि मङ्गलसूत्र पनि. ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त. मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि. विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ. मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ. राशि अनुसारको पत्थर पनि पाइन्छ. प्रोपाइटर विधान रहताल. सम्पर्क नम्बर 9742840456 र 9867050620. ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो. विधान सुन चाँदी उद्योग, सुनु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सल्लेरी, सोलुखुम्बु.
7: बन्जु, तिमी त विदेश जान लाग्यो रे. हो दिदी, त्यो टिका बोक्ने गरेर सुरु गरेको पैसा पनि चलेन. अहिले त घर चलाउन साह्रै गाह्रो भयो. विदेश गएपछि त यसो 2-4 पैसा कमी हुन्छ कि भन्यो नि दिदी. विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी इन्जरीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर. जाने नै भए बुझेर मात्र जाऊ. खै के गर्ने भने दिदी?
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि भेज बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ. यस्ता जोखिमहरू आउन नदिन सतर्क रह र बुझेर मात्र विदेश जाऊ.
9: नेपाल सरकार विज्ञापन बोर्ड.
10: Thank you.
3: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनी दुधकुण्ड नगरपालिका साथ गारमा जोरबौद सुलिखु
10: बाबा म आज स्कुल जाने मन छैन आज जाँदिन है
11: होइन
10: यतिकै जाने मन लागेन
11: यतिकै पनि हुन्छ
10: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले हुन्छ
11: कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
12: नमस्ते कति टाइमले पाल्नु भयो
11: आज रिनाले जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
12: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी प्रश्न जाऊ त सरले केही गर्नुहुन्न हस् म्याडम
9: नेपाल सरकार विज्ञापन बोर्ड
13: फत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किन
14: ए के भो दौडिदिए पो आइस त
13: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
14: सुहोस्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
3: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनुको कुञ्जी नगरपालिका पाँच चल्लेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास वृद्धि आएको न्यू स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल लिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेस्टुनी तालचा वाल मिक्सर मोनो सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209 मोबाइल नम्बर 9860321426 र 9841905549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बु
1: हाम्रो के दोस्रो पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ
4: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
4: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
0: नेपाल सरकार विज्ञापन बोर्ड
5: What? बाहिर
6: मो दिदी सुन्तली ढुक्क खोल्नुहोस् न के भयो यति राति किन निदि आउँछु
5: दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
6: नभन के भयो
5: आज घरमा कोही ढङ्गको मन्त्र फेपेर मुक्ति तल्लो घरको माइला दाईले भागेर आगो दिदी
6: माइला दाईले त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु
7: हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ परी पठाइदिनुहुन्छ कि
8: ल अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाँदा
0: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्नु सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड
9: हो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
0: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
9: नाम त भर्खर 17 कि लाग्यो होइन
0: ओ बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
9: हेट काकी हजुरहरू यस्तो मोडमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढायो देश विदेश आफै घुमिरहेछ नि हिजो जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं उनी कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
6: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
11: मलाई मुखले घाँटेको क्यान्सर छ बाँचेर पनि म मलाई तुल्य भयो
12: म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य श्वासमै समस्या देखियो
11: धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
10: नेपाल सरकार विज्ञापन बोर्ड
13: अब सुन्नुहोस् पूरा समाचार
14: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रसदित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
13: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
14: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
13: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
14: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
13: मद्यपान र धूम्रपान सेवन नगरौं
14: स्वस्थ रहौं सुखमय जीवन बिताउ
10: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
15: देख्नु भएन औषधि हालेको
5: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
15: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
5: हेर्नुहोस् दाई
3: यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
15: विषादीले धेरै जोखिम हुन्छ क्या नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्या।

0: हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
0: हुन्छ हुन्छ पठाउँ है ए ए नानी छोरी
2: हजुर
0: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी लु
2: हेलो नमस्ते
1: हेलो हजुर यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले मेरो मेसेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
0: ए नानी के भनेर रहेछ के भयो
2: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
0: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट

0: पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानु पर्छ गुरुआमा।
1: स्याबास, कति राम्रो र व्यवहारिक सुझावहरू राख्यो। अरूको पनि केही छ कि? वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
2: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक समस्याबाट बस्ने उपायहरू।
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
5: असल साथीहरूसँग मात्रै सम्बन्ध गरौं।
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
4: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
1: खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ। तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन्, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बुको सूचना। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज भित्र देहायको काम गर्न पाइने छैन, अन्यथा कानून बमोजिमको कारवाही गरिनेछ। निषेधित कार्यहरू: वन्य जन्तु पक्रन, शिकार गर्न वा कुनै प्रकारले क्षति पुर्याउन, भुसिया कुकुर निकुञ्ज भित्र ल्याउन, रोख बिरुवा अन्य कुनै वन पैदावारमा आगो लगाउन वा अरू कुनै प्रकारले हानि नोक्सानी पुर्याउन, ढुङ्गा बालुवा माटो वा कुनै खनिज पदार्थ खन्न हटाउन तथा निकासी गर्न, जुनसुकै पदार्थको घर छाप्रो आश्रय वा अरू आकार बनाउन वा उपभोग गर्न, चलचित्र छायाङ्कन गर्न, निकुञ्ज क्षेत्रभित्र मानव रहित विमान प्रयोग गर्न, कानूनमा उल्लेख भए बमोजिम बाहेकको पथमार्ग हिँड्न वा प्रयोग गर्न, कुनै भूभाग कब्जा गर्न, सफा गर्न, आबादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न, हात हतियार खरखजन वा बीस साथमा लैजान तथा प्रयोग गर्न र कानून विपरीतका कुनै पनि गतिविधिहरू गर्न वा गराउन। थप जानकारीका लागि फोन नम्बर 0385401414 सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बु।
5: नमस्कार संसदीका दिदी।
1: नमस्कार नमस्कार।
5: बुझेको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्त दान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।

0: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन हो।
2: नमस्ते डाक्टर साहब।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो।

0: दोसा लागे दाब साब
1: झाड़ा पखाला दोसा होइन यो त फोहोर को कारण हुन्छ घर वरिपरि सफा राख्नु पर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैं खाना खानु अघि

0: در विज्ञापन बोर्ड आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेसन मदिरा लागु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोग्ने शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नु पर्ने कुरामा नलाग्ने शरीरमा चकित महसुस हुने निन्द्रा नलाग्ने खानामा रुचि नहुने बाससम्म नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश
0: सबैको सरोकार आजका बाल बालिका भोलिका सर्जनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय भनेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
0: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै योगी दक्ष एवं अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2013 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति।
0: भर्ना म्याद यही के 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा संचालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म।
1: पढ़ाई हुने समूहहरू
0: कम्प्युटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह,
1: कानून समूहमा 60 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 98-55-10-55 छ, 98-41-63-53-37, 98-42-84-87 मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलुदूत कुण्ड नगरपालिका पाँच सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: डिफ्रेज, फ्रिज, एसी पाउनुका साथै मरमत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच कल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: साथी भाई खोजना। नेपाल सरकार विज्ञापन बोर्ड।
1: दाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको हो। ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुबुट कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: जापानिज
5: भाषा पढेर जापान जाउ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
4: खोज्दै हिँडी संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
5: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
4: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल सेन्टर जापानी भाषा पढ्ने अनि जापान जाने।
5: होइन, यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ।
4: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
5: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति खेर हुने रहेछ।
4: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
5: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
6: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेन केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क 9850017979 र 01-592-2616। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिङ चुच्चेपाटी, काठमाडौँ।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082/14 अगाडि 5 वर्ष र 14/15 पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेश

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना
1: अदली सेवा ग्रही महानुभावर यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त करने सकता होने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राख्व अनुरोध कर सेवा प्राप्ति में कसई को प्रलोभन न करी अर्थ सेवा लिख हार्दिक अपील करद सेवा प्राप्ति में कई ग्रास राष्ट्रीय अधिकार कार्य प्रमुख सुनवाई सीधे संपर्क राख्व सकू
0: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
2: लाई शर्मिला बधाई छ एसी उत्तीर्ण गरेकोमा
3: तिमीलाई पनि बधाई छ अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि
2: मैले त काठमाडौँको ट्राभल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकेडेमीमा पढ्ने निर्णय गरिसके अनि तिमी नि
3: म त कहाँ पढ्ने अन्योलमा छु भने
2: के अन्योलमा पढ्नु हो हामी कक्षा दसमा मिलेर पढ्यो अरू पनि सँगै पढौँ न तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
3: हो र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ
3: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
2: ल सुन देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व सम्पर्क 01-4822-336 48-12-445
0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन् स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन पूर्ति प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यसित रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आएको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निःशुल्क सेवाहरू प्राप्त गर्न सकता हुनेछ
0: सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन न गरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै ग्रास राष्ट्रिय अधिकार कार्य प्रमुख सुनवा सीधे सम्पर्क राख्न सकू हुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
3: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ यदि यातायात व्यवस्था कार्यालय कार्यालयहरूले जारी गरेको चक्कर बिलभुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको चक्कर सवारी दर्ता प्रमाण पत्र राखी प्राविधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरूवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: और प्रिंट निजीकर को रकम तवारी साधन को नंबर एक सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउन पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर सम्बन्धी वितरण हेर्न का लागि सम्बन्धित यातायात कार्यालय में गएर कर प्रिंट मांग्न बैंक भाउचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बीमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय फिराक गर्यो।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: बालबालिकालाई लागू औषध दुरूपयोग गर्दछन्,
5: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं, बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं, बाल बालिकाको संगतमा ध्यान दिऊ, लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ, बाल बालिकासँग नियमित संवाद गर्ने गरौं, बाल बालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
0: सवारी साधनको इन्जिन र तेजस रोकने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र तेजसको अवस्था रुजू वा अन्य कुनै कैफियत भए नभएको रुजू गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय फिराक गर्यो।
2: सड़क प्रयोग गर्दा ध्यान दिऊ,
6: सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाऊ सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: यौन हिंसाबाट बचाउ र बचाउ,
6: यौनजन्य हिंसा सामाजिक अपराध हो, बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं, बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं, बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
8: अदली पीड़ा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
9: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
10: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुबाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुने के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जमा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौँछु कोलकातामा बेच्ने जस्तो लक्षिन्छ त कोटेसी लागौँछ त भाइ के भएको तिमीलाई भाइदी भन त
11: खै दिदी के हो मेरो साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
10: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरुक्कै हिसाबै छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमीले त हो
11: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर
10: बारिशमा लज सिर्जना गरी धुबेचुरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिए स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती बालो लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
12: युवा कृषि पर्यटन मार्फत समृद्ध मध्य दुधकोशी समावेशी विकासका आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मध्य दुधकोशीको समृद्धि मध्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ
13: कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर
14: विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि नेत्रशीलन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेत्रशीलन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz www.suruefm.com पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ
15: नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना
16: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ स्थानीय दुर्गापोक फोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्तको आह्वान मिति
6: यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो भुसाइने थिए जेठ 17 गतेदेखि जेठ 30 गतेसम्म हक जानकारीको लागि सम्पर्क नम्बर 0735 5576 साथ ही भ्रमण सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: छ बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उच्चकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध तुसारको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: हो बौद्ध तुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेवार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: केप्स कलेज आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध तुसाल
1: थप जानकारीका लागि सम्पर्क 9712501507 9712501507
2: सफलताको सही छनो केप्स कलेज
3: हार्दिक बधाई सोलु पुष्पुन्दर नगरपालिका नौ गोदाखानी सुन्दन डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती पी तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गति बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गति आइतबार 24 मे 2026 बिहान 5 बजे मुक्ति हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ नि तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसु लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ सुबा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञानबहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनुनिया तामाङ छोरीहरू तामाङ तामाङ तथा समस्त बोमजुङ परिवार सोलु दुखुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा

0: अत्यधिकका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुनखुमोमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुने बहिनी सुनु दुखुम्बा नगरपालिका वडा नम्बर पाँचमा उनीहरूको शान्ति स्टोर एण्ड सप्लाइज भन्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरू नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु धुपकुण्ड नगरपालिका पाँच सोलिरी

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
0: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूतमा धुनिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइन्छ। तलब आपूर्ति समझदारीमा प्रदान गरिन्छ।
0: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप शुभ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुल शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82
2: नगरपालिका वडा नम्बर 10।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट कृति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Not the mood of Sunday, but he gets it best made or

सूचना सूचना सूचना सुरुङ जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा सातौं क्षेत्र में नस्ता काट्न गाई वस्तु चलाउन तथा आवत जावत गर्ने स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुरु जुन बेसी उपभोक्ता समिति सुरु खुम्बु बचाऊ र बचाओ यौनचन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचन्य हिंसा को जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद पनि गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहित

0: त्रिभुवन एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Time check. City of Fame. It's studio time.
2: It's 1 PM. Dusko ek baje.
0: Time check ko saath ma. New Star Digital Color Lab tatha Dwaramay Offset Press. Solu Dutu Nagar Palika 5 Solu Kumbu.
3: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम। सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 32 27, सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03।
1: समयमै महसुल दिन उचालो परिस्थिति निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिस।

0: साथी भाई खोजलो नेपाल सरकार विज्ञापन बोर्ड
1: दाई राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
2: म पनि राईको साधा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने भयो आज
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

I'm not going to be able to do this.

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइमा प्रतिभा र भविष्य बनाउने कलेज
3: ए बाबु नै मेरो त हात खुट्टा अनुमासमा झमझम गर्छ पिनासी हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
4: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
5: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 038-520-129 98-43-89-86-52 98-24-74-17-18 98-43-49-96 र 98-61-23-14-72 आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: नेता सबसे विशेष की आजकल आत्मीयता यति कार्पेट को विगत दशक देखि को सुंदर साथ यति कार्पेट के कार्पेट को पछाड़ी यति को लोगो हिंदी में बस यति कार्पेट कार्पेट को शिक्षा
1: लैंगिक परंपरागत भूमिका रूपांतरण कर समानता को जड़ बसाल विज्ञापन हो
2: डोजर चलेको नि
3: अब त हाम्रा दुःखका दिन सकिए
4: के सकियो नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: रत्न पाठ होइन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि अनि महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छ नै छ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स साइजेस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध। खेतबारी जोत्न, खोपी गर्न, ल्याङ बनाउन, केरा लगाउन, ढिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता खोप मल्टिटर्पोज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222 98528820222 साथै 98010208 मा मिस कल गर्नुहोस्। नगदै तपाईलाई फोन आउनेछ।
3: नमस्कार।
4: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिकठाक?
3: खै के भन्नु होला अध्यक्षजी, पल्लो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
4: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न, निलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
3: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
4: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरण जस्ता अपराधमा नियमित होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
5: आया आया भनेर पो बसेछ त। बिरामी भयो क्या हो?
6: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
5: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
6: हो र, के डेन्टल रे?
7: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
5: हाम्रा सेवाहरू
7: दाँत सफा गर्ने, दाँत चल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
9: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अपडेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43।

0: शिक्षित औसुकता सम्बन्धी सूचना गारमा माध्यमिक विद्यालयमा रिक्त रहेका तपस्वीका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलुदुकुण्ड नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुने यस्तै सूचना मार्फत जानकारी गराइन्छ। तत् शिक्षक श्रेणी प्रथम तृतीय तत्व कृषि अस्थायी करार पद संख्या 2 जना आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकीको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयमा माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनोसी तलब भत्ता उपलब्ध गराइनेछ। दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पर्क मिति असार 12 गते विद्यालय समयभित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको किसिम लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2-2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
1: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ। र निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा वास्तु वाणिज्य बैंक कलेरीमा रहेको सही नम्बर 20301-92001 जम्मा गरी सुको सकले ब्राउजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-42-89-53 र 98-41-38-96-20।
1: विनयसिंह तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुलुदुकुण्ड नगरपालिका 7 सोलुखुम्बु।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: संचित सूर्या फैन स्टूडियो टाइम
2: डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुतकुन्डा नगरपालिका 5 सोलू खुम्बु
3: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

बहिनी सोलो दुपकुण्डा नगरपालिका ओडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ। त्यहाँ बिक्रीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोजो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बौता मिले जस्तै भयो नि दिदी। हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्डा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सोलु दुतकुण्डा नगरपालिका पाँच सल्लेरी।

0: सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर ५ सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
0: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुत्कुम नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: तपाई शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
1: सोलुखुम्बु जिल्लाको सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ।
1: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 41 74 र फुनी शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82।
2: सोलुखुम्बु नगरपालिका वडा नम्बर 2 7 3 0।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचदेखि मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: हिंसाबाट बचौ र बचाऊ यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्पाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: मरेँ कि के हो
1: हेर त रगतै रगत भयो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुस् त
0: जन्मदाता गरेको छैन नि म्याडम
1: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
0: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
0: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: हत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न नलाग्ने, आत्मविश्वास कम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
0: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका सजनहार।
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा स्वयं नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
2: रुम गाउँको ठिटो बोली वचन मिठो छ,

ए हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: लैंगिक हिंसा भनेको के हो?
1: लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
0: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
1: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्यात थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
0: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

0: पक्षीगढ़ा वर्ण हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पस को सूचना।
1: विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइंस समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइंस समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510 1055 छ, 98 41 63 53 37, 98 42 84 87 75 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिस।

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आज सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज

0: सोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: सांचे सोलू एफएम स्टूडियो टाइम
2: 3 PM दिउँसोको 3 बजे
3: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्ड नगरपालिका 5 सोलु खुम्बु
4: नमस्कार म विकास चापागाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। उद्योगमा वित्तीय क्षेत्रको लगानी पाउने 18 खर्ब रूपियाँ नाघ्यो। 72% हिस्सा बागमतीमा केन्द्रीकृत कर्णालीमा 0.25% मात्रै। वर्षासँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम उच्च। संघीय सरकारले पुननिर्माणलाई व्यवस्था गरेको गुनासो। कैलालीमा सड़कमा टेम्पो खसालेको घटनाबारे प्रहरीको अनुसन्धान शुरू। भिडियोमा हुत्याएर खसालेको देखिए पनि मिलाउन खोज्दा दुर्घटनावश खसेको वनका कर्मचारीको जिकिर। चीनको राजधानी बेजिङमा बाढ़ी नियन्त्रणका लागि 5 विशाल जलाशय निर्माण गर्ने योजना। जलाशय बनेपछि पहाड़ी क्षेत्र मध्ये 84% भूभागको बाढ़ी नियन्त्रण हुने। र कुराकाओले 4 पटकको विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै। नेपाल खबरमा अब पूरा खबर। बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा मध्ये 72% भन्दा बढ़ी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 साल पुछ मसन्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा 17 अर्ब 78 अर्ब 30 करोड़ पुगेको छ। कुल बैंक कर्जा मध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। बागमतीमा 72% भन्दा बढ़ी हिस्सा रहँदा कर्णाली प्रदेशमा जम्मा 0.25% मात्र औद्योगिक कर्ज पुगेको छ। प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा 9.22%, लुम्बिनी प्रदेशमा 7.91%, मधेस प्रदेशमा 7.22%, गण्डकीमा 1.62% र सुदूरपश्चिममा 1.55% कर्जा प्रवाह भएको छ। औद्योगिक कर्जा मध्ये गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगले सबैभन्दा बढ़ी 35.67% हिस्सा उघटेको छ। विद्युत ग्यास तथा पानी सम्बन्धी उद्योगमा 26.62% र कृषि तथा पेय पदार्थ उद्योगमा 20.64% कर्जा गएको छ। राष्ट्र बैंकको सर्वेक्षण अनुसार उद्योगको औसत क्षमता उपयोग 42% सीमित छ। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा देशभर 461 नयाँ उद्योग दर्ता भएका छन्, जस मार्फत 22,000 भन्दा बढ़ी जनालाई रोजगारी सृजना हुने अनुमान छ। वर्षा शुरू भएसँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम बढ़ेको छ। गएको वर्षको अत्याधिक वर्षाका कारण क्षति पुगेका राजमार्गका पुल र पहिरो गएका ठाउँको पुननिर्माण हुन सकेको छैन। भत्किएका सड़क र पुलहरू बेलैमा मरमत हुन नसक्दा यस वर्ष इलामको उत्पादन बाहिर पठाउन नसकिने र जिल्लाकै सम्पर्क विच्छेद हुन सक्ने खतरा रहेको इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनुभयो। मेची राजमार्ग अन्तर्गत राजदुवाली क्षेत्रमा ठूलो पहिरोका कारण सड़क पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन। गएको वर्ष विपद प्राधिकरणबाट जम्मा 60,00,000 रूपियाँ प्राप्त भएको र त्यसले कुल क्षतिको 0.5% काम पनि नधन्ने मेयर थापाले बताउनुभयो। केन्द्रबाट पर्याप्त सहयोग नआएपछि नगरपालिकाले आन्तरिक रूपमा 2 करोड़ रूपियाँको आकस्मिक कोष व्यवस्थापन गरी अवरूद्ध बाटो खोल्ने र पीड़ितहरूलाई राहत वितरण गरेको थियो। इलामको भौतिक पूर्वाधार निर्माणका लागि संघीय सरकारले चालू बजेटमा रकम विनियोजन नगरेपछि स्थानीय जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेको नागडुंगा नौबिसे मलेखुस सड़क खण्ड अन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा रोकिएको कालो पत्र गर्ने काम पुनः शुरू भएको छ। मध्य पूर्वको तनावका कारण नेपालमा अलकत्रा आयात रोकिएपछि यो महत्वपूर्ण सड़क विस्तार र पुल निर्माणको काम समयदेखि प्रभावित बनेको थियो। सड़क निर्माण व्यवसायी सहदेव खड्काका अनुसार अलकत्रा अर्थात बिटुमिनको आयातमा भएको सामान्य सुधारसँगै काम पनि शुरू गरिएको हो। अहिले संवेदनशील र गाड़ीको चाप बढ़ी हुने क्षेत्रहरूलाई प्राथमिकतामा राखेर कालो पत्र गर्ने काम भइरहेको छ। यो सड़क खण्ड संघीय राजधानी काठमाण्डुलाई देशको पूर्वी र पश्चिमी भागसँग जोड्ने सबैभन्दा व्यस्त मार्ग हो। दैनिक हजारौं गाड़ी घुर्ने यस सड़कमा कालो पत्र नहुँदा हिउँदमा धुलो र वर्षायाममा हिलोको समस्याले

0: खसाली दिएका थिए। टेम्पो गोदावरीकै 44 वर्ष धनुमाया धना देवी धामीको थियो। उहाँले आफूमाथि अन्याय भएको हुँदा न्याय पाउनुपर्ने माग गर्नुभएको छ। यो घटनाबारे तीव्र आलोचना हुन थालेपछि डिभिजन वन कार्यालय धनगढ़ी कैलालीका प्रमुख राम विचारी ठाकुर सहित 20 जना कर्मचारीले आज संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य निकालेर टेम्पो जनाजान भीड़बाट नखसालिएको दावी गरेका छन्। अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको उनीहरूको जिकिर छ। भिडियोमा भने टेम्पोलाई धकेल्दै भीड़बाट खसालेको प्रष्ट देखिन्छ। यस्तै वन कार्यालयको कर्मचारीहरूले चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको टेम्पो खसेको दावी गरेका छन् भने धामी परिवारले टेम्पो चल्ने अवस्थामै रहेको बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रष्ट विचार यो हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेल 40,000 रूपियाँ घुसेर पक्राउ परेका छन्। जग्गा रोका गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग 40,000 रूपियाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुर्पयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट स्रोत नखुलेको थप 21,070 रूपियाँ समेत बरामद गरेको अख्तियारका प्रमुख प्रवक्ता सुरेश हेमुपानीले जानकारी दिनुभयो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। चीनको राजधानी बेजिङले पहाड़ी क्षेत्रमा बाढ़ी नियन्त्रणका लागि 5 जलाशय निर्माण गर्ने योजना अघि सारेको छ। चीनीय राजधानीले 50 वर्ष यता पहिलो पटक यस्तो ठूलो पहल शुरू गरेको बेजिङ जलस्रोत प्राधिकरणले जानकारी दिएको छ। यी जलाशयहरू युमदिङ, जुमा, दासी र वन्य नदीहरूको माथिल्लो तटीय क्षेत्रमा रहनेछन्। बाढ़ीको पानी रोक्न र बहाव कम गर्न माथिल्लो क्षेत्रमा जलाशय निर्माण मध्ये भागमा नदी सफाई र तटबन्ध शुद्धिकरण तथा तल्लो तटीय क्षेत्रमा ढल निकास र पानी फर्काउने प्रणालीको स्तरोन्नति गरिँदैछ। यी प्रयासहरूले वर्षायाममा सुरक्षालाई अधिकतम बनाउन सहयोग गर्नेछन्। अहिले बेजिङमा 80 जलाशय छन् जसले शहरको 68% पहाड़ी क्षेत्र नियन्त्रण गर्दछ। 5 नयाँ जलाशय निर्माण सम्पन्न भएपछि यो अनुपात 84% पुग्नेछ जसले बेजिङको उत्तरी र पश्चिमी पहाड़हरूमा बाढ़ी नियन्त्रणको मजबूत आधार तयार हुने चीनीय समाचार संस्था सिन्ह्वाले जनाएको छ। अब खेल खबर फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ खेल्दैछन्। सोह्र ईको यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। जर्मनीले अहिलेसम्म सन् 1954, 1974, 1990 र 2014 गरी चार पटक उपाधि जितेको छ। विश्वकपमा जर्मनीको यो 21 सहभागिता

0: कुराकाओले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। कुराकाओ क्षेत्रफल र जनसंख्या दुवैको हिसाबले प्रतियोगिताका लागि छनौट हुने सबैभन्दा सानो देश हो। कुराकाओको क्षेत्रफल 444 वर्ग किलोमिटर र जनसंख्या झण्डै 158,000 मात्र रहेको छ। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफ का नेदरल्याण्ड्स र जापान खेल्दैछन्। यो खेल राति पाउने 2 बजे अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा भोलि बिहान 3 वटा खेल हुँदैछन्। बिहान पाउने 5 बजे फिलाडेल्फिया रंगशालामा समूह ई का आइवरी कोस्ट र इक्वेटर खेल्दैछन्। यस्तै बिहान पाउने 8 बजे मेक्सिको मोन्टेरी रंगशालामा समूह एफ का स्वीडेन र ट्यूनिशिया खेल्दैछन्। चार भन्छन् भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। उद्योगमा वित्तीय क्षेत्रको लगानी पाउने 18 खर्ब रूपियाँ लाग्यो। 72% हिस्सा बागमतीमा केन्द्रित हुँदा कर्णालीमा 0.25% मात्रै। वर्षासँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम उच्च। संघीय सरकारले पुननिर्माणलाई व्यवस्था गरेको गुनासो। कैलालीमा सड़कबाट टेम्पो खसालेको घटनाबारे प्रहरीको अनुसन्धान शुरू। भिडियोमा हुताएर खसालेको देखिए पनि मिलाउन खोज्दा दुर्घटनावश खसेको वनका कर्मचारीको जिकिर। चीनको राजधानी बेजिङमा बाढ़ी नियन्त्रणका लागि 5 वटा विशाल जलाशय निर्माण गर्ने योजना। जलाशय बनेपछि पहाड़ी क्षेत्र मध्ये 84% भूभागको बाढ़ी नियन्त्रण हुने। र कुराकाओले 4 पटकको विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। इस बैंक

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुहदो साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेटको शहनशाह
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
2: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
1: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
3: साथै डिफ्रेस फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
1: प्रोप्राइटर अजय पन्चियार सम्पर्क नम्बर 9809909094 र 9863868418
2: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु।

0: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक्स सेन्टर तथा मोटरसाइकल वर्कशप
1: नमस्ते नमस्कार अनि लोक संगीतका अभिवादन र सम्पूर्णमा हार्दिक स्वागतको साथमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका लिएर उपस्थित भइसकेका छौ। प्राविधिक मित्रको साथमा आवाजमा छु म सिर्की लमु शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुनासियान 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ। आज पनि हामी त्यही समयले लिएर उपस्थित भइ नै सकेका छौं भने चाहिँ हामी 3:15 देखि 3:50 सम्म चाहिँ तपाईँहरू माझ रहनेछौ र आज चाहिँ विशेष गरी आइतबार बसाइरहेको छ र आइतबार बसाईमा चाहिँ हामीले लिएर आएका छौं एकदमै पुराना अनि निकै नै रमाइलो लोकबाका लिएर चाहिँ तपाईँको रेडियो सेटमा गुन्जना थालिसकेका छौं र पक्कै पनि धेरैजना साथीहरू हाम्रो कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय पनि समाप्त भइ नै सकेको छ र आज चाहिँ तपाईँहरूको टेलिफोन लाइन चाहिँ हामी लिँदैनौ र आज चाहिँ हामी तपाईँहरूलाई निकै मिठा अनि निकै नै मन छुने लोक बाका चाहिँ सुनाएर चाहिँ एकदमै मनोरञ्जन दिलाउनेछौ र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, गाउँ घरमा हुनुहुन्छ भने मेलापातिर हुनुहुन्छ होला, गोठालोमा हुनुहुन्छ होला र यदि शहरतिर हुनुहुन्छ भने आफ्नै पेसा व्यवसायतिर व्यस्तता हुनुहुन्छ होला र यदि तपाईँहरूले चाहिँ हामीलाई विदेशबाट सुन्दै हुनुहुन्छ भने तपाईँहरू पनि आफ्नै काम आफ्नै जिम्मेवारी आफ्नै कर्तव्यतिर पूरा गर्नका लागि चाहिँ निरन्तर लागिरहनु भएको होला। जस्तोसुकै अवस्थामा जे जस्तो सुकै अवस्थामा भएर पनि हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँहरूले चाहिँ हामीलाई कार्यक्रमको अन्त्यसम्म सुनेर चाहिँ मनोरञ्जन दिन सक्नुहुनेछ र हामीसँगै तपाईँहरू चाहिँ हाम्रो कार्यक्रमको अन्त्यसम्म रहनु पर्ने हुन्छ। आज चाहिँ र आज चाहिँ हामी पुराना लोक बाका सुनेर मनोरञ्जन लिने कुरा त धेरैजना साथीहरूलाई अवगत नै भइ नै सकेको छ र त्यसकारण चाहिँ तपाईँहरूले हाम्रो कार्यक्रमलाई चाहिँ अन्त्यसम्म सुनेर साथ दिन चाहिँ नभुल्नु होला भन्न चाहन्छु र पुराना लोक बाका चाहिँ हामी आज सुनेर मनोरञ्जन दिनेछौ र पुराना लोक बाका चाहिँ एकदमै लोप हुँदै गइरहेको हुन सक्छ, त्यसकारण चाहिँ आज चाहिँ हामी पुराना लोक बाका सुनेर मनोरञ्जन दिनेछौ र अरू दिनमा चाहिँ हामी विविध विधाका गीतहरू सुन्ने गर्छौं भने आज चाहिँ हामी पुराना लोक बाका सुनेर मनोरञ्जन दिनेछौ र पक्कै पनि धेरैजना साथीहरूले त हामीलाई रेडियो मार्फत पनि सुन्दै हुनुहुन्छ होला। तपाईँहरूले चाहिँ रेडियो मार्फत मात्र नभएर चाहिँ हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र धेरैजना र सबैजनाको घरमा चाहिँ रेडियो हुन्छ भन्ने चाहिँ हुँदैन, धेरैजना साथीहरूको घरमा त रेडियो पनि छ होला र धेरैजना साथीहरूको घरमा छैन पनि होला र तपाईँहरू यदि रेडियो छैन भने चाहिँ हामीलाई तपाईँहरूले अनलाइन मार्फत सुन्न सक्नुहुनेछ र जस अन्तर्गत www.sulafm.com त्यसै गरी नेपाली पात्र हाम्रो पात्रलाई सुलाफएम फेसबुक पेजबाट पनि तपाईँहरूले चाहिँ हामीलाई सुन्न सक्नुहुनेछ र अब भने हामी दिला नगरिकन निकै नै मन्छुले लोक बाख्यातर्फ नै जानेछौ। हाँस्न सिकायो भने निकै मिठा अनि निकै रमाइला लोक बाका 11 वर्ष अगाडि सार्वजनिक गरेका लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बढ़ो भएको छ, निकै लोकप्रिय गायक अनि दर्शक अनि श्रोताको मनमुटामा बस्न सफल चर्चित गायक हुनुहुन्छ, गायक गायिका हुनुहुन्छ देवी गर्ती मगर र कुलेन्द्र विकाको आवाजमा सजिएको हाँस्न सिकायो बोलको लोक बाका चाहिँ हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ पहिलो अनि छुट्ट विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: गाउँदा गाउँदा साथीभाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: इदाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट यी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 98 43 90 79 80 09 राईको साझा

0: radio next to your heart.
1: Solu FM 101.2 MHz.
2: कार्यक्रम आफ्नै पाखा आफ्नै भाका को साथमा सागर इलेक्ट्रोनिक्स सेन्टर तथा मोटरसाइकल वर्कशप

कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको युवाले पहिला नै छुट्ट विश्राम रहेको थियो। पहिला नै छुट्ट विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमले नै लिएर तपाईँको रेडियो सेटमा गुन्जना थालिसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुले आफ्ना 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने कुरा त धेरैजनालाई अवगत भइसकेको छ र यदि आजबाट हाम्रो कार्यक्रमलाई चाहिँ सुन्दै हुनुहुन्छ भने तपाईँहरूको लागि पनि अवगत नै गरी गरी नै हाले र कतिपय धेरैजना साथीहरू त आजबाट कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो सुन्दै हुनुहुन्छ भने त धेरैजना साथीहरूलाई मनमा प्रश्न पनि उठिरहेको होला, यो कार्यक्रममा त श्रोताको फोन लिँदैन कि क्या हो भन्ने पनि प्रश्न उठिरहेको होला र यदि तपाईँहरू त्यस्तो प्रश्न तपाईँ मनमा खेलिरहेको छ भने चाहिँ म तपाईँहरूको लागि अवगत नै गरि नै हाले र तपाईँहरूको टेलिफोन चाहिँ हामी हप्ताको चार दिन चाहिँ यो कार्यक्रममा चाहिँ लिने गर्दछौं र हामी बाँकी तीन दिन चाहिँ हामी तपाईँहरूलाई चाहिँ पुराना लोक बाका त्यसै गरी पूर्वली लोक बाका अनि भर्खरै मात्रामा बजारमा निस्केका नयाँ लोक बाका चाहिँ सुनाएर चाहिँ मनोरञ्जन दिलाउने गर्दछौ र तपाईँहरूले चाहिँ हामी हप्ताको चार दिन चाहिँ तपाईँहरूको टेलिफोन लाइन लिएर चाहिँ कुराकानी गर्नेछौ र जसमा चाहिँ सोमबार बिहिबार शुक्रबार र शनिबार चाहिँ हामी तपाईँहरूको टेलिफोन लाइन लिएर चाहिँ तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्नेछौ र आज चाहिँ हामी विशेष गरी आइतबारी बसाईमा छौ र आइतबारी बसाईमा चाहिँ हामी पुराना लोक बाका सुन्दैछ पुराना दिनहरू पुराना बाल्यकाल अनि पुराना साथीभाइसँग सम्झदैछ हामी पुरानो लोक बाका सुन्दैछ मनोरञ्जन लिने गर्दछौ र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्त हुनुहुन्छ होला, धेरैजना साथीहरू खाजा बनाउँदै हुनुहुन्छ होला खाजा खाँदै हुनुहुन्छ होला र धेरैजना साथीहरू मेलापात गोठालोमा पनि हुनुहुन्छ होला, जस्तो सुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र आज विशेष गरी मौसमको कुरा गर्दा चाहिँ हाम्रो सोलुखुम्बुतिर चाहिँ निकै नै चिसो रहेको छ, यता चाहिँ पानी परिरहेको छ, त्यसै गरी सोलुखुम्बु उता हिमालय जिल्ला भएको कारण पनि धेरै नै चिसो छ र आज झन् पानी परेको कारण धेरै नै चिसो छ र तपाईँहरूकोतिर के कस्तो छ जस्तो अवस्थामा भए पनि एकदमै सतर्कता रहनुहोला र आज भोलिको समयमा त धेरै अब वर्षा पनि लागि नै रहेको छ, त्यसकारण चाहिँ दिनकै पानी पर्ने बाढी पहिरोको घटना पनि दिनकै बढ्दैछ, त्यसकारण चाहिँ तपाईँ टाढाको यात्रा गर्दै हुनुहुन्छ भने पनि एकदमै सतर्कता अपनाउनुहोला र सकेसम्म टाढाको यात्रा नगर्नुहोला, आफू र आफ्नो परिवारको ख्याल गर्नुहोला भन्न चाहन्छु र फेरि पनि म ढिलो नगरिकन अर्को निकै नै मिठा लोक बाका तर्फ नै जानेछ कि तिम्रै हो भना धेरैजना साथीहरूले यो लोक बाका त धेरै पहिलादेखि नै सुन्दै आउनु भएको होला, धेरै मनोरञ्जन दिनुभएको होला र आफ्नै साथी अनि साथी सङ्गीसँग मेलापात गर्दै सुन्नु भएको होला र धेरैजना साथीहरूले त आफ्ना दाजुभाइ दिदी अनि त्यसै गरी अङ्कल आन्टीको बिहेतिर अनि नाचेको दिनहरू पनि याद आउँछ र यो गीत सुन्दै चाहिँ मलाई पनि त्यस्तै बाल्यकालको दिनहरू चाहिँ धेरै याद आउँछ, मलाई पुरानो लोक बाका सुन्दै चाहिँ र पक्कै पनि धेरैजना साथीहरूलाई पनि आफ्नो बाल्यकाल आफ्नो विगतको कुराहरू सम्झन आउँछ होला र हामी चाहिँ यो गीत मार्फत सुन्दै चाहिँ मनोरञ्जन लिँदै अनि पुराना दिनहरूको पनि याद गर्दै चाहिँ हामी मनोरञ्जन दिनेछौ र जसमा चाहिँ आवाज बढ्नु भएको छ सरोज बिराही कार्की र त्यसै गरी पार्वती भुजेलको आवाज सजिएको कि तिम्रै हुवाना बोलको लोक बाका चाहिँ हामी एकैछिन सुन्नेछौ र यो लोक बाका पश्चात फेरि पनि उपस्थित हुनेछौं।

फेरि पनि स्वागत गर्दछु। भर्खरै मात्रामा चाहिँ हामीले निकै नै रमाइला अनि निकै नै मन छुने लोक बाका चाहिँ सुनेर मनोरञ्जन लिइसकेका छौं र पक्कै पनि धेरैजना साथीहरूले पनि मनोरञ्जन लिनुभयो होला, सँगसँगै गाउनुभयो होला, सँगसँगै नाच्नुभयो होला। र आज चाहिँ हामी विशेष गरी आइतबार बसाईमा भएको कुरा त धेरैजना साथीहरूलाई अवगत नै भइ नै सकेको छ र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, मेलापाततिर हुनुहुन्छ होला, गाछ दाउरामा हुनुहुन्छ होला, अनि खेतालातिर हुनुहुन्छ होला, त्यसै गरी गोठालोतिर हुनुहुन्छ होला। जस्तो सुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला। र आज चाहिँ हामी पुराना लोक बाका सुनेर चाहिँ धेरै नै मनोरञ्जन लिनेर दिने गर्छौं है। र आज चाहिँ हामी पुराना लोक बाका सुनेर मनोरञ्जन दिने अनि पुराना दिनहरूको याद गर्ने विगतको आफ्नो विगत सम्झने विगतका साथीभाइ त हामीले धेरै नै बिर्सिसकेका छौं। त्यसकारण हामीले आज गीत मार्फत चाहिँ आफ्ना पुराना दिनहरू विगतका साथीभाइ चाहिँ सम्झदै मनोरञ्जन लिँदै चाहिँ हामी अघि अगाडि बढ्नेछौं। र विशेष गरी पुराना लोक बाका भनेको चाहिँ हाम्रो पुराना त्यस्तै मौलिक र स्थानीय शब्दहरूको प्रयोग गरेको हुन्छ जुन आजकल हराउँदै गइरहेको पनि हुन्छ। र पुराना लोक बाका सुन्दा चाहिँ नयाँ पुस्ताले पुराना शब्दहरू सिक्ने मौका पनि पाउँछन् र पुराना लोक बाका चाहिँ कल्पनिक भन्द पनि वास्तविक जीवनका दुःख सुख प्रेम बिछोड र त्यसै गरी सामाजिक घटनाहरूमा चाहिँ आधारित हुन्छ। त्यसकारण चाहिँ हामीलाई सुन्दा पनि निकै नै आनन्द लाग्छ र हामीले पुराना लोक बाका सुनेर चाहिँ हामीले मनोरञ्जन मात्र लिँदैनौ र विगतमा चाहिँ कस्तो खालको जीवनशैली, कस्तो खालको संस्कृति अनि वासशैली कस्तो हुन्छ त भन्ने विषयमा पनि हामीले जानकारी लिन सक्छौ। र आज भोलिको समयमा त हामी पुराना लोक बाका चाहिँ एकदमै कमै मात्रामा सुन्छौ। हामी सुने पनि हामी अन्य विधाका गीतहरूतिर रमाउन थालेका छौं। विभिन्न विधाको गीतहरू अनि गीतहरूतिर चाहिँ हामी रमाउन थालेका छौं। त्यसकारण पनि हामीले पुरानो लोक बाका चाहिँ हुँदै गइरहेको अवस्थामा पनि हामीले देख्न सक्छौं। त्यसकारण चाहिँ जसरी हामीले अन्य विधाका गीतहरूलाई चाहिँ प्राथमिकतामा राखेर सुन्छौं, मनोरञ्जन लिन्छौं, त्यसै गरी हामीले पुरानो लोक बाकालाई पनि प्राथमिकतामा राख्नुपर्छ, सुन्नुपर्छ र मनोरञ्जन लिनुपर्छ भन्न चाहन्छु। र फेरि पनि म ढिला नगरिकन अर्को निकै नै मन छुने लोक बाकातर्फ नै जानेछ। रुमाल चिनो निकै माया प्रेमले सजिएको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बढ्नुभएको छ निकै लोकप्रिय गायक गायिका, त्यसै गरी चर्चित अनि दर्शक र श्रोताको मनमुटमा बस्न सफल गायक गायिका हुनुहुन्छ खुमान अधिकारी र विष्णु माझीको आवाजमा सजिएको निकै नै रमाइलो लोक बाका चाहिँ हामी एकैछिन सुनेछौं। र यो लोक बाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौं र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

लौन दुखलाई पन्छौ न लौन लौन नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टोरे। तपाईँले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज। ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै ओखला ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

कार्यक्रम आपने पाछा आफ्नो बाटाको युवाले दोस्रो अनि अन्तिम विश्राम रहेको थियो। दोस्रो अनि अन्तिम विश्राममा पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुना एफएम 101.3 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाटा सुनिरहनु भएको छ र भर्खरै मात्रमा चाहिँ हामीले निकै नै रमाइला नै निकै नै मनसुनीले बाटा सुनेर चाहिँ मनोरञ्जन लिइसकेका छौं र पक्कै पनि धेरैजना साथीहरूले पनि मनोरञ्जन लिनुभएला, सँगसँगै नाच्नुभयोला, सँगसँगै गाउनुभयोला र मेला पार्दै गोठालोमा रहेर पनि सुन्दै निकै नै मनोरञ्जन लिनुभयो होला भन्ने आशा गरेको छु। र विशेष गरी पुराना लोक बाका चाहिँ हाम्रो पुर्खाहरूको मौलिक सिर्जना भएका कारण पनि हामीले पुराना लोक बाका चाहिँ सुन्न चाहिँ निकै नै जरूरी छ जस्तो लाग्छ मलाई। र पुराना लोक बाका चाहिँ हामी नयाँ पुस्ताले चाहिँ पुस्तान्तरण पनि गर्नुपर्छ र पुराना लोक बाकामा त हाम्रो पुर्खाहरूको जीवनशैली वास्तुशैली अनि त्यस्तै सामाजिक घटना र जीवनशैलीको बारेमा चाहिँ प्रस्तुत गरेको हुन्छ र त्यसै गरी माया प्रेम बिछोड र मान्छेको जीवनको बोगाईहरू चाहिँ समेटिएको हुन्छ। त्यसकारण चाहिँ सुन्न पनि निकै नै आनन्द मिल्छ, निकै नै मनोरञ्जन मिल्छ। र त्यसै गरी आज भोलि आधुनिक गीतको तुलनामा चाहिँ हाम्रो पुरानो लोक बाकाहरू चाहिँ हामी आफ्नो परिवार त्यसै गरी आफन्तजनसँग बसेर सुन्न पनि र मनोरञ्जन लिन पनि निकै नै रमाइला हुन्छन्। र आज भोलिको आधुनिक लोक बाकाहरूमा त कतिपय गीतहरूमा त अलिकति अपशब्दहरू प्रयोग गरेको हुन्छ जसकारण चाहिँ आफ्ना परिवार आफन्तजनसँग सुन्नको चाहिँ लायक हुँदैन। त्यसकारण चाहिँ पुरानो लोक बाकामा चाहिँ निकै नै आफ्नो परिवार आफन्तजनसँग बसेर सुन्न पनि निकै नै आनन्द मिल्छ, मनोरञ्जन मिल्छ। र यदि तपाईँहरू खेतबारीमा हुनुहुन्छ अनि गोठालोमा हुनुहुन्छ अनि एक्लै हुनुहुन्छ भने तपाईँहरूको लागि पुराना लोक बाका निकै नै आवश्यकता छ जस्तो लाग्छ। र विशेष गरी गोठालोमा बस्दै गोठालो गर्दै गर्दा चाहिँ हामीलाई चाहिँ कतिखेर दिन बित्ला कतिखेर वस्तु भाउ अगौलाडा गर्छौला भन्ने हुन्छ। त्यसकारण चाहिँ तपाईँहरूले चाहिँ हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र हामीले तपाईँहरूका निमित्त राखेका निकै नै रमाइला अनि पुराना लोक बाका सुनेर चाहिँ मनोरञ्जन लिनुहोला भन्न चाहन्छु। र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ। कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकालाई छुट्याएको निर्धारित समय भए समाप्त भइ नै सकेको छ र यति जेलसम्म हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र मेरो बन्द कोठाको आवाजलाई तपाईँको रेडियो सेट मोबाइल सेटसम्म पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रविन श्रेष्ठजीलाई पनि विशेष धन्यवाद भन्दैछु। कार्यक्रमको अन्त्यमा निकै नै मनसुने अनि निकै नै रमाइला लोक बाका रहेको छ, क्षितिज पारी निकै माया प्रेमले सजिएको लोक बाका रहेको छ र जसमा चाहिँ निकै नै चर्चित लोकप्रिय गायक गायिका अनि दर्शक अनि श्रोताको मनमुटुमा बस्न सफल गायक गायिका हुनुहुन्छ टिका पुन र रञ्जिता गुरूङको आवाजमा सजिएको क्षितिज पारी वर्को लोक बाका छाड्दैछु। आजको कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी आइतबारे बसाईबाट म कार्यक्रम प्रस्तुता सिर्की लमेश्वर पनि विदा हुन चाहन्छु। नमस्कार।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9863668618।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
6: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको, साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षमा छ 9841-6353 9842-8475 सम्पर्क गर्न सक्नुहुनेछ।
5: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

नमस्कार, पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुवर्ण एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunefm.com संसारभर एकसाथ प्रसारण भइरहेको अपराह्न 4 बजेको सुनुहालसा लिएर आइपुगे म सौमिला पुरी। कैलालीमा सड़क किनारमा व्यापार गरेको आरोपमा एक टेम्पो धकेलेर भीड़बाट खसालेको भिडियोको घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। टेम्पो धकेलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान शुरू गरेको हो। अस्ति शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 4 भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीहरूले सड़क किनारमा बसेर व्यापार गरेको आरोपमा एकजना स्थानीय महिलाको टेम्पो थकेल्दै भीड़बाट खोसानी दिएका थिए। टेम्पू गोदावरीकै 44 वर्षीय धनादेवी धामीको थियो। आफूमाथि अन्याय भएको हुँदा न्याय पाउनु पनि माग गर्नु भएको छ। यो घटनाबारे तीव्र आलोचना हुन थालेपछि डिभिजन वन कार्यालय धनगढ़ी कैलालीका प्रमुख रामबिचारी ठाकुर सहित बीसजना कर्मचारीले आज संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य निकालेर टेम्पो जानाजान भीड़बाट नखसालिएको दावी गरेका छन्। अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनको कारण टेम्पो खसेको उनीहरूको जिज्ञेस छ। भिडियोमा भने टेम्पोलाई थपिँदै भीड़बाट खसालेको प्रस्तुत देखिन्छ। यस्तै वन कर्मचारीहरूले सरकार इन्जिन पूर्ण रूपमा बिग्रिएकोले टेम्पो खसेको दावी गरेका छन् भने धामी परिवारले टेम्पो चल्ने अवस्थामै रहेको बताएका छन्। काठमाडौँ महानगरपालिकाभित्र अब भाडामा लगाएको घर जग्गा तथा अन्य संरचना सम्पत्ति अनिवार्य दर्ता गर्नुपर्ने भएको छ। काठमाडौँ महानगरले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो। नीति तथा कार्यक्रमले घर भाडालाई औपचारिक प्रणालीमा समेट्ने महत्वपूर्ण नीति लिने संकेत गरेको हो। महानगरपालिकाले स्वीकृत करदाता परिचय नम्बर दिने समेत उल्लेख गरेको छ। 75 वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र पूर्ण अपंगता भएका नगरवासीहरूलाई भत्ता उपलब्ध गराउने घोषणा समेत गरिएको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगुली सार्वजनिक गरेको नीति तथा कार्यक्रममा महानगरलाई मानवताको शहर बनाउने घोषणा गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डाक्टर धवन शमशेर राणाले वर्तमान सरकारको आयुलाई लिएर प्रश्न उठिसकेको टिप्पणी गर्नुभएको छ। बालन शाह नेतृत्वको वर्तमान सरकारले धेरै गल्ती गरेकाले त्यसको आयुलाई लिएर देशभर प्रश्न उठिरहेको उहाँको भनाइ छ। आइतबार काठमाडौँमा आयोजित राष्ट्रवादी पार्टी निर्माण नाथ जिम्मेवारी हस्तान्तरण र परिचयात्मक कार्यक्रममा बोल्दै नेता राणाले सरकारले समय दिन नपुग्दै गल्ती गरेको सरकारको नयाँ विकल्पको रूपमा आफूले नयाँ पार्टी खोल्न लागेको दावी गर्नुभएको छ। नयाँ पार्टीले राजा सहितको प्रजातन्त्र बोक्ने मुलुकलाई हिन्दू राष्ट्र कायम गराउने गरी वर्तमान सरकारको विकल्प दिने उहाँको भनाइ रहेको छ। नेता राणाले मलबास परेकाले नयाँ पार्टीको नाम झण्डा सहितको कार्यक्रम केहीपछि मात्रै सार्वजनिक गर्ने निर्णय गर्नुभएको छ। नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसादले नेपाल राजसत्ता पुनर्स्थापना नभई देश र जनताको सुख र शान्ति नपाउने दावी गर्नुभएको छ। आइतबार काठमाडौँमा आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्ताक्षर तथा परिचयात्मक कार्यक्रममा प्रसाईले राजसत्ता पक्राउ र ग्रन्थीमा राख्नको लागि धवन शमशेर राणासँग आफूले मिलेर नयाँ पार्टी खोल्ने निर्णय गर्नुभएको छ। उहाँले आफूहरूले हिन्दू अधिराष्ट्र कायम गर्ने संकल्प पनि लिएको बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनको राजधानी बेइजिङले पहाड़ी क्षेत्रमा बाढ़ी नियन्त्रणको लागि 5 जलाशय निर्माण गर्ने योजना अघि सारेको छ। चीनिया राजधानीले 50 वर्ष यता पहिलोपटक यस्तो ठूलो पहल शुरू गरेको बेइजिङ जलस्रोत प्राधिकरणले जानकारी दिएको छ। यी जलाशयहरू

0: दाथार तैयार होने चीनी समाचार संस्था सुनहाल अन्तिम खेल समाचार फिफा विश्वको फुटबलमा आज राति जर्मनी र कुराकाओ खेल्दैछन्। समूह ईको यो खेल राति पौने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वको फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। जर्मनीले अहिलेसम्म सन् 1984 1974 1990 र 2014 गरी चार पटक उपाधि जितेको छ। विश्वकपमा जर्मनीको यो 21 सहभागिता हो। कुराओले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। कुराओ क्षेत्र फल र जनसंख्या दुवैको हिसाबले प्रतियोगिताको लागि छनौट हुने सबैभन्दा सानो देश हो। कुराओको क्षेत्रमा 444 वर्ग किलोमिटर र जनसंख्या झण्डै 1,58,000 रहेको छ। तपाईंको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई शून्य 38520 सुनेश्वरमा फोन वा सोले एफएम न्यूज @gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईंले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अवश्य अहिलेलाई सोलुहाल छ सकियो। साँझ 5 बजेको सोलुहाल छ लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वास्थ्य मनोरञ्जनका लागि सोले एफएम सुन्दै रहनुहोला। नमस्कार।
1: Hesa, hesa, na bolo sa daivari, ne se pesne roje.

0: サクラ飛ばしてください。
1: सुरुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चढ़ाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् वा आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुनि जुन बेसी उपभोक्ता समिति सुनि खुल्नु
2: बाट बचाउ र बचाऊ। यौनचन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, पानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधि हुनुहुन्छ। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि, नेछासोलेन गाउँपालिका सुलखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछासोलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुलु एफएम 101.2 मेगाहर्ज www.suluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापोक सन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो घुसाइ मिति जेठ 17 गतेदेखि जेठ 23 गते।

सम्म थप जानकारीको लागि सम्पर्क नम्बर 0335 5576 साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: आउनुहोस् केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 9712601507 9712601507
2: सफलताको सही छनौट केप्स कलेज
3: हार्दिक बधाई सोलु तुथुन्दर नगरपालिका नौ गोराखानी सुनमान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती किली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जोड 6 गते बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजे मुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ ली तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ सुबा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ धनजी अनन्या तामाङ छोरीहरू मनसुन्दन तामाङ स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुखुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु

0: अत्तरिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी तिमी पनि कस्तो जमानामा छौ, बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो। ल सुन बहिनी, सुरु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई भन्ने, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजो त्यही तयार। लौ नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुपकुण्ड नगरपालिका पाँच सोलिरी।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको संगालो

गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक स्वागत छ। कार्यक्रम गीत गीतको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित बनिसकेका छौं। र सुन्दरहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुन्दै हुनुहुन्छ यो समयमा। र सदाको जस्तै आज पनि हामी यही समयलाई लिएर चाहिँ उपस्थित भइ नै सकेका छौं। हामी 4:15 देखि हामी 4:51 सम्म हामी तपाईँसँग मिठा मिठा कुराकानी गर्दै गीतहरू सुन्दै सुनाउँदै मनोरञ्जन दिँदै चाहिँ हामी अगाडि बढ़िनेछौ है। र आज पनि हामी 5 विधाका गीतका क्लिप्सहरू लिएर चाहिँ उपस्थित भइ नै सकेका छौं। र ढिला नगरी सुनौ आज बस्ने गीतका क्लिप्सहरू।

0: भर्खरै माछामहान लेख्दा मीठा मीठा गीत क्लिप सुनि नै सकेका छु। अब पालो तपाईँको 9764952996 नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्लौ। हेलो नमस्ते। नमस्ते। नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? रोजिना तामाङ खोटाङबाट। नि यो समयमा के गर्दैछ रोजिनाजी?
1: यो समयमा चाहिँ कार्यक्रम सुन्दै गृह कार्य गर्दैछु भनौँ न।
0: ओहो, म गर्दै कार्यक्रमलाई पनि सुन्दै हुनुहुन्छ?
1: हजुर दिदी।
0: ल ठिक छ त, अनि रोजिनाजीले खाजा दिनुभयो त? हाम्रो पनि बाँकी छ भन्नु पर्ला रोजनाजी, र कार्यक्रममा सहभागिता जनाउनु भएको छ र आज कुन गीत रोज्नुहुन्छ त?
1: मैले पाँच नम्बरमा रहेको
0: ओके, रोजनाजीले कोसँग बिताउनु भएको पलहरू नि त्यति साह्रो
1: मात्र
0: होइन होला रोजिनाले कोही व्यक्तिसँग केही पलहरू बिताउनु भएको जस्तो छ? ल ठिक छ त, एकदम मिठो कुरकानी भयो र यो गीत मार्फत आमा नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: अनि त्यतै गरिदिए सम्पूर्ण परिवारको लागि, त्यसरी गरी यहीँ सुन्दै हुनुहुन्छ मेरो त्यही ममको लागि, भाइहरूको लागि, अनि बाबाको लागि भन्न चाहन्छु। त्यसै गरी साथीहरूमा सम्झिनु पर्दा सुस्तिका तामाङ, बालकुमारी तामाङ, गङ्गा तामाङ, जमुना तामाङ, साथीहरू त धेरै भन्दा धेरै हुनुहुन्छ, जसले सुनेर बस्नु भएको छ, त्यो सम्पूर्ण साथीहरूको गीत सुनेर मनोरञ्जन
0: होला भन्दैछ। रोजिना तामाङ उहाँसँग हुने एकदम मिठो कुराकानी हुँदै थियो, साथी छुटिसक्नु भएको छ। अब हामी रोजिनाजीको रोजाई त पनि जानेछौ है, एकदम मिठो गीत पढ्न सफल रहेको छ भन्दै थिए। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्लो। हेलो नमस्ते।
2: नमस्कार दिदी।
0: नमस्ते। नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? गोरी मगर उदयपुरबाट। अनि गोरीजी यो समयमा के गर्दैछ? प्रोग्राम सुन्दै खाना बनाउँदै हुनुहुन्छ नि, खानामा तरकारी के बनाउँदै हुनुहुन्छ नि? ओहो, एकदम मिठो पकाउँदै हुनुहुँदो रहेछ, एकदम खुसी लाग्यो। पकाएर रेडी गर्नु होला, हामी प्रोग्राम सक्ने बित्तिकै हाम्रो गोरीजीको हातको खाना खाना आउँछ नि है। हस् हुन्छ नि, पक्कै पनि। अनि गोरीजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ, भर्खरको साथीले एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ, यही गीत मार्फत आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
2: हुन्छ, पछि हजुरको लागि अनि प्राविधिक मित्र लगायत हाम्रो सुनाइम अरू सबैको लागि साथी धेरै हुन्छ सबैलाई सम्झना भन्ने चिन्छु मलाई।
0: हो कि भाइ भाइ, साथी हुनुहुन्थ्यो उदयपुरबाट गोरी मगर, उहाँले पनि एकदम मिठो उहाँसँग पनि कुराकानी हुँदै थियो, साथी सुटिसक्नु भएको छ। र अब हामी गीत रोजाए तापनि जानेछौ है, एकदम मिठो गीत रहेको छ, तिमी बिनाको जिन्दगी भने एकदम मिठो गीत रहेको छ, जसमा आवाज भर्नु भएको छ सरोज पोखरेल र प्रविश अधिकारीको आवाजमा। सबै एकदम मिठो गीत रहेको छ, यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको पहिला नै छोटो विश्राम जानेछौ। विश्राम पश्चात फेरि पनि कार्यक्रम गीत गीतलाई लिएर उपस्थित हुनेछौ, सुन्दै गर्नुहोला।

कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि। नेछा सोलेन गाउँपालिका फूलखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सोलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुलु एफएम 101.2 मेगाहर्ज www.suluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापक्ष वन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दस्तुर घुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। हक जानकारीको लागि सम्पर्क नम्बर 0335 5576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: हो बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खोलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: आउनुहोस् केप्स कलेजसँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 97125107 97125107
2: सफलताको सही छनौट

0: कार्यक्रम गीति गीत को छोटो विश्राम पार कर फिर कार्यक्रम गीति गीत उपस्थित भई नहीं सकता छो फिर सबजना स्वागत करना चाहू हम कार्यक्रम गीति गीत में अब हमीसंग कतिवटा गीत बाकी हमीसंग चार गीत बाकी आहन 97 64 49 52 96 को नंबर हूँ कार्यक्रम में सहभागिता जनाऊला टेलीफोन लाइन एकदम खुला टेलीफोन लाइन में कोई मित्र साथीलाई स्वागत गरी हाल हेलो नमस्ते नमस्ते नमस्कार कहाँबाट को बोल्दै
1: हुनुहुन्छ
0: दिनेश मगराती दिनेश जी यो समयमा के गर्दिनुहुन्छ प्रोग्राम सुन्दै फोन ड्राइभर बसिराख्नु भएको छ ओहो गोरु चराउँदै अनि उदयपुरतिर मौसम के कस्तो छ नि दिनेश जी सिन सिन पानीमा एकदम मजाले गोठालो गरिदिनुहुन्छ गोरुको सोलखुमुतिर पनि अघि अलिकति दिउँसो बाटो एकदम धेरै मजाले पानी परेको परेको परै छ अहिले पनि पानी परिरहेछ है सोलखुमुतिर नैतिक सुधान दिनेशीले खाजा दिनुभयो त हाम्रो बाँकी छ भन्नु पर्ला दिनेशी हामीलाई नभनिकन आफूले मात्र खाइदिनु भएछ त खाजा त ल ठिक छ त आउने दिनमा चाहिँ पक्कै पनि सँगै खानुपर्छ है दिनेशी ल दिनेशी कार्यक्रममा सहभागिता गराउनु भएको छ र आज कुन गीत आयोज हुन्छ त ओके पक्कै पनि तपाईँको लागि यो गीत बहुमेश आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है ओके बाई बाई साथी हुनुहुन्थ्यो उदयपुरबाट दिनेश मगराती उहाँले पनि एकदम मिठो गीत रोजेर साथी छुटिसक्नु भएको छ एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ र अब हामी चाहिँ गीत रोजाइदर पनि जानेछौँ एकदम मिठो गीत रहेको छ आज बारे हात्ती पटुकी भन्ने गीतको बोल रहेको छ जसमा आवाज छोड्नु भएको छ शम्भु राई लक्ष्मी अधिकारी र अब मगलुङको आवाजमा सजिएको एकदम मिठो गीत रहेको छ यो मिठो गीतलाई हामी सुन्नेछौ एकैछिन त्यस पश्चात फेरि उपस्थित हुनेछौं

भर्खरै मात्रमा हामीले एकदम मिठो गीत सुनिने सकेका छौ। आज बारी हात्ती पटुकी भने एकदम मिठो गीत रहेको थियो, जुन गीत चाहिँ एकदम पुरानो गीत पनि रहेको थियो र एकदम मिठो गीत पनि रहेको थियो है। र अब हामीसँग गीतहरू कतिवटा बाँकी छ भन्दै गर्दाखेरि हामीसँग तीनवटा गीत बाँकी रहेको छ। तीनवटा गीत आफूले मनपर्ने गीत चाहिँ रोजेर आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नेछ र त्यसका लागि 97 64 49 96 नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ है। विशेष गरी त एकदम मिठा मिठा गीतहरू चाहिँ सुन्ने अनि सुनाउने हामी गर्छौ कार्यक्रम गीतै गीत मार्फत चाहिँ है। र आफूले मनपर्ने गीत रोजेर चाहिँ आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन चाहनुहुन्छ भने 97 64 49 96 नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला भएको छ है। र तपाईँलाई फ्रिक्वेन्सी मार्फत पनि 101.2 मेगाहर्ट्जबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ भने हाम्रो अनलाइनबाट पनि तपाईँ एकसाथ सुन्न सक्नुहुनेछ www.solofm.com र हाम्रो पात्र नेपाली पात्रबाट पनि तपाईँले पक्कै पनि सुन्न सक्नुहुनेछ।

0: ਆਉਂਦਾ ਸਾਚੀ ਵਾਰੀ ਖੋਜਣੋ
1: ਨੇਪਾਲ ਸਰਕਾਰ ਵਿਗਿਆਪਨ ਬੋਰਡ
2: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायलु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त ल अब आँखा खोल त
3: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोनी भुतकुण्ड नगरपालिका कुडा नम्बर 5

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो के दोष तर पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौ नि सर।
2: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिन्न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
4: बाल विवाह न्यूनीकरण सम्बन्धी रेती पालको जनहितमा जारी सन्देश।
5: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
6: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
5: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
6: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
5: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
6: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: न्यू स्टार कलर ल्याब तथा 16 माई अफसेट प्रिन्टिङ प्रेस सोलुदुत कुण्डु नगरपालिका 5 सल्लेरी स्कुल खुम्बु। विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा 16 माई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग
8: हाम्रा सेवाहरू: प्रेस सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेन्डर, ब्रोसर, बिल, लेटर प्याड, रजिस्टार, विवाह कार्ड, फ्लेक्स प्रिन्ट, बोर्डिङ बोर्ड, फोटो, जस्ट प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज, डिप फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन, नुहाउने गिजर, ग्यास चुलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटोकपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, छेक्किनी, तालचा, वाल, मिक्सर, नुहाउने सावर बेसिन, धारा, कमोड, पेन सेट, पीभीसी पाइप, सीपीभीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज 14-26 र 98-41-90-25-49। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु।

नमस्कार। पूर्वी नेपाल की पहले सामुदायिक रेडियो सुनएफएम 101.2 मेगाहर्ट्ज देश का विभिन्न भाग www.sunefm.com संसार भर एक साथ प्रसारण भईर सांझ 5 बजे सुरु हालसा लेकर आईपुगे म शर्मिला पुरी। काठमाडौँ महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्क व्यूहबाट बाहिर निकालेर एक सदस्यीय समावेश मानवीयताको सरकार रूपमा विकास गर्ने दूरगामी संकल्प अघि सारेको छ। नगरसभाको 19 अधिवेशनमा आज औदो आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डंगोले यो संकल्प गर्न भएको हो। ज्येष्ठ तथा अशक्त नागरिकहरूसँग महानगर अभियान अन्तर्गत अब महानगर क्षेत्रभित्र बस्ने वृद्धा वृद्धा र अशक्त नागरिक के उपचारको लागि अस्पताल धाउनुपर्ने वा लाइन बस्नुपर्ने झन्झट अन्त्य हुने कार्यवाहक मेयर डंगोले बताउनु भएको छ। चिकित्सक स्वास्थ्य प्राविधिक र कर्मचारीहरू परामर्श तथा औषधि बोकेर ज्येष्ठ तथा अशक्त नागरिकको घर दैलोमा पुग्नेछन्। स्वर्गीय ज्ञापक्षी घरबारविहीन र सड़क आश्रित नागरिकहरूको उद्धार तथा व्यवस्थापनको लागि साझेदार संस्थाहरू र गैर सरकारी निकायहरूसँग संयुक्त समन्वय गरी काठमाडौँलाई सड़क आश्रित मानवयुक्त शहर घोषणा गरिने र यसको प्रभावकारी कार्यान्वयन अघि बढ़ाइने नीति तथा कार्यक्रम उल्लेख गरेको छ। कार्यपालक मेयर डंगोले महानगरको मानवीयता केवल मानिसमा मात्र संकुचित नभई पशु पंक्षी र प्रकृतिको सह अस्तित्वलाई समेता हार्दिकतामा स्वास्थ्य बताउनु भएको छ। चरा चुरुङ्गी संकटमा पर्दै गएको शहरी पर्यावरणलाई महसुल गर्दै महानगरभित्रका सम्पूर्ण टोल विद्यालय समुदाय र पार्कहरूमा पंक्षी मैत्री अभियान संचालन गरिने उहाँको भनाइ रहेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाजी देश गत 10-15 वर्षदेखि निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दावी गर्दै सरकार त्यसलाई तोड्ने अभियानमा रहेको बताउनु भएको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले विगतमा राजनैतिक नेतृत्वदेखि राज्यका विभिन्न अंगहरू समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्यहरू उल्लेख गर्नु भएको थियो। उहाँले मुलुकको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालाको फाइदा 1 खर्ब भन्दा बढ़ी डीको मार्कसित प्रक्रिया रहेको जिकिर गर्नुभएको छ। उहाँले सरकार मुलुकको अर्थव्यवस्थामा देखिएको व्यतिथिलाई सफा गर्ने अभियान रहेको बताउनु भएको छ। मुलुक कहिले बन्दैन भनेर युवाहरू विदेशीनुपर्ने भाष्य चिर्ने गरी सरकार अघि बढ़िरहेको उहाँको दावी रहेको छ। गत वर्ष शिक्षक महासंघको नेतृत्वमा काठमाडौँमा 29 दिन लामो आन्दोलन भयो। 2082 वैशाख 17 गते शिक्षकको माग सम्बोधन गर्न सरकारले मन्त्री परिषद बाठ 9 बजे पारित गरेको थियो। तर मन्त्री परिषदद्वारा त्यति बेला निर्णय भएका विषय कार्यान्वयन नभएपछि नेपाल शिक्षक महासंघ फेरि आन्दोलनको तयारीमा छुटेको छ। 2081 चैत 24 गतेदेखि 2082 वैशाख 17 गतेसम्म महासंघको नेतृत्वमा देशभरका शिक्षक काठमाडौँ आएका थिए। वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र स्वास्थ्य क्षेत्रमा भइरहेको भारतीय हस्तक्षेपको विरोधमा माइतीघरमा प्रदर्शन गरेको छ। आइतबार दिउँसो आयोजित उक्त विरोध कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्रीको भनाई राष्ट्रहित विपरीत भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। केही समय अघि संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले नेपालले पनि कतिपय क्षेत्रमा भारतीय भूमि मिसिएको नसक्ने आशय अभिव्यक्ति दिएपछि त्यसको चौतर्फ विरोध भइरहेको छ। सोही सन्दर्भलाई लिएर विद्यार्थी र संस्थामा भइरहेको भारतीय पक्षको ज्यादाति र समाजवादी हस्तक्षेप तत्काल बन्द गर्न माग गरेका छन्। प्रदर्शनको क्रममा सहभागीहरूले कमजोर राष्ट्रहरूमाथि साम्राज्यवादी हस्तक्षेप बन्द गर, मलाई बोल्न दे सरकार, भारतीय साम्राज्यवाद मुर्दावाद र विद्यार्थी एकता जिन्दाबाद जस्ता नारा लेखिएर प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले राष्ट्रिय स्वाधीनताको सुरक्षाको लागि विद्यार्थी

समय पूर्वी भाग में बसेको थियो। मौसम पूर्वानुमान महाशाखाले अवस्थाबारे अध्ययन गरिरहेको सुनाएको छ। मनसून वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भेटिएको आधिकारिक घोषणा गर्ने महाशाखाको तयारी छ। नेपालमा मनसून अवधिमा वर्षभरको झण्डै 80% वर्षा हुन्छ। मनसून भेटिएपछि भरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि भनिन्छ। यस वर्ष मनसूनमा कम वर्षा र धेरै गर्मी हुने सक्ने अपेक्षा गरिएको छ। अब देश बाहिरको समाचार। चीनको राजधानी बेजिङले पहाड़ी क्षेत्रमा वायु नियन्त्रणको लागि 5 वटा जलाशय निर्माण गर्ने योजना अघि सारेको छ। चीनमा राजधानीले 50 वर्षका पहिलो पटक यस्तो ठूलो पहल शुरू गरेको बेजिङ जलस्रोत प्राधिकरणले जानकारी दिएको छ। यी जलाशय योगबिङ सुम्बा दासी र बियो नदीको माथिल्लो तटीय क्षेत्रमा रहनेछ। बाढ़ीको पानी रोक्न र बहाव कम गर्न माथिल्लो क्षेत्रमा जलाशय निर्माण मध्य भागमा नदी सफाई र तटबन्ध दृष्टिकरणका लागि तल्लो तटीय क्षेत्रमा ढल निकास र पानी फुर्काउने प्रणालीको स्तर उन्नति गरिँदैछ। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ खेल्दैछन्। समयको यो खेल राति पौने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। जर्मनीले अहिलेसम्म सन् 1984, 1994, 1990 र 2014 गरी 4 पटकको उपाधि जितेको छ। विश्वकपमा जर्मनीको यो 21 औं सहभागिता रहेको छ। यस्तै आज रातिसम्म एफको नेदरल्याण्ड र जापान खेल्दैछ। यो खेल राति पौने 2 बजे अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा भोलि बिहान 3 वटा खेल हुँदैछ। बिहान पौने 5 बजे फिलाडेल्फिया रंगशालामा समूहका आइभरी कोस्ट र इंग्वेट खेल्दैछन्। यस्तै बिहान पौने 8 बजे मेक्सिको पोन्टेरी रंगशालामा समूह एफका स्वीडेन र ट्युनिसिया खेल्दैछन्। तपाईंको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 08550 फोन वा सोले एफएम न्यूज @gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईंले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौं। अवश्य अहिलेलाई सोलो हालचाल सकियो। साँझ 7 बजेको सोलो समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आदरणीय श्रोताबिन, तपाई अहिले सुनिरहनु भएको छ सोलो एफएम। सोलो एफएममा अब सुन्न सकिन्छ नेपाली सदाबहार गीतहरू।

0: अत्तरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सामानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: नसुनो बहिनी, सुरु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्ड नगरपालिका 5 सोलिरी सुनुखुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
4: तपाई शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
2: सोलुखुम्बु जिल्लाको सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओङछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
4: एउटा सुविधाहरू, खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ।
2: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि, थप सुब सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू, नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाङ खुङ शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98-46-41-74 र खुङ शेर्पा होस्टेल सञ्चालक 98-41-15-90-82।
4: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 साथी

0: 참고로 참고해 보라사이.
1: सूचना सूचना सूचना सुरुंग जिले से जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य का क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा सातौं क्षेत्र में घासपात काट्न गाई वस्तु चराउन तथा आवत जावत गर्ने पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदिनुहोस्। सुलिङ जिल्लाकी उपभोक्ता समिति सुलुखुम्बु। यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809590094 र 9833868।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: लगाउँदा साथीभाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले भैराम बनायो यो रोग पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843979852 9824417718 9843449096 र 9861314072 आन्जी औषधालय सोलुदुत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: संस्कार संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला यति कार्पेट कार्पेटको शहंशाह
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौ समानताको जग बसालौ नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला कल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
4: के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश दिवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू गरेको अर्थमन्त्री वाग्लेको भनाई। साना उद्यमीलाई आम माथि र डिजिटल सेवामा जोड़।
0: भोलिदेखि उद्योग बन्द गर्ने इलामका चिया उद्योगीहरूको घोषणा। भारतीय अवरोधले 10 लाख किलो तयारी चिया थन्किँदा किसानलाई भुक्तानी दिनै नसकेको भनाई।
1: पश्चिम तराईमा गर्मी फेरि बढ़्यो, केही दिन गर्मी हुने सम्भावना। यसपालिको मनसून आजसम्म पनि नेपाल भित्रिएन।
0: स्विजरल्याण्डको जनसंख्या 1 करोड़मा सीमित गर्ने विषयमा मतदान चल्दै प्रस्ताव पारित भएमा यूसँग सम्बन्ध कमजोर हुन सक्ने। व्यापार तथा रोजगारीमा असर पार्ने चिन्ता।
1: र कुराकाउले 4 पटकको विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकना जोलमा व्यवस्थापन तर्फ कक्षा 11मा भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अर्थमन्त्री डाक्टर सोलिम वाग्लेले देशको अर्थतन्त्र औपचारिकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरू गरेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित युवा उद्यमशीलता सम्मेलन 2083 सम्बोधन गर्दै उहाँले दशकौंदेखि चर्चामा सीमित कर सुधारका एजेण्डालाई वर्तमान सरकारले कार्यान्वयनमा लगाएको दावी गर्नुभयो। करको बोझ र कानूनी झन्झटका कारण व्यवसाय बन्द गरेर बसेका वा लुकेर बसेका बस्न बाध्य भएका साना उद्योगीहरूलाई उद्योगहरूका लागि सरकारले विशेष आम माथिको योजना ल्याएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार विगतमा वक्रताका कारण ठूलो दायित्व बोकेका झण्डै 2-3 लाख साना कम्पनी तथा व्यक्तिहरूले अब 1% प्रशोधन शुल्क तिरेर आफ्नो व्यवसाय पुनः वैधानिक रूपमा सञ्चालन गर्न सक्नेछन्। युवाहरूमा रहेको यो देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्यलाई चिर्न सरकारले जग बसाल्ने काम गरिरहेको उहाँको जिकिर छ।
1: इनामको सूर्योदय नगरपालिकाका चिया उद्योगीहरूले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्। भारतीय चिया बोर्डले नेपाली चिया आयातमा अवरोध गरेपछि सूर्योदय अर्थोडक्स टी प्रड्यूसर्स एसोसिएशनमा आबद्ध 51 उद्योगले यो निर्णय गरेका हुन्। एसोसिएशनका अनुसार तयार चिया बिक्री हुन नसकेको, गोदाममा भरिएको र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन नसकिने अवस्था सिर्जना भएकोले उद्योग बन्द गर्न बाध्य भएको हो। भारतीय चिया बोर्डले गएको मे 1 लागू गरेको नयाँ मापदण्ड अनुसार नेपालबाट निर्यात हुने चियाको हरेक खेपको अनिवार्य गुणस्तर परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ। परीक्षण प्रतिवेदन अनुसार 2 हप्तासम्म लाग्ने र यसबीच चिया बिक्री गर्न नपाइने भएकाले अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी नेपाली चिया रोकिएको छ। यस्तै उद्योगहरूमा थप 7 लाख किलो तयारी चिया थन्किएको छ। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठका अनुसार चिया बिक्री नहुने र भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द गर्नुको विकल्प छैन। उद्योग बन्दले सूर्योदय नगरपालिकाका झण्डै 3000 चिया किसान प्रत्यक्ष प्रभावित हुनेछन्। यसैबीच सूर्योदय नगरपालिकाले भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ। नेपालले वार्षिक झण्डै 4.25 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ, जसको 90% भन्दा बढ़ी भारतीय बजारमा पठाइन्छ।
0: देशको औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव एउटा प्रमुख समस्याका रूपमा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदनले कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजारको अभाव, पर्याप्त पूँजीको कमी, उच्च उत्पादन लागत र प्राविधिक पछौटेपनसँगै दक्ष जनशक्तिको अभावलाई पनि प्रमुख चुनौतीका रूपमा देखाएको हो। प्रतिवेदन अनुसार युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम जारी रहेकाले उद्योगका लागि आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन गर्नु चुनौतीपूर्ण बनेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूँजी अभाव, बजारीकरणको समस्या र भारतसँगको खुल्ला सीमा नाका मार्फत हुने अवैध आयातले स्थानीय उद्योगलाई थप कठिनाई पारेको छ। तर अध्ययनले देशको औद्योगिक क्षेत्रमा उल्लेखनीय सम्भावना रहेको पनि देखाएको छ। जलविद्युत उत्पादनमा भइरहेको विस्तार, कृषि उपज, जड़ीबुटी तथा खानीजन्य पदार्थको उपलब्धता र बढ़दो सूचना प्रविधिको प्रयोगले सफ्टवेयर विकास तथा आउटसोर्सिङ

0: बागमती प्रदेशमा केन्द्रित रहेको पाइएको छ। नेपाल राष्ट्र बैंक तथ्याङ्क अनुसार 2082 साल पुष मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा 17 खर्ब 87 अर्ब 30 करोड़ पुगेको छ। कुल बैंक कर्जा मध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। बागमतीमा 72% भन्दा बढ़ी हिस्सा रहँदा कर्णाली प्रदेशमा जम्मा 0.25% मात्र औद्योगिक कर्जा पुगेको छ। राष्ट्र बैंकको सर्वेक्षण अनुसार उद्योगको औसत क्षमता उद्योग 42% मात्र सीमित छ।
1: वाणिज्य बैंकहरूले असार महिनाका लागि पनि औसत ब्याज दर घटाएका छन्। बैंकहरूले असार महिनाका लागि नयाँ ब्याज दर सूची आज सार्वजनिक गरेका हुन्। यसको तुलनामा असारमा 7 वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याज दर घटाएका छन् भने 13 वटाले स्थिर रहेका छन्। कुमारी, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एसिया, लक्ष्मी सनराइज, हिमालयन प्राइम कमर्सियल र एनएमई बैंकले जेठको तुलनामा असारमा ब्याज दर घटाएका हुन्। धेरै बैंकले ब्याज दर स्थिर राखे पनि केहीले घटाएसँगै औसत ब्याज दर घटेको छ। व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याज दर औसत 4.343% रहेकोमा असारमा 4.265% रहेको छ। धेरैजसो बैंकले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याज दर 3.9 देखि 4.5% रहेको छ। व्यक्तिगत मुद्दती निक्षेपको ब्याज दर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ। निक्षेपको ब्याज दर घटेपछि आधार दर घट्न गई कर्जाको ब्याज दर पनि स्वतः घट्छ। बैंकहरूमा लगानी योग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह अति न्यून भएपछि ब्याज दर घटिरहेको छ। राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ।
0: प्रतिनिधि सभामा भोलि र पर्सी विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने भएको छ। यस्तै मन्त्रालयगत छलफलका क्रममा जेठका उठेको प्रश्नको आउँदो असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। सरकारले जेठ 15 गते आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात बजेट प्रस्तुत गरेको थियो। प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिइसक्नु भएको छ।
1: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमणमा सड़क मार्ग हुँदै आउने विदेशी पर्यटकका लागि पालना गर्नुपर्ने नियम सुरक्षा र आचरण सम्बन्धी गर्न हुने र नहुने नियम सार्वजनिक गरेको छ। नेपाल भ्रमणलाई सुरक्षित व्यवस्थित र पर्यटक मैत्री बनाउने उद्देश्यले मन्त्रालयले सामाजिक सञ्जाल मार्फत निर्देशनहरू जारी गरेको हो। नेपाल भ्रमणलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउन प्रवेशदेखि यात्रा स्वास्थ्य संस्कृति र सुरक्षा सम्बन्धी सबै नियम पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।
0: परराष्ट्र मन्त्री शिशिर खनाल चीनको 4 दिवसीय भ्रमणका लागि बेजिङ पुग्नु भएको छ। चीनिया विदेश मन्त्री वाङ ईको निमन्त्रणामा चीन जानुभएका मन्त्री खनाललाई बेजिङमा रहेको विमानस्थलमा चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल र चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझै सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुने तालिका छ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। नेपाल आउँदै गरेको मनसुनको अवस्था बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिउँ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने
3: हो। ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0557-494-333, 493-555। बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगाए अन्य घरेलू सामान घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ।

0: मलाई त बेचको पानी लागिसकेको छ। बेचक अप्लायन्सेस, बेचको पानी लाग्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति बेला हामीले कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू गरेको अर्थमन्त्री वागलेको भनाई, साना उद्यमीलाई आममाथि र डिजिटल सेवामा जोड़, भोलिदेखि उद्योग बन्द गर्ने इलामका चिया उद्योगीहरूको घोषणा, देशको औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव पनि एउटा प्रमुख समस्या रहेको राष्ट्र बैंकको निष्कर्ष, बैंकहरूको औसत ब्याज दर असार महिनाका लागि पनि घट्यो लगायतका खबर प्रस्तुत गर्यो। नेपाल दर्पणमा अब बाँकी प्रसंग। पश्चिम तराईमा आज फेरि गर्मी केही बढ़ेको छ। पानी परेका कारण केही दिन शीतल अनुभव भएकोमा आज फेरि पश्चिम तराईका धेरै ठाउँमा गर्मी महसुस भएको हो। तुलनात्मक रूपमा पूर्वी तराईमा केही शीतल रहे पनि पश्चिम तराईमा अधिकतम तापक्रम 35 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी पनि पुगेको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईमा अझै केही दिन गर्मी भन्ने बताएको छ। यसैबीच यस वर्षको मनसून अहिलेसम्म पनि नेपाल प्रवेश गरेको छैन। नेपालमा मनसून प्रवेश गर्ने औसत मिति अर्थात जून 13 तारीक हिजो हो। औसत मितिभन्दा 10 दिनसम्म ढिलो वा चाँडो हुनुलाई सामान्य मान्न सकिन्छ। तर यस वर्ष नेपालको सीमा क्षेत्रमा केही दिन अघि नै मनसून आइसकेको भारतीय मौसम विभागले जनाएको थियो। तर नेपालमा आउन ढिलाइ भइरहेको छ। यस्तो किन भएको हो भनेर साथी हृदय रिमालले जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकाललाई सोध्नु भएको छ।
3: जुन 13 नै मनसुन भित्रिन्छ भविष्यको होइन, आजको वर्ष अलिकति अगाडि मनसुन भित्रेको छ। यो वर्ष चाहिँ अहिलेसम्म पनि सबै चाहिँ क्राइटेरिया पुग्नु भएको देखिँदैन। अरू कुरो मनसुन भित्रिँदैमा या मनसुन आउँदैमा तातो नहोला भन्न चाहिँ सकिँदैन। विशेष गरी मनसुन पूर्वबाट भित्रेर पश्चिमतिर फैलन समय लाग्ने हुन्छ। त्यसो गर्दाखेरि पूर्वतिर मनसुन भित्रिँदै गर्दा पश्चिमतिर तातो दिन हुन्छ भन्ने सम्भावना पनि रहने नै गर्छ।
4: अहिलेसम्म चाहिँ मनसुन नेपाल भित्रिन्छ भन्ने अनुमान गर्न सकिन्छ?
3: हामीले पूर्वानुमान चाहिँ गरेका छैनौँ। स्रोत साधनले गर्दाखेरि पूर्वानुमान भन्दा पनि हामीले यसलाई अवलोकन गर्ने र अनि त्यसरी गरेर डिक्लेयर गर्ने गर्छौँ। त्यो आधारमा चाहिँ ठ्याक्कै यति गते भित्रिन्छ, यही नै भित्रिन्छ भन्ने कन्फर्म चाहिँ अहिले देखिँदैन।
4: के छ अब यसको बाह्य गतिविधि हेर्दाखेरि होइन, नेपालमा कहाँबाट आउँछ र त्यो चाहिँ त्यहाँ अहिले के भइरहेको छ भन्ने सम्बन्धमा अध्ययन त्यस्तो छ कि छैन सामान्य?
3: मनसुन चाहिँ नेपालको नै पूर्वको दक्षिण भागतिर चाहिँ मनसुन आगमन भएको जस्तो देखिन्छ। त्योभन्दा अगाडिको स्टेटहरूमा चाहिँ नेपालको चाहिँ भूभागमा चाहिँ आइसकेको जस्तो देखिँदैन।
4: अनुमान गरेको समयमा यो मनसुन नभित्रिँदाखेरि के देखिन्छ असर?
3: यसो छ, मनसुन भित्रिँदैमा चाहिँ बढी वर्षा हुन्छ भन्ने कुरो पनि आउन सक्छ होइन। अघिल्लो वर्ष पनि मनसुन भित्रिसकेपछि चाहिँ केही समय चाहिँ अलिकति कम वर्षा गतिविधि भएको नै थियो होइन। अब यो वर्ष पनि मनसुन वर्षा लगातार होला भन्ने किसिमको चाहिँ त्यसको देखिँदैन। अस्तितिर पनि वर्षा गतिविधिहरू चाहिँ भएको चाहिँ देखिन्छ। त्यसैले गर्दाखेरि चाहिँ यो मनसुन भित्रिँदैमा या मनसुन नभित्रिँदैमा त्यसको धेरै असर गर्ने जस्तो अहिलेसम्मलाई देखिँदैन।
4: पानी पनि अलिकति कम पर्ने भन्ने थियो, अहिले त्यो सिनारियो त्यही अवस्थामा छ अथवा केही परिवर्तन फेरबदल भएको देखिन्छ अथवा पानी परेको पनि देखियो बीचमा होइन? त्योभन्दा पहिले यसलाई कसरी लिन सकिन्छ?
3: मौसम विज्ञान विभागले चाहिँ यो वर्षको मनसुन आउटलुक भनेर चाहिँ वैशाखको 25 गते सार्वजनिक गरेको थियो, जसलाई अध्यावधि गरेर जेठको 25 गते फेरि अर्को अपडेटेड वर्षनमा चाहिँ आकलन सार्वजनिक गरेको छ। जस अनुसार पनि यो वर्ष विशेष गरी देशको सम्पूर्ण भूभागहरूमै वर्षा चाहिँ सरकार भन्दा कम हुने नै प्रक्षेपण छ होइन। तापक्रम पनि सरकारभन्दा माथि नै रहने प्रक्षेपण छ। यसो भन्दै गर्दाखेरि चाहिँ सरकारभन्दा कम वर्षा हुन्छ भन्दै गर्दाखेरि चाहिँ यसले चाहिँ लामो समयसम्म खडेरी हुन सक्छ भन्ने अनुमान चाहिँ गर्दैन होइन। यसले चाहिँ अब थोरै थोरै पानी पर्दा हरेक समय चाहिँ हरेक दिन जस्तो थोरै थोरै पानी परेर चाहिँ सतरभन्दा कम हुन सक्ने सम्भावना पनि रह्यो। साथसाथै लामो समयसम्म पानी परेर एकैचोटि चाहिँ ठुलो पानी परेर चाहिँ सतरभन्दा कम हुन सक्ने सम्भावना पनि रह्यो। दुईटै सम्भावनालाई चाहिँ यो चाहिँ चार महिनाको अवधिको आकलन भएको कारणले दुईटै सम्भावनालाई चाहिँ यसले
4: वर्षा त्यसै गरी तातो क्रम तातो दिन समग्र हिसाबले चाहिँ के छ मौसमको अवस्था देशभित्रको आज भोलि
3: आज भोलिको विषयमा भन्दा चाहिँ आज भोलि वर्षा गतिविधिहरू चाहिँ जस्तो हिजो आज वर्षा गतिविधि भएकै देखिन्छ। विशेष गरी कोशी प्रदेश केन्द्र चाहिँ वर्षा गतिविधि भएको देखिन्छ भने यो वर्षा चाहिँ गण्डकी प्रदेशसम्म नै भएको देखिन्छ। आजको दिनमा पनि यस्तो सम्भावना देखिन्छ, भोलिदेखिबाट चाहिँ वर्षा गति अलिकति कम हुन्छ जस्तो देखिन्छ भने तापक्रमको कुल गर्नु पर्दाखेरि पनि अब बिस्तारै वर्षा गति कम हुने भएपछि थोरै तापक्रमहरू चाहिँ अलिकति बढ्न सक्ने जस्तो देखिन्छ। विशेष सुदूरपश्चिम प्रदेशको तराई भूभाग अनि लुम्बिनी प्रदेशको तराई भूभागमा चाहिँ भोलि र पर्सिको दिनमा चाहिँ अलिकति तापक्रम पनि हुन सक्ने जस्तो सम्भावना देखिन्छ।
2: उहाँहुन्थ्यो मौसमविद डेभिड ढकाल। नेपाल दर्पणमा खबरको सिलसिला। वर्षा शुरू भएसँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम बढ़ेको छ। गएको वर्षको अत्यधिक वर्षाका कारण क्षतिपुगेका राजमार्गका पुल र पहिरो गएका ठाउँको सड़कको पुननिर्माण हुन सकेको छैन। भत्किएका सड़क र पुलहरू बेलामा मर्मत हुन नसक्दा यस वर्ष इलामको उत्पादन बाहिर पठाउन नसकिने र जिल्लाकै सम्पर्क विच्छेद हुने सत्य खतरा रहेको इलाम नगरपालिकाका मेयर केरल थापाले बताउनुभयो। मेची राजमार्ग अन्तर्गत राजदुवाली क्षेत्रमा ठूलो पहिरोका कारण सड़क पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन। गएको वर्ष विपद प्राधिकरणबाट जम्मा 60 लाख रूपियाँ प्राप्त भएको र यसले कुल क्षतिको 0.5% मात्र काम धानेको मेयर थापाले बताउनुभयो। केन्द्रबाट पर्याप्त सहयोग नआएपछि नगरपालिकाले आन्तरिक रूपमा 2 करोड़ रूपियाँको आकस्मिक कोष स्थापना गरी अवरूद्ध बाटो खोल्ने र पीड़ितहरूलाई राहत वितरण गर्ने काम गरेको थियो। इलामको भौतिक पूर्वाधार पुनर्निर्माणका लागि संघीय सरकारले चालू बजेटमा रकम विनियोजन नगरेपछि स्थानीय जनप्रतिनिधिहरूले गम्भीर गुनासो व्यक्त गरेका छन्। कैलालीमा सड़क किनारमा व्यापार गरेको आरोपमा एउटा टेम्पो धकेलेर भीड़बाट खसालेको भिडियोको घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। टेम्पो धकेलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान शुरू गरेको हो। अस्ति शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका वड़ा नम्बर 4 भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बाँसपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले सड़क किनारमा बसेर व्यापार गरेको आरोपमा एकजना स्थानीय महिलाको टेम्पो धकेल्दै भीड़बाट खसाली दिएका थिए। टेम्पो गोदावरीको 44 वर्षीय धनादेवी धामीको थियो। उहाँले आफूमाथि अन्याय भएको हुँदा न्याय पाउनुपर्ने माग गर्नुभएको छ। यो घटनाबारे तीव्र आलोचना हुन थालेपछि डिभिजन वन कार्यालय धनगढ़ी कैलालीका प्रमुख राम विचारी ठाकुर सहित 20 जना कर्मचारीले आज संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य निकालेर टेम्पो जानाजान भीड़बाट नखसालिएको दावी गरेका छन्। अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तोलनका कारण टेम्पो खसेको उनीहरूको जिकिर छ। भिडियोमा भने टेम्पोलाई धकेल्दै भीड़बाट खसालेको प्रष्ट देखिन्छ। यस्तै वनका कर्मचारीहरूले चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको टेम्पो खसेको दावी गरेका छन् भने धामी परिवारले टेम्पो चल्ने अवस्थामै रहेको बताएका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
7: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्ण बिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
5: यसै क्रममा यही असार तीन गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
8: हर घर ये अयोध्या, हर घर में प्रकट ये राम बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार शुक्रवार राति 8 बजे मात्र विश्व को रमाइलो टीवी में।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई लोभी पार्टीको संज्ञा दिँदै उनीहरूले पार्टी फुटाउन सक्ने चेतावनी दिनुभएको छ। बागमती प्रदेशका नेताहरूसँग पुनर्गठन कार्यदलको छलफलपछि अध्यक्ष ओलीले आज गुन्नुमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूलाई बोलाएर ब्रिफिङ भएको थियो। त्यहाँ उहाँले उपाध्यक्ष पौडेल र महासचिव पोखरेल प्रति कड़ा असन्तुष्टि जनाउनु भएको हो। ओलीले पुनर्गठन र विशेष महाधिवेशन जस्ता गतिविधिले पार्टी फुट्न सक्ने बताउँदै यस्ता क्रियाकलापमा सक्रिय नहुन निर्देशन दिनुभएको छ। ओलीले आफूलाई हटाउन खोजिएको छ तर आफ्नो अपराध के हो भन्ने थाहा नभएको बताउनु भएको नेताहरूले जनाएका छन्। एमाले सचिवालयले बैठकले जेठ 10 गते रामबहादुर थापा बादलको नेतृत्वमा गठन गरेको पुनर्गठन कार्यदलको विषय पार्टीभित्र झन पेचिलो बन्दै गएको छ।
9: नेपाली कांग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टी अत्यन्त कमजोर अवस्थामा पुगेको बताउँदै एकता नै एकमात्र विकल्प रहेको बताउनु भएको छ। नेपाली कांग्रेसको इतर समूहले विराटनगरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै डाक्टर कोइरालाले पार्टी दुई टुक्रा भएकोमा गहिरो चिन्ता व्यक्त गर्नुभयो। उहाँले सभापति गगन थापाको कार्यशैलीप्रति प्रश्न उठाउँदै सबै नेताहरूलाई पन्छाएर एक्लै हिँड्न भ्रम मात्र रहेको बताउनुभयो। डाक्टर कोइरालाले सर्वोच्च अदालतले गगन थापालाई आधिकारिक सभापति घोषणा गरेको निर्णय गलत भएको र यसकै सजाय पार्टीले भोगिरहेको बताउनुभयो। 80 वर्षको इतिहास बोकेको पार्टी फुट्दा लोकतन्त्र र राष्ट्रमै नकारात्मक असर परेको उहाँको भनाइ छ।
2: भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज खडेल 40,000 रूपियाँ घुससहित पक्राउ परेका छन्। जग्गा रोका गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग 40,000 रूपियाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट स्रोत नखुलेको थप 21,070 रूपैयाँ समेत बरामद गरेको अख्तियारका प्रवक्ता सुरेश नेपालले जानकारी दिनुभयो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
9: काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गको रूपमा रहेको नागढुङ्गा नौबिसे मलेखु सड़क खण्ड अन्तर्गत धादिङको धार्की बजार क्षेत्रमा रोकिएको कालो पत्र गर्ने काम पूर्ण शुरू भएको छ। मध्य पूर्वको तनावको कारण नेपालमा अलकत्रा आयात रोकिएपछि यो महत्वपूर्ण सड़क विस्तार र पुल निर्माणको काम लामो समयदेखि प्रभावित बनेको थियो। सड़क निर्माण व्यवसायी सहदेव खड्का अनुसार अलकत्रा अर्थात बिटुमिनको आयातमा भएको सामान्य सुधारसँगै काम पनि शुरू भएको हो। अहिले संवेदनशील र गाड़ीको चाप बढ़ी हुने क्षेत्रलाई प्राथमिकतामा राखेर कालोपत्र गर्ने काम भइरहेको छ। यो सड़क खण्ड संघीय राजधानी काठमाडौँलाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने सबभन्दा व्यस्त मार्ग हो। दैनिक हजारौं गाड़ी गुड्ने यस सड़कमा कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षायाममा हिलोको समस्याले यात्रु तथा स्थानीय बासिन्दा पीड़ित बनेका थिए।
2: काठमाडौँ महानगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 लागि मानवीयताको शहर बनाउने संकल्पसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरसभाको 19 अधिवेशनमा आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले काठमाण्डुलाई समावेशी र सहृदयी शहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो। ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान अन्तर्गत चिकित्सक र स्वास्थ्य प्राविधिकहरू परामर्श तथा औषधि सहित वृद्ध वृद्ध र अशक्त नागरिकको घर दैलो नै पुग्नेछन्। साथै गैर सरकारी संस्थाहरूसँग समन्वय गरी काठमाण्डुलाई सड़क आश्रित मानव मुक्त शहर घोषणा गर्ने लक्ष्य राखिएको छ। भित्री सागुरा सड़कमा स्वास्थ्य सेवा पुर्याउन बाइक एम्बुलेन्स संचालन वृद्धहरूलाई न्युमोनिया खोप र मानसिक स्वास्थ्यका लागि कल सेन्टर स्थापना जस्ता कार्यक्रम पनि समावेश गरिएका छन्। कार्यवाहक मेयर सुनिता डंगोलले महानगरको मानवीयता पशुपक्षी र प्रकृतिको सहअस्तित्वसम्म विस्तार गरिने बताउँदै चराचुरुङ्गीका लागि हजारौं पानीका भाँडा राखिने जानकारी दिनुभयो।
9: नेप
2: नेपाल दर्पणमा अब विदेशका खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको द्वन्द अन्त्य गर्ने सम्झौतामा आज औपचारिक हस्ताक्षर हुने तालिका रहेको बताउनु भएको छ। उहाँको यो वक्तव्यले इरानले तालिका दिएको तालिकाप्रति शंका व्यक्त गर्दै केही समयपछि आएको हो। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल मार्फत सम्झौतामा सहमति जुटेपछि अन्तर्राष्ट्रिय व्यापारको प्रमुख मार्ग मान्य हर्मुज जलमार्ग सधैँका लागि खुल्ला गर्ने पनि उल्लेख गर्नुभएको छ। सम्झौताका लागि मध्यस्थका तर्फको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले पनि सम्झौता आउँदो 24 घण्टाभित्र अन्तिम रूप दिने र इलेक्ट्रोनिक हस्ताक्षरको प्रक्रियाका लागि तयारी अघि बढ़ेको हिजो बेलुकाले बताएको थियो। यसअघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले हस्ताक्षरको सही नीतिबारे प्रतिक्रिया दिँदै समझदारी ज्ञापनमा हस्ताक्षर आज नहुन पनि सकिन्छ, त्यसको ठ्याक्कै समय भने पर्खनु पर्ने बताउनु भएको छ।
10: स्विजरल्याण्डको जनसंख्या 1 करोड़मा सीमित गर्ने कि नगर्ने भन्ने विषयमा मतदान चलिरहेको छ। देशको सबैभन्दा ठूलो राजनैतिक दल स्विस पीपुल्स पार्टीले दिगो पहल नाम दिएको यो प्रस्ताव मार्फत तीव्र जनसंख्या वृद्धिले आवास पूर्वाधार सामाजिक सेवा र जीवनशैलीमा दबाव बढ़ाएको तर्क गरेको छ। विशेष गरी यूरोपेली संघका देशहरूबाट आउने आप्रवासी कामदारको बढ़दो संख्याप्रति ले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएको छ। तर प्रस्तावका आलोचकहरूले यसलाई स्विजरल्याण्डकै अर्थतन्त्र विरूद्धको कदमका रूपमा चित्रण गरेका छन्। स्वास्थ्य सेवा, वित्त, औषधि र प्रविधि जस्ता क्षेत्रमा विदेशी दक्ष जनशक्तिको महत्वपूर्ण योगदान रहेको र प्रस्ताव पारित भएमा यूसँगको सम्बन्ध कमजोर भई व्यापार तथा रोजगारीमा असर पर्ने चिन्ता व्यक्त भएको छ। प्रस्ताव पारित भएमा सन् 2050 सम्ममा जनसंख्या 1 करोड़ भन्दा माथि जान नदिने नीति लागू गर्नुपर्नेछ। जनसंख्या 95 लाख पुगेपछि शरणार्थी नीति, परिवार पुनर्मिलन तथा बसोबास अनुमतिका नियम कड़ा बनाउनु पर्नेछ र आवश्यक परे यूसँगको स्वतन्त्र आवागमन सम्झौता पनि रद्द हुन सक्नेछ। युरोपभर आप्रवासन लामो समयदेखि संवेदनशील राजनीतिक मुद्दा बनेको छ, जहाँ वृद्ध जनसंख्या, श्रम अभाव र बढ़दो विदेश विरोधी भावनाबीच धेरै देशहरू सन्तुलन खोजिरहेका छन्।
2: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराका आव खेल्दैछन्। समूह यीको यो खेल राति पाउने 11 बजे अमेरिकाको हस रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोलीमा दिएको हो। जर्मनीले अहिलेसम्म सन् 1954, 1974, 1990 र 2014 गरी 4 पटक उपाधि जितेको छ। विश्वकपमा जर्मनीको यो 21 सहभागिता हो। कुराकाले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। कुराका क्षेत्रफल र जनसंख्या दुवैको हिसाबले प्रतियोगिताका लागि छनौट हुने सबैभन्दा सानो देश हो। कुराकाको क्षेत्रफल 444 वर्ग किलोमिटर, जनसंख्या झण्डै 1,58,000 मात्रै रहेको छ। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छन्। यस्तै आज राति समूह एफका नेदरल्याण्डस र जापान खेल्दैछन्। यो खेल राति पाउने 2 बजे अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदैछन्। बिहान पाउने 5 बजे फिलाडेल्फिया रंगशालामा समूह ईका आइभरी कोस्ट र इक्वेडर खेल्दैछन्। यस्तै बिहान पाउने 8 बजे मेक्सिको मोन्टेरी रंगशालामा समूह एफका स्वीडेन र ट्युनिसिया खेल्दैछन्। खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि पटक।
10: कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू गरेको अर्थमन्त्री वाग्लेको भनाई। साना उद्यमीलाई आम माफी र डिजिटल सेवामा जोड़।
2: भोलिदेखि उद्योग बन्द गर्ने इलामका चिया उद्योगीहरूको घोषणा। भारतीय अवरोधी 10 लाख किलो तयारी चिया थम्पीका किसानलाई भुक्तानी दिने नसकेको भनाई।
10: पश्चिम तराईमा गर्मी फेरि बढ़्यो, केही दिन गर्मी हुने सम्भावना। यसपालिको मनसून आजसम्म पनि नेपाल भित्रिएन।
2: सूचकाङ्कको जनसंख्या 1 करोड़मा सीमित गर्ने विषयमा मतदान चल्दै प्रस्ताव पारित भएमा यूसँग सम्बन्ध कमजोर हुन सक्ने, व्यापार तथा रोजगारीमा असर पर्ने चिन्ता
10: र कुराकाले 4 पटकको विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजनीलाई पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी

0: radio next to your heart.
1: Solu FM 101.2 megahertz.
2: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा कार्यक्रम सुनेर आशीषित हुनुहोस्
3: निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा
2: प्रिय दिदी बहिनीहरू अज्ञानता असमानता विपन्नता अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन् यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ

जयमसी अनि नमस्कार प्रिय श्रोता मित्र तपाई कार्यक्रम नारी आशा सुन्दै हुनुहुन्छ स्वागत छ आजको नयाँ श्रृंखलामा नारी आशा तपाईं र म जस्तै दिदी बहिनीको लागि परमेश्वरमा भएको हाम्रो आशालाई उजागर गर्ने यसको विषयमा कुरा गर्ने र हाम्रो दिदी बहिनीको जीवनमा भएका अनेक विभिन्न विषयहरूसँग कुरा गर्ने एउटा कार्यक्रम हो मेरो नाम ममता नेपाली हो र म तपाईँहरूको बीचमा फेरि पनि कार्यक्रमलाई लिएर एउटा नयाँ भागलाई लिएर उपस्थित भएको छु कार्यक्रमलाई टीडब्ल्यूआर नेपालले प्रसारण र निर्माण गर्ने काम गर्दछ जुन तपाईँले आफ्नो नजिकैको एफएम स्टेशनबाट सुन्न सक्नुहुन्छ टीडब्ल्यूआर परमेश्वरको सन्देशलाई फैलाउने एउटा रेडियो कार्यक्रम बनाउने एउटा संस्था हो जसबाट तपाईँले विभिन्न भाषामा परमेश्वरको सुसमाचार सुन्न सक्नुहुन्छ र नारी आशा विशेष गरी दिदी बहिनीको लागि भनेर तयार गरिएको टीडब्ल्यूआरको एउटा कार्यक्रम हो कार्यक्रम पहिलोचोटि सुन्दै हुनुहुन्छ भने यो जानकारी तपाईँ लागि तर यदि तपाईँ हाम्रो रेगुलर श्रोता हुनुहुन्छ सधैँभरि नियमित रूपमा हामीलाई सुनिराख्नु भएको छ भने तपाईँलाई अघिबाटै थाहा छ तपाईँको हप्ता कस्तो बित्यो परमेश्वरको अनुग्रह तपाईँले पक्कै यो हप्तामा अनुभव गर्नुभयो होला र यदि तपाईँ गर्भवती हुनुहुन्छ भने परमेश्वरको सहायता शक्ति उहाँमा भएको आशालाई पनि तपाईँले अनुभव गर्नुभयो होला मैले किन गर्भवती नै भनेर सम्बोधन गरे भन्ने कुरा तपाईँले बुझिसक्नु भएको छ किनकि यो महिनाभरि नै हामी गर्भवती महिलाहरूको विषयमा कुराकानी गर्दैछौ तपाईँले अघिल्लो हप्ताको कार्यक्रमहरूमा गर्भवती या गर्भावस्थासँग सम्बन्धित विभिन्न विषयमा सुनिसक्नु भएको छ र आजको हप्ता पनि हामी गर्भवती महिलाहरूको विषयमा उनीहरूलाई काम लाग्ने विभिन्न विषयहरूको बारेमा कुराकानी गर्नेछौ साथसाथै बाइबलबाट पनि हामी केही त्यस्ता पदहरूलाई त्यस्ता खण्डहरूलाई हेर्नेछौ जसले यो समयमा तपाईँ र मलाई एउटा नयाँ आशा र नयाँ एउटा जागृति हामीलाई दिनेछ अब ढिला नगरीकन आजको कार्यक्रम शुरूआत गर्न चाहन्छु तर त्यो कार्यक्रम आजको विषयवस्तुमा जानुभन्दा अगाडि नै यहाँहरूलाई एउटा अनुरोध छ कार्यक्रम निरन्तर सुन्ने गर्नुहोस् र अन्तिमसम्म सुन्ने गर्नुहोस् किनकि यो कार्यक्रम विशेष तयारीको साथमा प्रार्थनाको साथमा तपाईँहरूको लागि बनाइएको कार्यक्रम हो र साथसाथै आफू पनि सुनेर अरूलाई पनि यसको बारेमा बताउने गर्नुहोस् ताकि अरू विभिन्न दिदी बहिनीले पनि कार्यक्रमको बारेमा थाहा पाउन सक्नुहुन्छ र उहाँहरू पनि आशिषित हुन सक्नुहुन्छ म विश्वास गर्छु तपाईँले यस कार्यक्रमको बारेमा आफ्नो नजिकैको छिमेकी साथी संगीलाई बताइ नै रहनु भएको छ होला र कतिपय नयाँ दिदी बहिनी आज कार्यक्रम सुन्नको लागि पनि बस्नु भएको छ होला साथै तपाईँको रेडियो होम ग्रुपमा पनि कति नयाँ दिदी बहिनी थपिनु भएको छ होला यदि त्यस्तो हुनुहुन्छ भने यहाँहरूलाई विशेष कार्यक्रममा म स्वागत गर्न चाहन्छु अन्तिम समय सुन्नुहोस् तपाईँले पक्कै केही असल कुराहरू सिक्नुहुनेछ र सुन्नुहुनेछ ल अब ढिला नगरीकन आजको विषयवस्तुतिर लागौं है त प्रिय दिदी बहिनी आजको नारी आशा कार्यक्रममा हामी पक्कै पनि गर्भवती महिलाहरूसँगै सम्बन्धित विषयमा कुरा गर्नेछौ तर आज चाहिँ गर्भवती महिला भन्दा पनि त्यो महिलाको लागि एउटा परिवार अनि छिमेक अनि एउटा मण्डली कसरी एउटा सपोर्ट सिस्टम बन्न सक्छ अथवा एउटा गर्भवती महिलाको लागि उसको हेरचाहको लागि परिवार छिमेकी साथीभाइ र एउटा मण्डलीले कसरी आफ्नो एउटा भूमिका निभाउन सक्छ सहायक भूमिका निभाउनु पर्छ या निभाउन सकिन्छ भन्ने विषयमा हामी कुराकानी गर्नेछौ त्यसकारण आजको विषयवस्तु चाहिँ गर्भावस्थामा भएका महिलाहरूसँगै सम्बन्धित छ तर हामी अरू व्यक्तिको बारेमा कुरा गर्नेछौ जस्तो श्रीमानको बारेमा उसको परिवारमा भएका सासू ससुरा अथवा नन्द अथवा अरू पनि जतिजना परिवार हुन्छ अथवा गर्भवती महिलाको आमा बुवा दाजुभाइ दिदी बहिनी साथीहरू उसको यदि जागिर गर्नुहुन्छ भने एउटा अफिसले अनि मण्डलीभित्र कसरी चाहिँ उसलाई ख्याल राख्न सकिन्छ भन्ने बारेमा हामी कुरा गर्नेछौ है त अब गर्भवती हुनु कुनै पनि व्यक्तिगत एउटा इभेन्ट भन्दा पनि यो चाहिँ एउटा परिवारकै लागि र यदि तपाईँ मण्डलीसँग सम्बन्धित हुनुहुन्छ भने मण्डलीकै लागि एउटा खुसीको कुरा हो
र अब डाइरेक्टली हेर्दाखेरि एउटा स्त्री गर्भवती हुन्छन् सक्यो उसले नै भोग्नुपर्छ उनी हो मेन मान्छे भन्ने जस्तो हामीलाई लाग्छ उसको व्यक्तिगत एक्सपिरियन्स मात्र हामी फोकस गर्छौं तर एउटा महिला गर्भवती भइसकेपछि त्यो यात्रामा उसको श्रीमानको परिवारको साथीभाइको सँगै काम गर्ने सहकर्मीहरूको र मण्डलीको पनि विशेष भूमिका हुन्छ किनकि कुनै पनि महिला एक्लैले यो सबै कुराको बोझ उठाउन सक्दिनन् हो परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ तर सँगसँगै परमेश्वरले हाम्रो जीवनमा यस्ता व्यक्तिहरू पनि दिनुभएको छ जसले दुःखको समयमा अप्ठ्यारो समयमा एकअर्कालाई उचाल्ने काम गर्नुपर्दछ हामी पक्कै पनि परिवारमा समाजमा साथीभाइको बीचमा बस्नको लागि हामीलाई सृष्टि गरिएको प्राणीहरू हौ हामी एक्लै एक्लै होइन एकान्त ठाउँमा बस्ने हाम्रो नेचर छैन अनि अझ विशेष गरी यदि कोही गर्भवती छ भने उसलाई झन् अरू बेलामा भन्दा पनि यो समयमा कति धेरै अरू मानिसहरूको सहायताको खाँचो पर्छ भन्ने कुरा हामी सबैले देखि भोगी आएकै कुरा हो किनकि हामीले पक्कै पनि यदि तपाईँ अहिलेसम्म प्रेग्नेन्ट हुनुभएको छैन अथवा तपाईँको विवाह भएको छैन भने पनि परिवारमा कोही न कोही पक्कै प्रेग्नेन्ट हुनुभएको छ र हामीले नजिकबाट यो कुरालाई देखेका छौं र हामी यो कुरा बुझ्छौं कि यो समयमा अरूको सहायताको कति धेरै खाँचो पर्दछ अब अरूको सहायताको खाँचो पर्ने विषयमा सबैभन्दा अगाडि त श्रीमानकै सहायताको खाँचो हामीलाई पर्छ हामी गर्भवती भएको समयमा यस्ता कतिपय कुराहरू छन् जुन हामी फिजिकली गर्न सक्दैनौ शारीरिक रूपमा हाम्रो लागि ती कुराहरू कष्टपूर्ण हुन सक्छन् हामी निहोरिन सक्दैनौ हामी फटाफट घरको काम गर्न सक्दैनौ धेरै बेर उभिरहन सक्दैनौ धेरै बेर बसिरहन सक्दैनौ र यो यसले चाहिँ हामीलाई हाम्रो स्वास्थ्यलाई र सँगसँगै गर्भमा भएको बच्चालाई पनि असर गर्ने भएको कारणले गर्दा कतिपय कुराहरू नगर्नको लागि हामीलाई भनिन्छ अथवा कतिपय कुरा हामी चाहेर पनि गर्न सक्दैनौ यस्तो अवस्थामा हाम्रो सबैभन्दा नजिक हामीलाई बुझ्ने मान्छे भनेको हाम्रो श्रीमानहरू नै हुनुहुन्छ त्यो कारणले गर्दा एउटा सपोर्टिभ श्रीमान हुनु या सहायता गर्ने वास्ता गर्ने श्रीमान हुनु पनि एकदमै आवश्यक छ यदि दाजुभाइहरू मध्ये कसैले यो कार्यक्रम सुनिरहनु भएको छ र तपाईँको श्रीमती गर्भवती हुनुहुन्छ अथवा कोही बुवा वा अरू परिवारको कुनै पुरुष सदस्यले कार्यक्रम सुन्दै हुनुहुन्छ भने यो अवस्थामा तपाईँले आफ्नो घरमा प्रेग्नेन्ट भएकी महिला सदस्यलाई चाहिँ कसरी सहायता पुर्याउनुपर्छ भन्ने बारेमा तपाईँले अलिकति ध्यान दिनुहोस् र सहायता पुर्याउनुहोस् तपाईँले गर्नुभएको सानो भन्दा सानो सहायताले पनि गर्भवती महिलालाई ठूलो रूपमा सहायता पुर्याउने काम गर्दछ

अब श्रीमान र परिवारका सदस्यहरूले कुनै न कुनै माध्यमबाट गर्भवती महिलाहरूलाई सहायता पुर्याइ नै राखेका हुन्छन्। अनि आजभोलिको समाजमा हामी एकदमै विकसित पनि भइसकेका छौं, यी कुराहरूमा ध्यान पनि दिन्छौं। सँगसँगै परिवार सँगसँगै अब छरछिमेकमा हुने मानिसहरूले, सँगै काम गर्ने सहकर्मीहरूले र विशेष गरी यदि तपाईँ विश्वासी हुनुहुन्छ र मण्डलीको सदस्य हुनुहुन्छ भने मण्डलीका मानिसहरूले पनि विभिन्न तरिकाले एउटा गर्भवती महिलालाई सपोर्ट गर्न सक्नुहुन्छ। जस्तो उदाहरणको लागि तपाईँ गर्भवती हुनुहुन्छ अथवा तपाईँ काम गर्ने अफिसमा अरू कुनै महिला गर्भवती हुनुहुन्छ भने तपाईँले उहाँलाई सहज हुने खालका वातावरण सृजना गरिदिन सक्नुहुन्छ। सानातिना काममा तपाईँले हात बताउन सक्नुहुन्छ, आफ्नो जिम्मेवारीदेखि बाहिर गएर पनि उसको निम्ति केही गरिदिन सक्नुहुन्छ अथवा केही तातो चिसो सोध्न सक्नुहुन्छ, होइन उसलाई समयमा औषधि खुवाउन तपाईँले सम्झाउन सक्नुहुन्छ। यी यस्ता कुरा गरेर तपाईँले आफ्नो अफिसमा पनि प्रेग्नेन्ट आफ्नो साथीलाई सहायता पुर्याउन सक्नुहुन्छ भने विशेष मण्डलीले आफ्नो मण्डलीमा कोही महिला प्रेग्नेन्ट हुनुहुन्छ भने यो मण्डलीकै लागि एउटा ठूलो आशिषको कुरा हो र मण्डलीले प्रार्थना गरिदिने, समय समयमा भेट्न जाने, होइन यी विभिन्न कुराहरू गरेर एउटा प्रेग्नेन्ट महिलाको हौसला बढाउन सक्छन्। प्रार्थना अनि भावनात्मक रूपमा होइन व्यक्तिगत रूपमा कसरी सहयोग पुर्याउन सकिन्छ त्यो सोचेर पनि एउटा प्रेग्नेन्ट महिलालाई सही फिल गराउन मण्डलीले सक्षम हुन सक्दछ। गलातीको पुस्तक 6:2 यस्तो लेखिएको छ, एउटाले अर्काको भार उठाऊ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। हामी विश्वास गर्ने मानिसहरूको लागि एकअर्कालाई सहायता गर्ने, एकअर्काको भार उठाउने, एकअर्काको दुःखमा सहभागी हुने कुरा आज्ञाको रूपमा नै परमेश्वरले हामीलाई दिनुभएको छ। अब गर्भवती हुनु दुःखको कुरा पक्कै होइन, यो खुसीको र आशिषको कुरा हो, तर यो आफ्नै प्रकारको बर्डन यसमा छ, आफ्नै प्रकारको बोझ यसमा छ, जुन इमोसन, जुन शारीरिक दुःख कष्टको थ्रुबाट भएर एउटा मण्डलीको महिला सदस्य गुज्रिरहेको राखेको हुन्छ। भले त्यो फिजिकल्ली त्यो कुराहरू बाँड्न नसकिएला, तर एउटै परमेश्वरको सन्तान भएको कारण उसलाई सहायता पुर्याउनु हाम्रो कर्तव्य हुन जान्छ। त्यसकारण यदि तपाईँ मण्डलीको सदस्य हुनुहुन्छ र तपाईँको मण्डलीमा कोही महिला प्रेग्नेन्ट हुनुहुन्छ, गर्भवती हुनुहुन्छ भने उसको भार उठाउने कुरामा तपाईँ सहभागी हुनु तपाईँको कर्तव्यको कुरा हो। परमेश्वर यो कुरा चाहनुहुन्छ कि हामी कसैको दुःखमा, शारीरिक दुःख या कष्टको समयमा उसको निम्ति सहायता पुर्याउने कामहरू गरौं। अब यो धेरैचोटि प्रार्थना सबैभन्दा ठूलो कुरा हो, हामी प्रार्थनाद्वारा एकदमै ठूलो सपोर्ट ती महिलाहरूको निम्ति गर्न सक्छौ, साथसाथै वचनहरूद्वारा उसलाई उत्साह दिएर परमेश्वरको वचनमा के भनिएको छ, यो अवस्थामा कस्ता खालका वचनहरू सुन्नुपर्छ, यी कुरा सम्झाएर पनि हामी ती महिलालाई उत्साह दिन सक्छौ र उसको यो जर्नीलाई, यो प्रेग्नेन्सीको यात्रालाई सहज हामी बनाउन सक्छौ। यो हरेक मन्त्रीका सदस्यहरूको एउटा जिम्मेवारी हो, कर्तव्य हो, किनकि गलाती 6:2 भनेको जस्तै हामीलाई एकले अर्काको भार उठाउनको निम्ति परमेश्वरले आफ्नो वचनमा आज्ञा गर्नुभएको छ। तितसको पुस्तकमा एउटा साह्रै राम्रो कुरा लेखिएको छ, यहाँनिर तितस 2 विभिन्न समुदायको निम्ति शिक्षा भन्ने विषयमा निकै राम्रो पदहरू यहाँ छ जुन म यहाँबाट पढेर सुनाउन चाहन्छु। म 1-5 पढ्नेछु। यहाँ लेखिएको छ, तिमीले चाहिँ जे पक्का धार्मिक सिद्धान्त सुहाउँदो छ त्यही सिकाऊ। वृद्ध मानिसलाई संयमी, गम्भीर, समझदार, विश्वासमा पक्का, प्रेम र धैर्यमा दृढ हुन सिकाऊ। यसरी नै वृद्ध स्त्रीहरू आचार व्यवहारमा श्रद्धालु हुनुपर्छ, बदखुवाई नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्ने आदेश दियो। जे असल छ तिनीहरूले त्यही सिकाउन्। तिनीहरूले तरुणीहरूलाई आफ्ना आफ्ना पति र बाल बच्चाहरूलाई प्रेम गर्न र तिनीहरू समझदार, पवित्रता, पतिव्रता, भोजन गर्न सक्ने, दयालु, आफ्ना पतिका अधीनमा रहने हुनलाई तालिम दिउन् ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्। अब यहाँनिर परमेश्वरको वचनले मण्डलीका वृद्ध स्त्रीहरूलाई एउटा आज्ञा दिनुभएको छ कि जो वृद्ध स्त्रीहरू हुनुहुन्छ अथवा हाम्रो मण्डलीको जो आमाहरू हुनुहुन्छ, हामीभन्दा अग्रज दिदी बहिनीहरू आमाहरू हुनुहुन्छ, उहाँहरूको निम्ति एउटा आज्ञा दिएको छ कि ती
वृद्ध आमाहरूले चाहिँ मण्डलीका तरुणी स्त्रीहरूलाई अथवा जवान स्त्रीहरूलाई चाहिँ के कुरा सिकाउन त उनीहरूले चाहिँ आफ्नो पति र बाल बच्चाहरूलाई प्रेम गर्न र उनीहरूलाई समझदार हुन, पतिव्रता हुन, गर्जम गर्न सक्ने हुन, दयालु र आफ्नो पतिको अधीनमा रहने हुनलाई तालिम दिउन् ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्। यो एउटा खण्डबाट पनि हामी बुझ्न सक्छौ परमेश्वरको नजरमा एउटा परिवारको महत्व कति धेरै छ, होइन? श्रीमान श्रीमती बाल बच्चा एउटा परिवारको सम्पूर्ण चित्र परमेश्वरको लागि कति महत्वपूर्ण छ र त्यसको बारेमा परमेश्वर कति धेरै गम्भीर हुनुहुन्छ भन्ने बारेमा हामी बुझ्न सक्दछौ। अनि यहाँनिर जुन एउटा आज्ञा वृद्ध स्त्रीहरूलाई दिएको छ कि तरुणी केटीहरूलाई चाहिँ पतिको अधीनमा बस्न, बाल बच्चाको हेरचाह गर्न, यी कुराहरू सिकायो, यसको मतलब यो एउटा जिम्मेवारी परमेश्वरले दिनुभएको छ। यदि हाम्रो मण्डलीमा, हाम्रो समुदायमा, हाम्रो घरभित्र कोही पहिलोचोटि आमा बन्दैछिन्, कोही तरुणी स्त्री जो जसको भर्खरै विवाह भएको छ, भर्खरै आमा बन्ने तयारीमा छिन्, त्यसको निम्ति परमेश्वरले अघिल्ला जेनेरेसनका या भनौँ अलि उमेर खाएका पाका स्त्रीहरूलाई आज्ञा दिनुभएको छ कि तिमीले सिकाऊ, होइन, यो अवस्थामा के गर्नुपर्ने, कसरी गर्नुपर्ने, यी कुराहरू चाहिँ तालिम दियो ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्। परमेश्वरको परिवारप्रतिको योजना एकदमै गम्भीर छ। उहाँले परिवारको जुन कन्सेप्टलाई छ त्यो एकदमै सिरियस रूपले लिनुहुन्छ र यसको निम्ति उहाँले तालिम दिने कुरा, सिकाउने कुरालाई पनि उत्तिकै महत्व दिनुभएको छ। अब यो खण्ड हामी अझै प्रष्ट हुन सक्छौ कि कसरी चाहिँ एउटा मण्डलीले चाहिँ एउटा गर्भवती महिलाको लागि चाहिँ सपोर्टिभ भूमिका निभाउनु पर्ने रहेछ। पक्कै पनि पहिलोचोटि आमा बन्ने भर्खरकी स्त्रीलाई धेरै कुराहरू थाहा हुँदैन अनि यो अवस्थामा एउटा परिवारका सदस्यले, छरछिमेकले, साथीभाइले र मण्डलीका अगुवा दिदी बहिनीहरूले चाहिँ कसरी एउटा तालिम दिने व्यक्तिको भूमिका निभाउनु पर्ने रहेछ भन्ने कुरा हामी बुझ्न सक्दछौ। यदि तपाईँ यो कार्यक्रम सुन्दै हुनुहुन्छ र तपाईँको मण्डलीमा, छिमेकमा, परिवारमा त्यस्तो नयाँ आमा बन्दै गरेको कोही स्त्री हुनुहुन्छ, महिला दिदी बहिनी हुनुहुन्छ भने अब यो तपाईँलाई परमेश्वरले दिनुभएको जिम्मेवारी हो कि तपाईँले उनीहरूलाई सहायता गर्नुहोस्, उनीहरूको निम्ति प्रार्थना गर्नुहोस्, उनीहरूलाई भन्नुपर्ने कुराहरू भन्नुहोस्, बताउनुहोस् र तालिम दिनुहोस् ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्। प्रिय श्रोता मित्र, तपाईँ अहिलेसम्म कार्यक्रम नारी आशा सुनिरहनु भएको थियो र आजको कार्यक्रममा हामीले एउटा गर्भवती महिलाको लागि परिवार, छरछिमेक, साथीभाइ र मण्डलीका अन्य सदस्यले कसरी सहायता पुर्याउन सक्छन् अथवा उनीहरूको भूमिका के हुनुपर्छ भन्ने विषयमा कुरा गर्यौं। यस अघिका हप्ताहरूमा तपाईँले परमेश्वरले एउटा महिलालाई कसरी गर्भावस्थाको निम्ति तयार हुने गरेर डिजाइन गर्नुभएको छ, सृष्टि गर्नुभएको छ, अनि गर्भावस्थामा कसरी चाहिँ आफ्नो स्वास्थ्यको, शरीरको हेरविचार गर्न सकिन्छ भन्ने बारेमा र त्यसपछि अघिल्लो हप्तामा परमेश्वरले कसरी गर्भमा भएको बच्चाको वास्ता गर्नुहुन्छ र सुरक्षा दिनुहुन्छ भन्ने विषयमा हामीले कुराकानी गरेका थियौं। मलाई आशा छ अहिलेसम्म यो महिनाभरि हामीले जति पनि प्रेग्नेन्सीसँग रिलेटेड जति पनि भागहरू सुन्यौं कार्यक्रमको, यी सबैबाट तपाईँले पक्कै पनि केही कुरा सिक्नु भएको छ, केही कुरा तपाईँको लागि फाइदाजनक भएको छ भन्ने मैले विश्वास दिएको छु। अब अर्को हप्ता हामी प्रेग्नेन्सी टपिकको अन्तिम भागमा कुराकानी गर्नेछौ। त्यो हप्ताको कार्यक्रम पनि तपाईँले सुन्न नछुटाउनुहोला किनकि यो महिनाभरि विशेष गरी प्रेग्नेन्ट दिदी बहिनी अथवा घरमा प्रेग्नेन्ट भएका मानिसहरूको निम्ति तयार गरेर हामीले कार्यक्रमहरू बनाएका छौं र मलाई विश्वास छ जब तपाईँ यी पाँचवटै एपिसोड सुनिसक्नुहुन्छ तपाईँले पक्कै पनि केही नयाँ कुराहरू सिक्नुहुनेछ र परमेश्वरमा अझ धेरै भरोसा गर्न तपाईँले सिक्नुहुनेछ, तपाईँ इन्करेज हुनुहुनेछ। अब आजको लागि भने कार्यक्रमबाट मैले विदा माग्ने बेला हुन लागिसकेको छ तर त्योभन्दा अगाडि म यहाँहरूको निम्ति प्रार्थना गर्न चाहन्छु र तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने मसँगै तपाईँ प्रार्थनामा सहभागी हुन सक्नुहुन्छ र यदि तपाईँ विश्वासी हुनुहुन्न भने पनि म तपाईँको निम्ति प्रार्थना गर्न चाहन्छु, तपाईँले यो प्रार्थनामा आफैलाई सहभागी गराउन सक्नुहुनेछ। आउनुहोस् हामी प्रार्थना गरौं ती सबै महिला दिदी बहिनीको लागि जो यतिखेर प्रेग्नेन्ट हुनुहुन्छ र परमेश्वरमा आशा र भरोसा खोजिराख्नु भएको छ। हामी सबै मिलेर उहाँहरूको निम्ति
प्रार्थना गर्नेछौं। प्रभु येशु, हामी तपाईलाई धन्यवाद दिन्छौं। स्वर्गीय पिता, तपाईको प्रेम, तपाईको अनुग्रहको लागि हामी तपाईलाई धन्यवाद दिदछौं। धन्यवाद दिन्छौं हाम्रा आफ्नी सम्पूर्ण दिदी बहिनीको लागि, जो यतिखेर आफ्नो गर्वमा तपाईको सुन्दर सृष्टिलाई हुर्काइरहनु भएको छ। हामी तपाईलाई धन्यवाद दिन्छौं, तपाईले यो विशेष आशिष उहाँहरूको जीवनमा दिनुभएको छ। त्यो हामी यो कुरा विश्वास गर्दछौं कि त्यो गर्वमा भएको बच्चा र आमा दुवैजनाको वास्ता गर्ने स्वयं तपाईँ परमेश्वरले हुनुहुन्छ। प्रभु, हामी ती सबै दिदी बहिनीलाई तपाईँको हातमा समर्पण गर्दछौं। तपाईँ परमेश्वरले त्यो बालकलाई, गर्भमा हुर्किँदै गरेको नानीलाई तपाईँले सुरक्षा दिनुहोस्, अनुग्रह गर्नुहोस् र ती सम्पूर्ण दिदी बहिनीको साथमा पनि हुनुहोस् जो प्रेग्नेन्ट हुनुहुन्छ। उहाँहरूको शरीरमा, स्वास्थ्यमा, परिवारमा तपाईँ परमेश्वरको निगाह रहोस् भनी हामी प्रार्थना गर्दछौं। हामी प्रार्थना गर्दछौं अहिले उहाँहरू जुन महिनामा हुनुहुन्छ, जुन हप्तामा हुनुहुन्छ र अब उसो जसरी उहाँहरू आफ्नो प्रेग्नेन्सीमा अगाडि बढ्दै जानुहुन्छ, तपाईँको प्रेम, सहायता र कृपा तपाईँले उहाँहरूको साथमा राख्नुहोस्। हामी प्रार्थना गर्दछौ जुन दिन तपाईँले त्यो बालकको जन्मको लागि तय गर्नु भएको छ, त्यो दिनसम्म प्रभु तपाईँ परमेश्वरको कृपा, अनुग्रह, सुरक्षा र सहायता हामी माग्दछौ। सबै कुराबाट तपाईँले महिमा लिनुहोस् र प्रभु यो सुन्दर आशिषको लागि धन्यवाद दिँदै हरेक गर्भमा हुर्किँदै गरेको बालक र हरेक प्रेग्नेन्ट दिदी बहिनीलाई तपाईँको सुरक्षा माग्दै प्रार्थना चढाउँछौ प्रभु येशूको नाममा। आमेन। प्रिय श्रोता मित्र, यो प्रार्थना सँगै आजको कार्यक्रमबाट म विदा हुन चाहन्छु। मलाई आशा छ तपाईँले पक्कै पनि आफ्नो हृदयमा शान्ति र परमेश्वर प्रतिको भरोसालाई दह्रो गरेर यहाँले अनुभव गर्नुभएको छ होला। अर्को हप्ता प्रेग्नेन्सी टपिकको अन्तिम हप्ता हुनेछ र त्यसमा पनि हामी केही आशिषमय कुराकानीहरू सुन्नेछौ, गर्नेछौ। त्यसकारण अर्को हप्ताको कार्यक्रम सुन्न नछुटाउनुहोला। साथसाथै यदि तपाईँ रेडियो होमको सदस्य हुनुहुन्छ भने निरन्तर आफ्नो रेडियो होम ग्रुपमा पनि प्रार्थना गर्ने, दिदी बहिनीसँग भेटघाट गर्ने र कार्यक्रम सुन्ने कुरालाई निरन्तरता दिनुहोला।

0: नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluefm.com संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलुखुम्बुका 75% भन्दा बढ़ी घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको पहुँच, आगामी वर्षसम्ममा 95% पुर्याउने लक्ष्य। सोलुखुम्बुमा घरेलु फर्म दर्ता गर्नेको संख्या घट्यो। खुम्बुको टोकटोकमा छैटौं इन्दोर्जी शेर्पा स्मृति गोल्ड कप भलिबल प्रतियोगिता शुरू। कोशी प्रदेशभरिमै सबैभन्दा कम बेरोजुमा सोलु दुधकुण्ड र मापेदुक्रोशी गाउँपालिका अगाडि। नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित। नीति राजमार्ग मुख्य सड़क किनाराबाट यातायात संचालनको तैयारी। हलिसितुवाचुङ नगरपालिकाले किसानलाई 19 जातका बंगुरको पाथा पाथी वितरण गर्यो। प्रतिनिधि सभामा असार 1 र 2 गते मन्त्रालय गत विनियोजन शीर्षकमाथि छलफल हुने। मधेस सरकारको बजेट घट्ने, मन्त्रालय संख्या घटाउने घोषणा कार्यान्वयन भएन। परराष्ट्र मन्त्री खनाल चिन्ह प्रस्थान। बेजिङमा बाढ़ी नियन्त्रणका लागि 5 वटा विशाल जलाशय निर्माण गर्ने योजना। स्विजरल्याण्डमा जनसंख्या 1 करोड़मा सीमित गर्ने योजनामा मतदान। र राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशीपको उपाधि रोनक र स्वस्तिकालाई।
1: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98434986652, 98247718, 98443449096 र 98613314. आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: सोलुखुम्बु जिल्लाका 75% भन्दा बढ़ी घरधुरीमा राष्ट्रिय विद्युत प्रसारण लाइनको पहुँच पुगेको छ। जिल्लाका अधिकांश क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन विस्तार सम्पन्न भइसकेको छ भने केही स्थानमा लाइन चार्ज गर्ने प्रक्रिया जारी रहेको र केही दुर्गम क्षेत्रमा विस्तारको काम बाँकी रहेको नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सोलेरीले जनाएको छ। वितरण केन्द्रका सूचना अधिकारी देवेन्द्र दास नेउपानेका अनुसार जिल्लाभरिका 75% भन्दा बढ़ी घरधुरीमा राष्ट्रिय प्रसारण लाइन पुगिसकेको अनुमान गरिएको छ। राष्ट्रिय प्रसारण लाइन नपुगेका स्थानमा स्थानीय साना जल विद्युत आयोजना मार्फत विद्युत सेवा उपलब्ध भइरहेकाले जिल्लाका सबै घरधुरी कुनै न कुनै माध्यमबाट विद्युत सेवाको पहुँचमा पुगेका छन्। हाल नेचा सल्याण्ड र थुलुङ्गु पौसी गाउँपालिकाका सबै ओडाहरूमा पूर्ण रूपमा राष्ट्रिय विद्युत आपूर्ति भइसकेको छ। श्री सोलुदुत्कुण्ड नगरपालिकाका वडा नम्बर 2, 3, 8, 9, 10 र 11 तथा मापे दुत्कोशी गाउँपालिकाका वडा नम्बर 4, 5 र 6 मा पनि राष्ट्रिय प्रसारणलाई पूर्ण रूपमा विस्तार भइसकेको छ। मापे दुत्कोशी गाउँपालिका वडा नम्बर 1, 2, 3 र 7 तथा सोताङ गाउँपालिकाका वडा नम्बर 1, 3 र 4 मा भने आंशिक रूपमा मात्रै विद्युत सेवा पुगेको छ। ती क्षेत्रमा समय विस्तार कार्यलाई पूर्णता दिने काम भइरहेको प्राधिकरणले जनाएको छ। चालू आर्थिक वर्षभित्र लिखुपिके गाउँपालिकाका सबै वडामा आंशिक रूपमा विद्युत लाइन विस्तार गर्ने योजना रहेको छ। आगामी आर्थिक वर्षमा भने गाउँपालिका भरि पूर्ण रूपमा राष्ट्रिय प्रसारण लाइन पुर्याउने लक्ष्य राखिएको छ। साथै विकट मानिने महाकुलुङ र खुम्बु पासाङ लामो गाउँपालिकामा पनि आंशिक रूपमा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिनेछ। यी योजनाहरू कार्यान्वयन भएपछि सोलुखुम्बुमा राष्ट्रिय प्रसारण लाइनको पहुँच हालको 75% बाट बढ़ेर 95% पुग्ने अनुमान गरिएको छ।

धर्म तथा सेवा पुनः संचालन गर्न कठिनाई हुने गरेको समेत बताउनुभयो। सोलुखुम्बुमा पछिल्लो समय नयाँ उद्योग तथा व्यवसाय दर्ता हुने क्रम घट्दै गएको देखिएको छ। नेपाली युवाहरू वैदेशिक रोजगारीका लागि विदेशी नै प्रवृत्ति बढेसँगै जिल्लाको आर्थिक तथा व्यावसायिक गतिविधिमा समेत यसको प्रत्यक्ष प्रभाव परेको हो। घरेलू तथा साना उद्योग कार्यलाई सोलुखुम्बुको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 समीक्षा अवधिमा 83 उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्ष 2081-82 सोही अवधिमा भने 97 नयाँ व्यवसाय दर्ता भएका थिए। चालू वर्ष दर्ता भएका उद्योगमध्ये कृषि तथा वन्यजन्य क्षेत्रमा 42, सेवामूलक क्षेत्रमा 19, पर्यटन क्षेत्रमा 17 र उत्पादनमूलक क्षेत्रमा 5 रहेका छन्। गत वर्ष सोही अवधिमा कृषि क्षेत्रमा 50, पर्यटनमा 29, सेवामूलक क्षेत्रमा 11 तथा उत्पादनमूलक क्षेत्रमा 7 उद्योग दर्ता भएका कार्यालयका सूचना अधिकारी सुनिता राईले जानकारी दिनुभयो। नयाँ व्यवसाय दर्तामा कमी आउनुका साथै संचालनमा रहेका उद्योग तथा फर्महरूको नवीकरण दर पनि उल्लेख्य रूपमा घटेको छ। चालू आर्थिक वर्षको समीक्षा अवधिमा 196 उद्योग नवीकरण भएका छन् भने गत वर्ष यही अवधिमा 348 उद्योगले नवीकरण गरेका थिए। यस वर्ष नवीकरण भएका उद्योग मध्ये 113 कृषि, 44 पर्यटन, 22 सेवामूलक, 17 उत्पादनमूलक क्षेत्रका रहेका छन्। अघिल्लो वर्ष भने 190 कृषि, 82 पर्यटन, 43 सेवामूलक र 33 उत्पादनमूलक उद्योग नवीकरण भएका कार्यालयका सूचना अधिकारी राईले बताउनुभयो। वाणिज्य फर्मतर्फ पनि गतिविधि सुस्त देखिएको छ। चालू आर्थिक वर्षमा 22 वाणिज्य फर्म दर्ता भएका छन् भने 102 नवीकरण गराएका छन्। गत वर्षको सोही अवधिमा 34 नयाँ वाणिज्य फर्म दर्ता भएका थिए भने 170 नवीकरण प्रक्रिया पूरा गरेका थिए। व्यावसायिक गतिविधिमा आएको कमीले सरकारी राजस्व संकलनमा समेत असर पारेको छ। आर्थिक वर्ष 2081-82 समीक्षा अवधिमा 29,64,000 रूपियाँ राजस्व संकलन भएकोमा चालू आर्थिक वर्ष 2082-83 सोही अवधिमा उक्त रकम घटेर 18,75,400 रूपियाँमा सीमित भएको घरेलू तथा साना उद्योग कार्यालय सोलुखुम्बुले जनाएको छ। सोलुखुम्बुको खुम्बु पासु लामो गाउँपालिका 3 टोकटोकमा छैठौं नीम दोर्जी शेर्पा स्मृति गोल्ड कप भलिबल प्रतियोगिता शुरू भएको छ। कुम्बी मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा तथा गाउँपालिकाको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिता असार 2 गतिसम्म जारी रहने आयोजक समितिका अध्यक्ष फुनुरू शेर्पाले जानकारी दिनुभयो। वहाँका अनुसार खेलकुद कार्यक्रम संचालनका लागि गाउँपालिका तथा विभिन्न स्थानीय संघ संस्थाले आर्थिक सहयोग उपलब्ध गराएका थिए। प्रतियोगिताको उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष टाँची लामु शेर्पाले ब्यानर वाचन गरी गर्नुभएको छ। समारोहलाई सम्बोधन गर्दै उहाँले खेलकुदले युवाहरूको क्षमता अभिवृद्धि गर्नुका साथै आपसी सद्भाव र एकता बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। स्थानीय तह खेल क्षेत्रको विकास र खेलाड़ी प्रोत्साहनमा निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको पनि उहाँको भनाई थियो। प्रतिस्पर्धामा गाउँपालिका भित्रका 6 टोली सहभागी छन्। उद्घाटन खेलमा आयोजक कोङ्गे मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समूह र लुक्ला टोली बीच आज प्रतिस्पर्धा भएको अध्यक्ष शेर्पाले बताउनुभयो। विजेताले नगद 3,00,000 रूपियाँ सहित गोल्ड कप ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गरेछन्। उपविजेतालाई 1,50,000 रूपियाँ तथा तेस्रो हुने टीमलाई 75,000 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ। सामूहिक पुरस्कार सँगै उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरूलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ीले नगद 10,000 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै उत्कृष्ट स्पाइकर, डिफेन्डर, सेटर, ब्लकर र सर्भरलाई समेत विशेष सम्मान गरिनेछ। व्यक्तिगत विधातर्फका उत्कृष्ट खेलाड़ी छनौट भने गाउँपालिका रैथाने खेलाड़ीहरू मध्येबाट मात्र गरिने व्यवस्था गरिएको आयोजक समितिले

0: 来顾车。कोशी प्रदेश भरिमै सबै भन्दा कम बेरुजू राख्न सफल पालिकाको पहिलो नम्बरमा सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका परेको छ। यस नगरपालिकाको कुल 1,69,63,000 रूपियाँको लेखा परीक्षण हुँदा जम्मा 46,000 रूपियाँ मात्र बेरुजू निस्किएकाले यसको बेरुजू प्रतिशत 0.00% कायम भएको छ। यस उदाहरणीय नतिजाले उत्तर पालिकाको आन्तरिक नियन्त्रण प्रणाली र पारदर्शी खर्च व्यवस्थापन अन्त्य बलियो रहेको प्रमाणित गर्दछ। त्यस्तै सबैभन्दा कम बेरुजू हुने दोस्रो पालिका पनि सोलुखुम्बुकै मापे दुकोशी गाउँपालिका बनेको छ, जसको बेरुजू जम्मा 0.13% अर्थात 12,81,000 रूपियाँ मात्र रहेको छ। उत्कृष्ट पालिकाहरूको सूचीमा तेस्रो र चौथो स्थानमा क्रमशः धनकुटाको धनकुटा नगरपालिका र भोजपुरको भोजपुर नगरपालिका रहेका छन्। यी दुवै नगरपालिकाको बेरुजू प्रतिशत सम्मान 0.16% मात्र देखिएको छ। महालेखा परीक्षकको कार्यालयले यो प्रतिवेदन कोशी प्रदेश सभाको सार्वजनिक लेखा समितिमा प्रस्तुत गरेको हो। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन अनुसार कोशी प्रदेशका स्थानीय तहहरूमा आर्थिक अनुशासनहीनता र कानून विपरीत बचत खर्च गर्ने प्रवृत्ति बढ़दै गएको पाइएको छ। कानून कार्यविधि र मापदण्डको पूर्ण रूपमा पालना नगरी आर्थिक कारोबार गर्ने सम्झौता विपरीत खर्च गर्ने र लगेको पेचकी समयमै फर्छौट नगर्ने परिपाटीले गर्दा प्रदेशका पालिकाहरूमा बेरुजू पुचाङ लागेको महालेखा परीक्षक कार्यालयले जनाएको छ। यो निराशाजनक अवस्थाका बीच पनि केही पालिकाहरूले सुशासन र वित्तीय अनुशासनको उत्कृष्ट नमूना प्रस्तुत गर्दै सिंगो प्रदेशलाई नै पाठ सिकाएका छन्। पछिल्लो प्रतिवेदन अनुसार कोशी प्रदेशका कुल 137 स्थानीय तहमध्ये 128 पालिकाको मात्र लेखा परीक्षण सम्पन्न भएको छ। ती पालिकाहरूको कुल 1,87,61,72,000 रूपियाँ बराबरको लेखा परीक्षण गरिएको 2,78,50,11,000 रूपियाँ बेरुजू निस्किएको छ, जुन कुल परीक्षण गरिएको अंकको 1.49% हुन आउँछ। यसरी समग्र प्रदेशमा बेरुजूको आकार चिन्ताजनक रूपमा बढ़िरहेको तथ्याङ्कमा उल्लेख गरिएको छ। चीनको राजधानी बेजिङमा आरबी तथा संघीय सांसद मुङमा ग्याबु शेर्पा सहित नेपाल र चीन करिब 50 जना सगरमाथा आरबी सम्मानित हुनुभएको छ। 73 सगरमाथा दिवसको अवसरमा त्यहाँ नेपाली राजदूतावासले शुक्रबार साँझ आयोजना गरेको नेपाल चीन सगरमाथा माउन्ट एभरेस्ट एडभेन्चर फेस्टिभलमा आरबीहरू सम्मानित हुनुभएको नेपाली दूतावासले जनाएको छ। पूर्व उपसभामुखी इन्दिरा राणा मगर नेपाली राजदूतावासकी कार्यवाहक राजदूत रोशन खनालले 29 जुनिया र 24 नेपाली आरोहीलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो। नेपालका पर्वतीय पर्यटनको प्रवर्धन तथा नेपाली र चिनिया पर्वतारोहण तथा पर्यटन व्यवसाय बीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। त्यस अवसरमा चीनका लागि नेपालका कार्यवाहक राजदूत खनालले सुगरमाथाको महत्व साहसिक पर्यटनको भावना तथा विश्व पर्वतारोहण समुदायको केन्द्रका रूपमा नेपालको भूमिकाबारे प्रकाश पार्नुभयो। वहाँले यस्ता कार्यक्रमले नेपाल चीन जुनै स्तरको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रतिनिधि सभा सदस्य तथा सगरमाथा आरबी निम्मा ग्याबु शेर्पाले नेपाल चीन पर्यटन सहकार्यलाई अझ गहिरो बनाउनु पर्ने आवश्यकता उल्याउनु भएको छ। नेपाल पर्वतारोहण संघ अध्यक्ष फुर्गेलजी शेर्पाले पर्वतीय पर्यटन प्रवर्धनका लागि देशमी संयुक्त पहल आवश्यक रहेको बताउनुभयो। नेपाली दूतावासका काउन्सलर विवेक रिजालले नेपालका पर्यटकीय गन्तव्यहरूको परिचय समेटिएको प्रस्तुत दिनुभएको थियो। गत असोजमा आएको विनाशकारी बाढ़ीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भकुण्डेबिसी नेपालथोक खण्डमा असार 15 गते भित्रै सड़क किनाराबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको छ। सड़क डिभिजन भक्तपुरले वर्षा याममा खोलाको डाइभर्सनले दुःख दिने अवस्थालाई मध्यनजर गर्दै मुख्य निर्माणाधीन सड़कबाटै सवारी साधन सुचारू गर्न लागेको हो। सड़क डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार सामान्य वर्षा हुँदा पनि अहिलेको डाइभर्सन बगाएर सड़क अवरूद्ध भइरहेकोले वर्षा अघि नै माथिल्लो भागबाट सवारी सञ्चालन गर्ने गरी काममा तीव्रता दिएको छ। आफूहरूले मुख्य लक्ष्य वर्षा याममा खोलाबाट डाइभर्सन दिएर नभई स्थायी संरचना मार्फत यातायात सञ्चालन गर्ने गरेको बताइएको छ। वहाँका अनुसार जेठ मसान्तसम्म महत्वपूर्ण संरचनाहरू सम्पन्न हुनेछन् र असारदेखि सवारी साधन मुख्य सड़क संरचनाको किनारबाट गुड्नेछन्। निर्माण व्यवसायका प्रतिनिधि उत्तम ढुंगेलले रात दिन काम गरेर असार 15 भित्रै सड़क सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो। वहाँका अनुसार बक्सीगुणा खण्डको 230 मिटर मध्ये अब 70 मिटर मात्र बाँकी छ। आगामी 4-5 दिनमै त्यसलाई सवारी चलाउन सकिने गरी निर्माण भइरहेको छ। बाढ़ीले 3 पटकसम्म क्षति पुर्याए पनि हालसम्म जनशक्तिको अभाव नरहेको वहाँको भनाइ रहेको छ। हलेस्थित वाचुङ नगरपालिकाले स्थानीय किसानलाई उन्नत जातको बंगुरको पाठा पाठी निशुल्क वितरण गरेको छ। नगरपालिकालाई बंगुरको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा उन्नत जातको बंगुरको पाठा पाठी ल्याएर वितरण गरेको हो। 11 वडा रहेको उक्त नगरपालिकाको वडा नम्बर 2 डिकुवाका, 2 वडा नम्बर 3 च्यास्मिटारका, 18 वडा नम्बर 4 बढहरेका, 7 वडा नम्बर 5 दोर्छिनका, 31 वडा नम्बर 6 मंगलटारका, 6 वडा नम्बर 7 हलेसी महादेव स्थानका, 13 वडा नम्बर 8 भेटुङका, 9 वडा नम्बर 9 सल्लेका, 5 वडा नम्बर 10 अर्खौलीका, 6 र वडा नम्बर 11 राजपानीका 3 जना किसानलाई बंगुरको पाठा पाठी वितरण गरिएको नगरपालिकाले जानकारी दिएको छ। वडा नम्बर 1 पाउने टाँडा बाहेक अन्य सबै वडाका किसानलाई एक एक वटाका दरले ल्यान्ड्रेस हिमसाइड र दिउरोग जातको बंगुरको पाठा पाठी वितरण गरिएको छ। कोशी प्रदेश सरकारको बंगुर प्रवर्तन कार्यक्रम अन्तर्गत प्रदेश सरकारको 50% र किसानको 50% लगानी हुनुपर्नेमा किसानले खप्नुपर्ने 50% रकम भनी नगरपालिकाले बिहोरेको पशु विकास अधिकृत अंकित कुमार शाहले बताउनुभयो। वन तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रभाव भएको कर्जा मध्ये 72% भन्दा धेरै हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 साल पुष मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रभावित कुल कर्जा 17.78 अर्ब रूपियाँ पुगेको छ। कुल बैंक कर्जा मध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। बागमतीमा 72% भन्दा धेरै हिस्सा रहँदा कर्णाली प्रदेशमा जम्मा 0.25% मात्र औद्योगिक कर्जा पुगेको छ। प्रदेशगत रूपमा हेर्दा कोशीमा 9.22, लुम्बिनीमा 7, मधेसमा 7, गण्डकीमा 1.62 र सुदूरपश्चिममा 1.55% कर्जा प्रभाव भएको छ। औद्योगिक कर्जा मध्ये गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगले सबैभन्दा धेरै 35.67% हिस्सा ओगटेको छ। विद्युत ग्यास तथा पानी सम्बन्धी उद्योगमा 26.62 र कृषि तथा पेय पदार्थ उद्योगमा 20.64% कर्जा गएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालय गत विनियोजन शीर्षकमाथि आगामी असार 1 र 2 गते छलफल हुने भएको छ। मन्त्रालय गत छलफलका क्रममा उठेका प्रश्नको असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। असार 1 गते युवा श्रम तथा रोजगार, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि वन तथा पर्यावरण, सूचना तथा तथा संचार संस्कृति पर्यटन तथा नागरिक उड्डयन शिक्षा तथा खेलकूद स्वास्थ्य तथा खाद्य स्वच्छता भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ। असार दुई गते विज्ञान प्रविधि तथा नव प्रवर्तन कानून न्याय तथा संसदीय मामिला पूर्वाधार विकास गृह ऊर्जा जलस्रोत तथा सिंचाई परराष्ट्र अर्थ र रक्षा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय योजना आयोगको सचिवालय उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने जनाइएको छ। असार तीन गते युवा श्रम तथा रोजगार उद्योग वाणिज्य तथा आपूर्ति कृषि वन तथा पर्यावरण सूचना तथा संचार संस्कृति पर्यटन तथा नागरिक उड्डयन शिक्षा तथा खेलकूद स्वास्थ्य तथा खाद्य स्वच्छतामाथि उठेको प्रश्नको जवाब दिने जनाइएको छ। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि ल्याउने बजेटको आकार गत आर्थिक वर्षको तुलनामा घट्ने भएको छ। आर्थिक स्रोतमा आएको संकुचन संघीय सरकारबाट प्राप्त हुने अनुदानमा कमी तथा राजस्व संकलन अपेक्षा अनुसार हुन नसकेका कारण बजेटको आकार घटाउन लागि प्रदेश सरकारको अर्थ मन्त्रालयले जनाएको छ। मध्य प्रदेश सरकार अर्थ मन्त्रालयका अर्थ उपसचिव तथा प्रवक्ता जय कुमार राउत बजेटको पूर्व संध्यामा नेपाल कुरा गर्दै असार एक गते प्रदेशसभामा प्रस्तुत गरिने बजेटको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। उहाँका अनुसार बजेट निर्माणको प्राविधिक तथा नीतिगत तयारी पूरा भइसकेको छ भने प्रदेशको आवश्यकता र उपलब्ध स्रोतलाई आधार बनाएर बजेट तर्जुमा गरिएको छ। परराष्ट्र मन्त्री सुशील खनाल चीनको चार दिने भ्रमणका लागि आज बेजिङ प्रस्थान गर्नुभएको छ। हालै भारतको तीन दिने भ्रमण सकेर फर्किनुभएका मन्त्री खनाल चार दिने भ्रमणका लागि आज बिहान चीन जानुभएको हो। चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा उहाँ बेजिङ जानुभएको हो। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा भोलि आफ्ना चीनीय समक्ष वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ। मन्त्री खनालले चीनका उच्च स्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्नुहुनेछ। चीनको राजधानी बेजिङले पहाड़ी क्षेत्रमा बाढ़ी नियन्त्रणका लागि 5 जलाशय निर्माण गर्ने योजना अगाडि सारेको छ। चीनीय राजधानीले 50 वर्ष यता पहिलो पटक यस्तो ठूलो पहल शुरू गरेको बेजिङ जलस्रोत प्राधिकरणले जानकारी दिएको छ। यी जलाशयहरू योङबिङजुमा दासी र बेनी नदीको माथिल्लो तटीय क्षेत्रमा रहनेछन्। बाढ़ीको पानी रोक्न र दहाव कम गर्न माथिल्लो क्षेत्रमा जलाशय निर्माण मध्य भागमा नदी सफाई र तट पन्नस्तो घिरीकरण तथा तल्लो तटीय क्षेत्रमा ढल निकास र पानी फर्काउने प्रणालीको स्तरोन्नति गरिँदैछ। यी प्रयासहरूले वर्षायाममा सुरक्षालाई अधिकतम बनाउन सहयोग गर्नेछ। अहिले बेजिङमा 80 जलाशय छन् जसले शहरको 68% पहाड़ी क्षेत्र नियन्त्रण गर्दछ। स्विजरल्याण्डमा जनसंख्या 1 करोड़मा सीमित गर्ने कि नगर्ने भन्ने विषयमा चलिरहेको छ। देशको सबैभन्दा ठूलो राजनैतिक दल स्विस पीपुल्स पार्टीले जनसंख्या 1 करोड़मा सीमित गर्ने प्रस्ताव अगाडि सारेपछि मतदाताहरूले त्यसको पक्ष वा विपक्षमा मतदान गरिरहेका समाचार संस्था एपीले जनाएको छ। दक्षिणपन्थी एसपीपीले दिगो पहल नाम दिएको यो प्रस्ताव मार्फत तीव्र जनसंख्या वृद्धिले आवास पूर्वाधार सामाजिक सेवा प्राकृतिक स्रोत र जीवनशैलीमा दबाव बढ़ाएको तर्क गरेको छ। राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशीपको उपाधि रोनक उप्रेती र स्वस्तिका चौधरीले जितेका छन्। नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएशन एनसीएसएको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा रोनक पुरूषतर्फ र स्वस्तिकारी महिलातर्फ उपाधि जितेका हुन। च्याम्पियन दुवैले नगद 30,000 रूपियाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। यसै गरी पुरूषतर्फ पेम्बा छेवाङ तामाङ दोस्रो, सुलभ राई तेस्रो हुनु भएको छ। महिलातर्फ मनिषा बुढा मगर दोस्रो र रविका महर्जन तेस्रो भएका छन्। दोस्रो भएका दुवै खेलाड़ीले सम्मान 20,000 र तेस्रो भएका दुवै खेलाड़ीले सम्मान 10,000 रूपियाँ प्राप्त गरेका छन्। यस्तै महिला र पुरूष दुवैमा शीर्ष तीन हात पार्ने खेलाड़ीले गियर पार्टनर पोलिएथ नेपाली झण्डै 1,00,000 रूपियाँ बराबरको खेल सामग्री प्रदान गरेको छ। खेल खबर सँगै सुरु समाचार सकियो। निराहनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सोलुखुम्बुमा 75% भन्दा बढ़ी घर धुरीमा राष्ट्रिय प्रसारण लाइनको पहुँच। आगामी वर्षसम्ममा 95% पुर्याउने लक्ष्य। सोलुखुम्बुमा घरेलु फर्म दर्ता गर्नेको संख्या घट्यो। खुम्बुको टोक टोकमा छैटङ्गिन दोर्जी शेर्पा स्मृति गोल्ड कप भलिबल प्रतियोगिता शुरू। कोशी प्रदेशभरिमै सबैभन्दा कम बेरोजुमा सोलो दुधकुण्ड र मापे दुधकोशी गाउँपालिका अगाडि। नेपाल दक्षिणका सगरमाथा आरोही देवछुङमा सम्मानित बीपी राजमार्ग मुख्य सड़क किनाराबाट यातायात सञ्चालनको तयारी। हलै सितुवासुङ नगरपालिकाले किसानलाई उन्नत जातका बंगुरको पाठा पाठी वितरण गर्यो। प्रतिनिधि सभामा असार 1 र 2 गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने। मधेस सरकारको बजेट घट्ने, मन्त्रालय संख्या घटाने घोषणा कार्यान्वयन भएन। परराष्ट्र मन्त्री खनाल चिन्ह प्रस्थान। बेजिङमा बाढ़ी नियन्त्रणका लागि 5 विशाल जलाशय निर्माण गर्ने योजना। स्विजरल्याण्डमा जनसंख्या 1 करोड़मा सीमित गर्ने योजनामा मतदान। र राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशीपको उपाधि रोनक र स्वस्तिका लागि। हवस्ते साँझ 7 बजेको सुरु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वतीपुर विदा हुन्छौ। भोलि बिहान 7 बजे सुरु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरु एफएम सुन्दै रहनुहोला। नमस्कार।
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
1: मलाई मुखलाई घाटेको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: voice to your heart. Solu FM 101.2 MHz.
1: विपदका घटना 20.5% बढ़्यो, मृत्यु र जनधनको क्षति भने कम.
2: कार्यक्रमहरू पनि अलिक दिनसम्म रूपमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युज गरेर गऱ्यौँ भने सबै मिडियाहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ, समुदायले पनि सहयोग गर्नुभयो गत वर्ष, त्यसैले पनि यो काटेको हो.
1: उद्योगमा कर्जा बढ़्यो तर क्षमता उपयोग कमजोर रहेको राष्ट्र बैंकको निष्कर्ष. समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीको साथ अपरिहार्य रहेको परराष्ट्र मन्त्रीको भनाई. बाजुरा र हुम्ला सीमा विवादपछि अस्थायी सुरक्षा बल परिचालन, 3 महिना नियमित गस्ती हुने.
3: स्वतन्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टिमलाई राखेको हो. अहिले चाहिँ यो एउटा जिल्लाको निर्णय तथा दुई जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखेको हो.
1: भारतीय पर्यटकका लागि स्थल मार्ग प्रवेशमा अनुमति पत्र अनिवार्य. सरकमी खाना पकाउने र फोहोर गर्ने प्रवृत्ति रोक्न पर्यटन मन्त्रालयको कड़ाई. अलैंची निर्यातमा ऐतिहासिक उछाल, 10 महिनामै 11 अर्ब.
4: पहिला हाम्रो चाहिँ कच्चामा जान्थ्यो, अहिले पछिल्लो चरणमा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट.
1: र लेबनानमा इजरायली आक्रमणपछि अमेरिका र इरान सम्झौतामा अनुकूलता बढ़्यो. विश्वकप फुटबलमा आज जर्मनी र कुआकाओ भिड्दै, नेदरल्याण्ड्स र जापानको खेल पनि आजै.
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
1: बजारमा पाइने तरकारी फलफूलमा प्रयोग भएका विषादीले स्वास्थ्यमा गम्भीर असर पारे पनि त्यसलाई रोक्ने काम हुन सकेको छैन. किसानलाई सजग र सावधान बनाउने र विषादी प्रयोगपछि निश्चित अवधि पूरा नगरी बाली बजारमा पठाउन हुँदैन भन्ने जानकारीका साथै त्यसो गरेमा कार्यवाही गर्ने चेतावनी मात्र दिए पनि आधा समस्या समाधान हुन्छ. साथै विषादी प्रयोग गर्ने किसानलाई विकल्प दिने कार्य सरकारले गर्नुपर्दछ. अब खबर सन्तोषी रावलबाट.
6: नेपालको प्रमुख नगदे बाली अलैचीको निर्यात चालू आर्थिक वर्षमा करिब 72% बढ़ेको छ. भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 10 महिनामा नेपालबाट 57,03,774 किलो अलैची निर्यात भएको छ. उक्त परिणामको अलैचीबाट 11,42,44,45,000 रूपियाँ आमदानी भएको छ. गत आर्थिक वर्षको सोही अवधिमा भनी 36,86,695 किलो अलैची निर्यात हुँदा 6,67,22,14,000 रूपियाँ आमदानी भएको थियो. निर्यात परिणाम र मूल्य दुवैमा भएको उच्च वृद्धिले नेपाली अलैचीको अन्तर्राष्ट्रिय बजार विस्तार हुँदै गएको देखिएको छ. तथ्याङ्कलाई तुलना गर्दा चालू आर्थिक वर्ष अलैची निर्यातको मूल्य 4,75,22,31,000 रूपियाँले बढ़ेको देखिन्छ. प्रतिशतका आधारमा यो वृद्धि करिब 71.3% हो. निर्यात परिणाम पनि 30,17,079 किलोले बढ़ेको छ. जुन अघिल्लो वर्षको तुलनामा करिब 54.7% बढ़ी हो. अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको माग बढ़नुको कारणबारे सीआईएनसँग कुरा गर्दै अलैची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले भन्नुभयो,
4: उच्च मूल्य भएको कारणले किसानहरूले होल्ड गर्नु भएन. होल्ड नभएपछि त्यो अलैचीहरू बिक्री वितरण भइरह्यो. भइसकेपछि अब अहिले चाहिँ भनौँ न इण्डियाको मार्केटहरूमा जुन होल्ड भएको थियो त्यो मालहरू पनि बिक्री वितरण भइसक्यो. अब नेपालमा माल छैन, नयाँ सिजन हुन अझै 2-3 महिना लाग्छ. नयाँ माल आउनलाई टाइम लाग्ने भएकोले अहिलेको समयमा चाहिँ अहिले चाहिँ मालको सर्टेज भएको कारणले अलिकति डिमान्ड बढायो. 5 वर्षदेखि हामीले गुणस्तरीय अलैची बनाएर पठाइरहेको छौँ, प्रोसेसिङ गरेर मात्रै. पहिला हाम्रो चाहिँ कच्चामा जान्थ्यो, अहिले पछिल्लो चरणमा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट.
6: विशेष गरी पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची नेपाली कृषिजन्य निर्यातको महत्वपूर्ण आधार मानिन्छ. पछिल्लो 1 महिनामा देशभर मौसमी विपदका घटना 20.5% बढ़े पनि मानवीय क्षति भने घटेको देखिएको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको 1 महिनामा विपदका 930 घटना हुँदा 40 जनाको मृत्यु भएको छ भने 279 घाइते भएका छन्। यस्तै 32,20,00,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको छ. गत वर्ष यही अवधिमा जम्मा 772 विपदका घटना भएका थिए जसमा 48 जनाको मृत्यु भएको थियो भने 193 जना घाइते भएका थिए। तथ्याङ्कको तुलना गर्दा पोहोरको तुलनामा विपत्का घटना 158 बढ़ेका छन्। जून 20.5% बढ़ी हो तर मृत्यु हुनेको संख्या 8 जनाले घटेको छ अर्थात 16.7% कमी आएको छ। कारणबारे बताउनु हुँदै प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग भन्नुभयो
2: सचेतना कार्यक्रमहरू पनि गयौं होइन त्यसै गरी हामीले विशेष गरी यो अलिक ठुलो वर्षा हुन्छ भनिसकेपछि मुख्य त्यो अक्टोबरको 17-20 समयमा चाहिँ हामीले यात्राहरू पनि लामो दूरीका सवाल साधनहरूलाई पनि इन्टरभेन्सन गर्यो उहाँहरूलाई पनि कोही समय रोक लगाए यो कारणले पनि र सँगसँगै हामीले यो नदी किनारका बाटाहरू पनि बन्द गर्यौँ भनेपछि त्यो बढी वर्षा र बाढी आउने समयमा चाहिँ हामीले धेरै विशेष केयर गरेको भएर सँगसँगै हामीले जनचेतनाका कार्यक्रमहरू पनि अलिक वृहत रूपमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युज गरेर गर्यौँ भने सबै मिडियाहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ समुदायले पनि सहयोग गर्नुभयो गत वर्ष त्यसैले पनि यो काटेको हो र यो वर्ष पनि हामीले गत वर्षकै सिकाइहरूलाई लिएर अझ त्योभन्दा पनि कमभन्दा कम सकियोस् भन्ने किसिमको तयारीहरू गरेका छौँ।
6: प्राधिकरणका अनुसार पछिल्लो एक महिनामा सबैभन्दा धेरै लेक लागेर 11 जनाको मृत्यु भएको छ। त्यस्तै सर्पको टोकाईबाट 9 जना आगलागीबाट 5 जना हावाहुरीका कारण 4 जना र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको छ। पोहोर सोही अवधिमा सर्पले टोकेर 19 जनाको मृत्यु भएको थियो भने हावाहुरीका कारण 7 जना चट्याङका कारण 7 जना आगलागीमा परेर 7 जना र लेक लागेर 6 जनाको मृत्यु भएको थियो। यस्तै जनावरको आक्रमणका कारण 2 जनाले ज्यान गुमाएका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थल मार्गबाट आउने भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न नयाँ नियमहरू सार्वजनिक गरेको छ। स्थल मार्गबाट आउने भारतीय पर्यटकले सड़कमै खाना बनाउने नदी किनारामा लुगा धुने फोहोर गर्ने गरेको भन्दै मन्त्रालयले स्थल मार्गबाट आउने पर्यटकहरूका लागि नेपालको सीमामा आइपुगेपछि नेपाल सरकारको भन्सार विभाग मार्फत प्रवेश अनुमति पत्र अनिवार्य गर्न भनेको हो। मन्त्रालयले खाना पकाउनेहरूले ठाउँ भान्सा र अन्य बन्दोबस्तीका सामानहरू व्यवस्थापन गर्न सक्ने होटलहरूसँग अग्रिम रूपमा सम्पर्क गर्नुपर्ने खाना पकाउनका लागि खुला ठाउँ प्रयोग गर्ने सन्दर्भमा अनुमति र आवश्यक सहयोगका लागि सम्बन्धित अधिकारीहरू सम्पर्क गर्न सकिने जस्ता नियमहरू सार्वजनिक गरेको मन्त्रालयका प्रवक्ता जय नारायण आचार्यले सीआईएनसँग बताउनुभयो। कैलालीको गुदावरी नगरपालिका 4 गाई बादीमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनामा प्रहरीले 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपोछ थालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान र भूमिकाबारे अनुसन्धान गर्न 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएको हो। भीमदत्त राजमार्ग क्षेत्रमा धनादेवी धामीले खुद्रा पसलका रूपमा प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना विवादमा आएको हो। डिभिजन वन कार्यालय धनगढ़ीले भने टेम्पो कवाड भइसकेको र सड़क छेउमा छाप्रोकका रूपमा प्रयोग भइरहेको दावी गरेको छ। बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिका 3 लामपटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा 21 जना र नेपाल प्रहरीका सहायक निरीक्षक मिठु बहादुर बोहराको नेतृत्वमा 7 जना गरी 28 सदस्यीय टोली परिचालन गरिएको छ। केन्द्रीय सुरक्षा समितिको निर्णय अनुसार स्थापना गरिएको सुरक्षा बेसले आगामी 3 महिनासम्म लामपाटा र रानीसेन क्षेत्रमा नियमित गस्ती गर्दै शान्ति सुरक्षा कायम गर्ने सीआईएनसँग कुरा गर्दै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण बुढा सैनीले बताउनुभयो।
3: यो नेपाल सरकारले नै त्यहाँ अब आवश्यक देख्यो जुन चौकी आवश्यक देख्यो तत्कालको लागि चाहिँ सुरक्षा कर्मी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टिमलाई राखेको हो। अहिले चाहिँ यो एउटा जिल्लाको निर्णय अथवा दुई जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखेको हो।
6: पछिल्लो समय कुटपिट दुर्व्यवहार तथा आगजनीका घटनापछि त्रसित बनेर गाउँ छरेका स्थानीय बासिन्दा सुरक्षाकर्मी पुगेपछि पुनः गाउँ फर्किन थालेका छन्। नेपालको उद्योगको औसत क्षमता उपयोग निराशाजनक रहेको राष्ट्र बैंकले एक तथ्याङ्कले देखाएको छ। अध्ययनको उद्योगको औसत क्षमता उपयोग कमजोर रहेको बताइएको छ। बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा 2081 पुष मसान्तको तुलनामा 2082 पुष मसान्तमा 7.99% वृद्धि भई 17.78 अर्ब 30 करोड़ पुगेको छ। गत वर्षको सोही अवधिमा कस्तो यस्तो कर्जा 17.67% बढ़ेको थियो। कुल कर्जा मध्य औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश 30.82% रहेको छ। ताजा खबरमा अब विदेशका खबर। लेबनानको दक्षिणी बेरुतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता विथोल्ने आकलन गरिएको छ। एक अध्ययनले जारी आक्रमणका कारण दुवै देश बीच हुन लागेको सम्झौतामा अन्यल देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। विश्लेषकहरूका अनुसार बेरुतमा भइएको पछिल्लो आक्रमणले क्षेत्रीय तनाव फेरि चर्काउने सम्भावना बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ बीच खेल हुँदैछ। समूह ईको यो खेल राति 10:45 अमेरिकामा हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफको नेदरल्याण्ड्स र जापान खेल्दैछन्। यो खेल राति 2:45 अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ।
1: संतोषी रावल इन्टर्न र आवासीय चिकित्सकहरूको समस्यामा स्वास्थ्य मन्त्रालय गम्भीर।
7: यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने बाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
1: शिक्षा मन्त्रालयले पनि दायित्व पूरा गर्नुपर्ने कुराकानीसँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोही बानेश्वर दमन र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-5552-5224-353।
10: क्लासिक टेक को वाईफाई 6 राउटर नाम घर में शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सभी अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100-4477 शर्तहरू लागू हुनेछ। क्लासिक टेक छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। इन्टर्न र आवासीय चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। चिकित्सकहरूलाई दैनिक 24 घण्टासम्म ड्यूटीमा खटाइने, सातामा एक दिन पनि विदा नदिने गरिएको उनीहरूले बताएका छन्। यस्तो अभ्यासले श्रमयन मात्र होइन मानव अधिकारको समेत उल्लंघन भएको उनीहरूको दावी छ। उहाँहरूको माग कतिको जायज छ स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
7: विभागीय मन्त्रालय चिकित्सकहरूको स्वास्थ्य कर्मीहरूको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय भएको हुनाले हामीले पनि आवश्यक सहजीकरण त्यसमा थप अरू विषयहरू बुझ्ने विषयहरू चाहिँ हामीले पनि गर्छौं। तर अहिलेको तत्कालको मैले ठ्याक्कै भन्न सक्ने अवस्था चाहिँ रहेन।
11: पटक पटक यो मागहरू उठाउने अनि आन्दोलन गर्ने गरिरहेको छ होइन, यो विषय मन्त्रालयलाई पनि जानकारी छ। त्यो हिसाबले पनि उहाँहरूको माग सम्बोधन गर्नका लागि चाहिँ के कुराको समस्या हुने हो, यहाँहरूले अन्य सरकारवाला निकायसँग छलफल गर्नुभएको छ छैन?
7: अहिले यो अध्ययनरत चिकित्सकहरूको अध्ययनरत विद्यार्थीहरूको भनौँ न अध्ययनरत विद्यार्थीहरूसँग जोडिएको विषय भएको हुनाले अब यो विशेष रूपमा इन्टर्न र रेजिडेन्टसँग बढी जोडिएको विषय भयो हुनाले यसमा शिक्षा मन्त्रालय बढी प्रत्यक्ष जोडिने विषय भयो थप अब स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायमा पनि अध्ययन अध्यापन हुने भयो हुनाले त्यसमा पनि हामीले थप समन्वय गर्छौँ
11: पछिल्लो समय फेरि बढ्ने भन्ने पनि छ र त्यो आन्दोलन गर्दै गर्दाखेरि पटक पटक अब स्वयं चिकित्सकहरू आन्दोलनमा रहँदा स्वास्थ्य क्षेत्रमा पनि समस्याहरू पर्न सक्ला स्वास्थ्य सेवा पाउने विषयमा त्यो विषयमा त मन्त्रालयले पनि एउटा खालको गम्भीरता त देखाउनु पर्यो
7: होइन त्यो त देखाउँछ स्वास्थ्य मन्त्रालयले त्यो गम्भीरता नदेखाउने भन्ने विषय भएन त्यसमा त्यो पनि अध्ययन गरेर भोलि सेवामा आउँदा अथवा परिषदमा दर्ता भएपछि सेवा प्रवाहको विषयहरू स्वास्थ्य मन्त्रालयसँग जोडिने विषय हुन्छ उहाँहरूलाई अहिले त्यसमा अलिक उत्प्रेरित गरेर व्यवस्थित गर्न नसकिएन भने भोलि सेवा पाउने कुरामा त चुनौती हुन्छ
11: मन्त्रालयले पनि उहाँहरूसँग चाहिँ उहाँको मागलाई सम्बोधन गर्ने विषयमा सहकारी गर्नुपर्ने अथवा त्यसपछि वकालत गरिदिनुपर्ने अवस्था चाहिँ हो त्यो हिसाबले पनि पहिला भएका सहमति कानुनी नहुनुका पछाडि के देख्नुहुन्छ अहिले चाहिँ
7: अहिले पहिला विगतमा के भयो भन्ने भन्दा पनि अब अहिलेको इस्युलाई लिएर हामीले थप त्यसमा के गर्ने भन्ने हुन्छ विगतमा भएको अब स्वास्थ्य मन्त्रालयको विगतका कागजातहरू हामीसँग केही पनि छैन सबै कुरा जलेर हामी नै अब भनौँ न जुन अफिसमा काम गरेका छौँ त्यहाँबाट अन्त सरेर काम गरिरहनु परेको अस्थायी रूपमा गरिरहनु भएको अवस्था छ हामीसँग विगतका सहमति अथवा कागजातहरू भएर अथवा त्यसको फलोअप हुँदाखेरि हामी यसरी भन्न सक्ने अवस्था रहन्थ्यो होला मैले विगतसँग जोडेर अहिले ठ्याक्कै यस्तै भनेर भन्न सक्ने अवस्था भएन अहिलेको सन्दर्भमा कसरी सहजीकरण गर्न सकिन्छ के गर्न सकिन्छ भने विशेष रूपमा उहाँहरूलाई दिनुपर्ने पैसाको माग भन्ने जस्तो लाग्छ र कामको श्रम ऐन अनुसारको कामको विषयहरू भनेर सार्वजनिक रूपमा आइरहेका विषयवस्तुहरू देखिन्छन् यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने बाटो चाहिँ महत्वपूर्ण हुन्छ होला
11: मन्त्रालयले चाहिँ उहाँका माग सम्बोधन गर्नका लागि कसरी भूमिका खेल्न सक्छ
7: मन्त्रालयले अब स्वास्थ्य कर्मीको विषय भएको हुनाले स्वास्थ्य कर्मीका जायज मागहरू जायज विषयवस्तुहरूका सन्दर्भमा सुनिदिने त्यसलाई सहजीकरण गरिदिने सरकारका तर्फबाट सम्बन्धित निकायहरूसँग के गरी गर्न सकिन्छ भन्ने कुराहरूमा नै पहल गर्ने कुराहरू रहन्छ उहाँहरूले भन्नुभएको जस्तो विषयवस्तु ठ्याक्कै छ कि छैन अथवा भए कस्तो अवस्थासम्म छ भन्ने कुराहरूको जानकारी लिएर प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा जानकारी लिएर सम्बन्धित निकायहरूसँग समन्वय गर्ने त्यसको कार्यान्वयनमा आइपरेका अप्ठ्याराहरूका केही त्यस्ता कानुनी सहजता गर्न सकिन्छ भने त्यसमा सहजीकरण गर्ने भूमिका स्वास्थ्य मन्त्रालयको रहन सक्छ
1: अब बाँकी खबर नेकपा एमालेका दोस्रो तहका नेताहरूले पार्टीलाई पुनर्गठन गर्नुपर्ने माग राखेका छन् एमाले अध्यक्ष केपी ओलीले हिजो बेलुका आफ्नो निवास गुण्डुमा बागमती प्रदेशका नेताहरूलाई बोलाएर गरेको छलफलपछि उनीहरूले यस्तो कुरा बताएका हुन् पार्टीभित्रैबाट पार्टी फुटाउन सक्ने भन्ने संकेत अध्यक्षबाट नै आइसकेकोले यसलाई लुकाउनु पर्दैन नेताहरूले बताएका छन् पार्टीभित्र बढ़िरहेको असन्तुष्टिलाई सम्बोधन गर्नको लागि आफूहरूले प्रयत्न गरे पनि पार्टी फुटाउने आरोप आएकाले आफूहरूले त्यसतर्फ कुनै भन्नुपर्ने अवस्था नरहेको नेताहरूले बताएका हुन् ओलीसँगको भेटमा सहभागी बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले पार्टी कमजोर बनाउने गतिविधि भइरहेको बताएको जानकारी दिनुभयो विधि पद्धतिमा म नेतृत्वमा आएको हो विधि पद्धतिबाटै नेतृत्व छानिन्छ केपी शर्मा ओलीले बताउनु भएको छ अहिले भइरहेका गतिविधि पार्टी कमजोर बनाउन भएका छन् उहाँलाई उद्धृत गर्दै पार्टी कमजोर बनाउने गतिविधिमा कसै पनि लाग्नु हुँदैन उहाँले बताउनुभयो ओलीलाई भेट्न काठमाण्डौ ललितपुर भक्तपुर बाहेकका जिल्ला इन्चार्ज जिल्ला अध्यक्ष र सचिवहरू गुण्डु पुगेका थिए यसअघि नेतृत्व परिवर्तनको माग गर्नेमाथि कार्यवाही गर्ने चेतावनी दिएपछि असन्तुष्टि झन चुलिँदै गएको छ जेठ बीसमा काठमाण्डुमा भएको कार्यशालामा नेतृत्व पुनर्गठनको बारेमा नेताहरूले आवाज उठाएका थिए नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष विष्णु पौडेल गोकर्ण विष्ट रघु पन्त पृथ्वी सुब्बा गुरूङ महासचिव शंकर पोखरेल उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले छलफल शुरू गरिरहेका छन् र तयारी पनि गरेका छन् फागुनको प्रतिनिधि सभा निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुको कारण ओलीको एकल निर्णय गर्ने कार्यशैली रहेको महासचिव र उपाध्यक्षहरूले निष्कर्ष निकालेका छन् चुनाव लगत्तै महासचिव पोखरेलले पार्टी र नेतृत्व पुनर्गठन आवश्यक रहेको भन्दै अध्यक्ष ओलीलाई सम्मानपूर्वक नेतृत्व छाड्दा राम्रो हुने सुझाव दिँदै आउनु भएको थियो नेता तथा कार्यकर्ताहरूले बताएका छन् तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद
12: कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन।
1: सुरक्षा निकायदेखि कानून निकायसम्म सबैले बुझ्नुपर्ने, सरकारसँग समुदायको अपेक्षा ठूलो, हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
14: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 306 खण्डमा छौं। नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, परिवार तथा सामाजिक जीवनमा बहिष्कार र भेदभावको अझै पनि सामना गर्नुपरेको छ। समाजले उहाँहरूको अस्तित्वमाथि नै प्रश्न गर्ने क्रम जारी रहेकाले धेरै व्यक्तिहरू आफ्नो लैंगिक पहिचान खुलाउन हिचकिचाउँछन्, जसले उनीहरूको मानसिक स्वास्थ्य, सुरक्षा र अवसरमा नकारात्मक प्रभाव पार्न सक्छ। आजको हाम्रो पालोमा हामी यस समुदायले अझै पनि कस्ता विभेद भोगिरहेका छन् उहाँहरूको अनुभव उहाँहरूको आवाजमा नै प्रस्तुत गर्दैछौ।
12: मेरो नाम चाहिँ रुबिना तामाङ हो अनि म आफूलाई एउटा तेस्रो लिङ्ग महिला भनेर रुचाउँछु। मेरो समुदायमा चाहिँ हिंसाको रूपहरू चाहिँ अब स्वरूपहरू चाहिँ दिनानुदिन बढ़ी नै रहेको छ। हाम्रो समुदायको ट्रान्समेन साथी जुन चाहिँ जन्मिँदाखेरि एउटा बालिका भएर जन्मिनु भयो र हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ अब आफू एउटा पुरुष हो, आफूमा पुरुषको स्वभावहरू छ र ऊ अट्र्याक्सनको हिसाबले मेन्टली, फिजिकली, इमोसनली चाहिँ एउटा महिलासँग अट्र्याक्सन हुने क्याटेगोरी हुन्छ, उहाँलाई चाहिँ ट्रान्समेन भन्छ। उहाँलाई चाहिँ आफ्नो फ्यामिलीले नै त्यो अब बिहेको फोर्स गर्दाखेरि चाहिँ अब छोरा मान्छेसँग विवाह त उहाँले गर्न सक्नुहुन्न नि त। त्यो केसमा चाहिँ म बिहे गर्न सक्दिनँ, मैले विवाह गरेँ भने म महिलासँग नै विवाह गर्छु भन्ने केसमा चाहिँ परिवारले चाहिँ यो पुरुषसँग शारीरिक सम्पर्क नभएको हुनाले चाहिँ यसले विवाह नगर्ने भनेको होला भनेर चाहिँ परिवारले चाहिँ पुरुष पक्षलाई चाहिँ जबरजस्तीकरण गर्न लगाइएको केस छ कि। त्यो चाहिँ अब हिंसाको पनि एकदमै चरम सीमा नै हो नि त। त्यो एकदमै हिंसा त्यो परिवार कस्तो भन्ने कुरा पनि हुन्छ कि। हाम्रो समुदायमा चाहिँ एकदमै त्यो हिंसाको फरक फरक प्रकारहरू छन्। जस्तै तेस्रो लिङ्गी महिलाहरू जुन चाहिँ जन्मिँदाखेरि एउटा बालक भएर जन्मिनुभयो र पछि आफू हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ फिजिकल्ली, इमोसनली, मेन्टली आफू चाहिँ एउटा छोरी मान्छे जस्तो फिल हुने, अब छोरी नै मान्छे हो भनेर आफ्नो पहिचान चाहिँ छोरी मान्छेको गेटअपमा हिँड्ने कति धेरै साथीहरू चाहिँ अब यौन पेसामा पनि आबद्ध हुनुहुन्छ, जुन चाहिँ अब एउटा बाध्यता भयो होइन। अब सरकारले हामीलाई कुनै पनि रोजगारीको व्यवस्था गरिदिएको छैन अझै पनि, त्यो खण्डमा बाध्यता बस यौन पेसा अप्नाउनु पर्ने अवस्थाहरू छ हाम्रो साथीहरूलाई। अनि त्यसरी जाँदाखेरि एउटा पुलिसहरूबाट पनि एकदम हिंसा भोग्नुपर्ने, एउटा हाम्रो समुदायको साथीहरूलाई चाहिँ यिनीहरूलाई जे गर्दा पनि हुन्छ, यिनीहरूलाई एउटा कानून यिनीहरूको लागि बनेको छैन, जे गर्दा पनि हुन्छ भन्ने हिसाबले सोच्ने कि एउटा कति साथीहरूले सुनाउनु पनि हुन्छ कि समाएर जबरजस्ती अब कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन, तिम्रो चाहिँ के छ, तिम्रो जन्मिँदाखेरि के लिएर आएको छ भनेर चाहिँ लट्ठीहरूले घोज्ने, जबरजस्ती कुट्ने निराम बनाउने त्यस्तो चरम सीमा नै छ कि त्यो हिंसाको
15: यहाँहरूलाई चाहिँ हिंसामा पर नपरोस् भनेर राज्यको तर्फबाट सुरक्षाको प्रत्याभूति त्यस्तो केही अहिलेसम्म पाउनु भएको छ
12: राज्यबाट त सुरक्षा यस्तो केही पनि मलाई अझसम्म थाहा छैन
16: म जन्मिँदाखेरि चाहिँ अस्पृश्य नाङ्ग लिएर जन्मेको थिएँ मेरो घरमा मेरो समाजमा मेरो सोसाइटीले बुझेको कुरा एउटा र म मेरो चाहिँ यो फिजिकल कुराहरू चाहिँ फरक थियो सोसाइटीले चाहिँ क्रिएट गरेको जुन मापदण्ड छ नि त्योभन्दा बाहिर परेकोले चाहिँ अब म के हो त होइन कुनै पनि ठाउँमा हामीले पढ्दाखेरि पनि महिला पुरुष र तेस्रोलिङ्गी भनेर पढ्ने गरेका थियौँ अनि कुनै पनि ठाउँमा चाहिँ अब बोल्दै जाँदाखेरि चाहिँ अब कहाँ छ त आफ्नो पहिचान त खोज्नु पर्ने हुन्छ नि त अनि त्यसमा चाहिँ के हो त इन्टरसेक्स
15: हो भनेर
16: म के हो भन्ने कुरा नै अन्योल भयो कि
15: कति समयसम्म त्यस्तो अन्योल भयो
16: म लगभग 21 वर्षको थिएँ त्यति बेला चाहिँ आफू इन्टरसेक्स हो भन्ने कुरा चाहिँ क्लियरिटी
15: 21 वर्ष लाग्यो आफूलाई चिन्नलाई त्यो 21 वर्षको समयमा चाहिँ तपाईँले के भोग्नु पर्यो
16: अब मलाई चाहिँ अब मेरो घरमा चाहिँ दुईटा दिदीहरू हुनुहुन्थ्यो त्यसपछि चाहिँ अब घरको मान्छेलाई चाहिँ अब हुन्छ नि त छोरा भइदियो भयो बुढेसकालमा चाहिँ सहारा बन्छ भन्ने कुरा हुन्छ नि त अनि छोरा भइसकेपछि चाहिँ हजुर छोरा नै भनेर हुर्काउनु भयो एउटा सर्टेन एजमा आउँदाखेरि चाहिँ अब किशोरावस्था भनौँ न किशोरावस्थामा आउँदाखेरि चाहिँ जस्तै छोरा भइसकेपछि दारिजुमा आउनुपर्छ स्वर धोत्रो हुनुपर्छ भन्ने कुरा चाहिँ त्यो कुरा भन्दा म बाहिर परे जस्तै अब छोरा भनेर हुर्काउनु भयो मेरो ब्रिज डेभलप भयो अनि त्यसपछि चाहिँ स्वर धोत्रो भएन दारिजुङ्गा आएन मैले चाहिँ ब्रिजहरू बाँधेर यताउता हिँड्ने गर्थे गर्मीको बेलामा पनि मैले त्यो लुकाएर बस्थेँ अनि मैले पढ्दै जाँदाखेरि पनि अब साथीहरूबाट पनि विभेद होइन विभिन्न उपनामहरू अब म यस्तो किन अरू जस्तो पाइरहेको छैन म मात्र यस्तो विशेषता लिएर जन्मेको हो कि मैले किन बाँचिराख्नुपर्छ भन्ने सोचाइ आएर चाहिँ मैले सुसाइड गर्ने प्रयास पनि गरेको थिएँ अनि त्यसपछि चाहिँ अब टिचरहरूबाट पनि बुलिङ भयो होइन
15: जब आफूले आफूलाई पहिचान गरेर स्वीकारेर अघि बढ्यो त्यसपछि के सहज भयो
16: त्यसपछि चाहिँ मैले धेरै अवसरहरू पनि पाएँ मैले काठमाडौँ आएर अरू साथीहरूको पनि अनुभव पाएँ अनि उहाँहरूको लागि जसको चाहिँ अहिलेसम्म पनि अवेरनेस नै छैन नि त उहाँहरूको लागि चाहिँ जसरी हाम्रै लागि भनौँ न अन्तर्लिङ्गी व्यक्तिहरूको लागि काम गर्न पाउँदाखेरि एकदम गर्वित गर्छु किनकि कुनै पनि ठाउँमा जाँदाखेरि यो काम चाहिँ गर्नुपर्छ अवेरनेस नै छैन त्यही भएर चाहिँ यो धेरै कुराहरू चाहिँ ल्याकिङ भइराखेको छ भन्ने कुरा चाहिँ गरिदिनुहुन्छ हामीले प्रोग्राम गर्दै जाँदाखेरि त्यही भएर चाहिँ आफूलाई गर्वित फिल चाहिँ गर्छु जे छु त्यसैमा स्वीकार्छु भन्ने चाहिँ भावना छ अहिले चाहिँ
15: जसले आफूलाई स्वीकार गर्न कठिन भइरहेको छ बाहिर आउनलाई पहिचान चाहिँ बाँड्नलाई गाह्रो भइरहेको छ उहाँलाई तपाईँको सुझाव तपाईँको सल्लाह चाहिँ के छ
16: त्यसमा चाहिँ मलाई के भन्न चाहन्छु भनेपछि इन्टरसेक्स व्यक्तिहरू चाहिँ जो हुनुहुन्छ हाम्रो सोसाइटली रूपमा चाहिँ एउटा कुरा गरिराखेको छ नि त जसरी अब महिला र पुरुष भन्दा बाहेक विशेषता लिएर जन्मेको व्यक्तिहरू चाहिँ उहाँहरूलाई चाहिँ इन्टरसेक्स भनिन्छ इन्टरसेक्स त्यसपछि म एक्लै हो भन्ने इन्टरसेक्सलाई जो जोलाई चाहिँ लागिराखेको छ त्यो तपाईँहरू एक्लै हुनुहुन्न हामीहरू साथमा छौँ हामी पनि तपाईँहरूकै साथमा छ तपाईँहरूकै कामको लागि चाहिँ अगाडि बढ़िराखेको छौँ होइन हामी पनि अरू सर चाहिँ हामीले काम गर्न सक्छौ हामी अलग होइनौ हामी त्यही सोसाइटी भन्दा समाजले बनाएको एउटा डिफिनेसनमा मात्र नपरेको हो तर उहाँ हामीले चाहिँ सोसाइटीमा चाहिँ मिलेरै काम गर्नुपर्छ पहिचान छ अस्तित्व छ
14: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न जिज्ञासा गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला आगामी हप्ता प्रश्नको उत्तर खोजौला साझा खबरमा हाम्रो पालो आजलाई अब तपाईको पालो
17: नेपालको अलैंचीको निर्यात चालू आर्थिक वर्षमा 72% बढ़ेको छ पछिल्लो एक महिनामा देशभर मौसमी विपदका घटनामा 20.5% वृद्धि भए पनि मानवीय क्षति भने घटेको छ परराष्ट्र मन्त्री सुशील खनालले प्रवासमा रहेका नेपालीहरूको ज्ञान सिप क्षमतालाई नेपालको आर्थिक समृद्धिको लागि प्रयोग गर्ने बताउनु भएको छ बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिकाको लामपाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बीच स्थापना भएको छ। इरानको दक्षिणी बेरूतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता बिथोल्ने आंकलन गरिएको छ। र फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ अनि नेदरल्याण्ड्स र जापान खेल्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद।

0: नमस्कार।
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। समसामयिक विषयमा छलफल हुने यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। भनिन्छ युवा देशको भविष्य मात्र होइनन्, वर्तमानका सम्भाग पनि हुन्। कुनै पनि राष्ट्रको समृद्धि, प्रगति र परिवर्तनको मुख्य आधार भनेकै युवा शक्ति हो। युवामा ऊर्जा छ, सृजनशीलता छ, नयाँ सोच छ र परिवर्तनको साहस पनि छ। तर आजको यथार्थ हेर्दा हाम्रा लाखौं युवाहरू देशभित्र पर्याप्त अवसर नपाएको महसुस गर्दै निराश भइरहेका छन्। उच्च शिक्षा हासिल गरेपछि पनि रोजगारीको अभाव, सीप र अवसर बीचको दूरी तथा भविष्यप्रतिको अन्यलका कारण धेरै युवा विदेशी नै विकल्प रोज्न बाध्य भएका छन्। तर प्रश्न उठ्छ, के नेपालमै सम्भावनाहरू छैनन्? के युवाहरूलाई सही दिशा, आवश्यक सीप र अवसर प्रदान गर्न सकियो भने उनीहरूले देशभित्रै सफलता हासिल गर्न सक्दैनन्? शिक्षा, रोजगारी, उद्यमशीलता, सुशासन र नेतृत्व विकास मार्फत युवाहरूलाई राष्ट्र निर्माणको अभियानमा कसरी जोड्न सकिन्छ? राज्य, निजी क्षेत्र र स्वयं युवाहरूले आफ्नो भूमिका कसरी निर्वाह गर्नुपर्छ? र सबैभन्दा महत्वपूर्ण कुरा, चुनौतीका बीच पनि युवाहरूले आफूभित्र आशा, आत्मविश्वास र सकारात्मक सोच कसरी कायम राख्न सक्छन्? आज हामी एकजना अनुभवी, प्रेरणादायी र अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका व्यक्तित्वसँग यसको उत्तर खोज्ने प्रयास गर्छौ। हामीसँग हुनुहुन्छ अहिले काठमाडौँ विश्वविद्यालयमा विशिष्ट अतिथि प्राध्यापकका रूपमा युवाहरूलाई सुशासन, नेतृत्व र राजनीतिक प्रणालीका विषयमा अध्यापन गराइरहनु भएका कृष्ण केसी। उहाँले आफ्नो जीवनका 4 दशक भन्दा बढ़ी समय राष्ट्रसंघका विभिन्न निकायहरू, विशेष गरी युनिसेफ र युनुस्को मार्फत अन्तर्राष्ट्रिय मानवीय सहायता, शिक्षा, सामाजिक विकास र सुशासनका क्षेत्रमा काम गर्नु भएको छ। कृष्ण केसीज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ। तपाईँ जीवनको 40 वर्ष भन्दा धेरै समय संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संघ संस्थामा बसेर काम गरिसक्नु भएको छ, होइन? एउटा नेपाली युवाले अन्तर्राष्ट्रिय मञ्चमा यो स्तरसम्मको सफलता पाउनलाई चाहिँ के कस्ता चुनौती सामना गर्नुपर्छ, अलिकति तपाईँको अनुभव भनिदिनुहोस् न।
2: छोटकरीमा भन्दाखेरिमा हजुरको वास्तवमा हरेक व्यक्तिले भित्रैदेखि त्यो बुझेर निस्वार्थ तलब त लिइन्छ, तर अरू स्वार्थहरूबारे केही पनि नसोचेर व्यायाम नगर्ने भनौँ न अर्को अर्थमा, र हार्डवर्क गर्ने। तपाईँ त्यहाँ त्यो देशमा पर्टिकुलर देशहरूमा किन जानुभएको छ भने त्यो पर्टिकुलर देशका मान्छेहरूको लागि सहयोग गर्न जानुभएको छ। तपाईँलाई त तलब त आइहाल्छ, त्योभन्दा बढी किन खोज्नु? अनि तपाईँको जान परिवार हुँदा धेरै जस्तो देशमा एक्लो थिएँ। त्यति बेला अब मेरो काम भनेर त्यो हाम्रा जुन टार्गेट ग्रुप समुदायहरू छ उहाँहरूलाई सकेसम्म धेरै फाइदा कसरी गर्न सकिन्छ भन्ने चाहिँ नै सोचाइ आउनुपर्छ। अनि त्यो कुनै पनि लोभ लालच त्यहाँ देखाउनु मिल्दैन, हुँदैन, गर्नु हुँदैन। भित्रै मनदेखि नै तपाईँले त्यो स्वच्छ हृदयमा म चाहिँ यहाँ सेवा गर्न आएको, सेवै गर्छु, मैले सकेको सेवा गर्छु भनेर बिहान बेलुका दिउँसो सबै दुःख गर्नुपर्छ। मेरै केसमा चाहिँ म हरेक बेलुका आज मैले के चाहिँ गर्न सकेँ त्यही अलिकति राम्रो कुरो, नयाँ कुरो, धेरै मान्छेहरूसँग पुग्ने कुरो, धेरै समुदायमा केटाकेटीहरूसँग, महिलाहरूको कामसँग जुन रिलेटेड कुराहरू छ त्यो सबैलाई केही गर्न सकियो त्यो दिन भने निन्द्रा लाग्थ्यो राम्रोसँग। अनि मलाई यो लाग्छ अहिले पनि एकदमै धेरै दुःख गर्छु म रिटायर भएको धेरै भयो।
1: अलिकति तपाईँको यो अहिलेको भन्दा पहिलेको कुरा गर्दाखेरि चाहिँ तपाईँ पहिला नेपालमा केमा काम गरिरहनुहुन्थ्यो र कसरी चाहिँ यो अन्तर्राष्ट्रिय संघ संस्थामा काम गर्ने अवसर पाउनुभयो?
2: यो के भएको थियो भनेदेखि म चाहिँ मास्टरजी
1: चन्द्रावती
2: हाई स्कुल
1: तनहुँमा
2: घर थियो, त्यहाँ पढाउँथे। त्यो पढाउँदाखेरि म के भयो भने त्यो मास्टरहरू चाहिँ त्यति बेला राजनीति गर्थे, म पनि त्यसमध्ये एउटा भागीदारी थियो।
1: झन् कति वर्ष अगाडि कुरो यो
2: चाहिँ 76 देखि 79 सम्म काम गरे।
1: हजुर, झन्डै 45 वर्ष अगाडि कुरो यो।
2: हजुर, अझै बढी होला, लगभग 50 वर्षै भयो।
1: हजुर हजुर।
2: अनि त्यति बेला म काम गर्थेँ, अनि त्यही बेलामा पञ्चायत सिस्टम थियो, मल्टी पार्टी सिस्टम को लागि खुबै दुख चाहिँ त्यति बेला चाहिँ मलाई सर्व गरियो
1: ए
2: अब घरबाट गएको स्कुलमा पढाउने मान्छे अब कहाँ जाने हो नि त भनेर मैले चाहिँ त्यो सर्वको चिठी पनि लिइनँ अनि म गएँ के अरे गइनँ अनि त्यसपछि मैले चाहिँ राजीनामा पनि दिइनँ स्कुल छोडेर हिँडेँ म थाई टिचर थिएँ यो प्री भोकेसनल भन्ने हुन्थ्यो पढाउँथे थाई टिचर थिएँ म त्यो जागिर छोडेर काठमाडौँ आएर बिएड पढ्न थालेँ त्यो आयुर्वेदबाट सुरु गरेर जागिर चाहिँ
1: हजुर
2: बिएड पढ्दा पनि मैले पहिले पनि स्कलरसिप पाएको जहिले पनि अनि बिएड पढ्दा पनि स्कलरसिप पाएँ युनिभर्सिटीको अनि त्यसपछि मैले चाहिँ के अरे मैले युएमएनमा स्कलरसिपको लागि दरखास्त दिएँ एक वर्ष युनिभर्सिटीको स्कलरसिप पाएँ
1: संयुक्त राष्ट्र मिसन
2: होइन युनाइटेड मिसन टु नेपाल भन्ने यहाँको यो युएमएन भन्ने क्रिस्चियन संस्था र चाहिँ उनीहरूले स्कलरसिप दिने रहेछ मैले एप्लाई गरेँ मैले पाएँ अनि संजोग बस कस्तो हुँदो रहेछ भने मेरो एउटा मात्रै राम्रो सर्ट थियो त्यही सर्ट लगाएर मात्र जाने रहेछ क्या त्यो स्कलरसिप लिनलाई अनि तिनीहरूले नोटिस गरेछन् त्यो लाउँथे अनि एकदमै धेरै नोटिस गरेछन् यो मान्छेले जाइ चाहिन्छ होला नि मैले नोटिस गरेछन् मलाई सोधे एकदमै जागिर चाहिन्छ पढेकै नै जागिर खाना हो पायो भने किन चाहिनु भने अनि मेरो चाहिँ कोर्स दिनुभन्दा पहिल्यै इन्टरभ्यूहरू सबै भइसक्यो जागिर पाएँ मैले त्यो क्रिस्चियन संस्था हो अनि त्यसमा नियम कानुन रहेछन् तपाईँ चाहिँ सर्टेन लेभलमा पुगेपछि त्यो स्टप हुन्छ तपाईँ त्यो त्यो लेभल पुगेको थिएँ म पछि गएर त्यहाँ चाहिँ जागिर खान थालेँ मैले त्यहाँबाट

0: त्यसरी
1: प्रयोग गरेँ अनि त्यहाँबाट त्यो एउटा लेभलमा पुग्यो जहाँ त्यहाँबाट माथिमा जानु मिल्दैन थियो. मेरो साथीलाई उनीहरूले दायित्व दिनुपर्ने त्यो प्रोजेक्टको ऊ क्रिस्चियन थियो अनि म उसलाई दियो भने मलाई

0: त्यहाँ त धेरै राम्रो गर्न सक्छन्। त्यो आनन्द ल्याउनु पर्यो भने त्यो बहिनी पनि होइन त्यो ठुलो युनिभर्सिटीहरूलाई, र पनि यतिजना दुई चारजना भए पनि वर्षको राम्रोसँग पढ्न पाउँछन्। इन्टरेक्सन एकदमै हुन्छ गाउँको मान्छे र सहरको मान्छेमा, लर्निङ डु बोथ वे हुन्छ भन्ने मेरो आफ्नो विचार छ।
1: हो, अब यो नेपालको अलिकति त तपाईँले भनिहाल्नुभयो, नेपालको वर्तमान शिक्षा प्रणाली चाहिँ अलिक बढी डिग्री केन्द्रित भयो, व्यावहारिक कम भयो भन्ने आरोप लाग्छ, र तपाईँको भनाइअनुसार त्यो हो पनि। र युवाहरूलाई विकासमा जोड्न चाहिँ कस्तो खालको शिक्षा र कस्तो युवामा लगानी आवश्यक छ जस्तो लाग्छ?

0: एउटा कस्तो खालको
1: शिक्षा
0: हुनुपर्छ भन्ने क्रममा चाहिँ यो जबमुखी शिक्षा हुने चाहिँ धेरै बुझ्नुपर्छ. कसलाई के इन्ट्रेस्ट छ त्यो इन्ट्रेस्ट पनि बुझ्नुपर्छ. त्यो बच्चालाई पनि विद्यार्थीलाई पनि आफ्नो इन्ट्रेस्ट र आफ्नो क्यापासिटी कहाँतिर कुनतिर ढल्किया छ भनेर उसलाई पनि सोच्नु बाध्य गराउनुपर्छ. हाम्रा के भने बाबाआमाले त डक्टरै बन्नुपर्छ त इन्जिनियरै बन्नुपर्छ भन्ने डिक्टेट गर्ने चलन छ. त्यो डिक्टेट गर्ने एउटा प्रब्लम हो. अर्को प्रब्लम चाहिँ प्रोफेसरहरूले पनि टिचरहरूले पनि धेरै यो मान्छे यतातिर गयो भने राम्रो हुन सक्छ त्यहीचोटि ट्रायल गरेर हेर्ने हो कि भन्ने त्यो हामीसँग रिसर्च गर्ने कुरै छैन. शिक्षकहरूले चाहिँ म पढाउने हो यति एउटा पिरियड पढाउँछु सिध्यो त्यो त्यसले पुग्दैन. विद्यार्थीहरू एक एकलाई हेर्नुपर्छ याद गर्नुपर्छ यो मान्छेलाई कता इन्ट्रेस्ट बढी छ भनेर उसलाई पनि मौका दिनुपर्छ कि त्यो इन्ट्रेस्ट के हो एकचोटि विचार गर्छ भनेर एक किसिमको इन्टरेक्सन गर्नुपर्छ कि इन्डिभिजुअली त्यो त्यो त्यसरी गर्न पाइयो भने चाहिँ उसको इन्ट्रेस्ट र उसले पढेको मिल्यो अनि जागिर पनि त्यसरी भयो भने त्यो प्यासन हुन्छ. त्यो प्यासन भइसकेपछि तपाईँले कसैबाट सिक्नु पर्छ आफै सिक्नुहुन्छ.
1: सबैभन्दा ठुलो कुरो चाहिँ उसको रुचि अनुसारको
0: रुचि
1: अनुसार
0: जोड्नु पर्यो. एक्सपोजर नभए रुचिमा फेरि त्यहाँ अर्को क्वेसन आउँछ. एक्सपोजर चाहिँ दिनुपर्छ बच्चाहरूलाई ए यस्तो पनि छ है यस्तो पनि छ है यस्तो पनि छ है यस्तो पनि छ भनेर कहाँ के गरेर लगेर हुन्छ कि देखाएर हुन्छ कि
1: पहुँच चाहिँ पुर्याउनु पर्यो उसलाई होइन त्यो त्यहाँ ठाउँ देखाउनु पर्यो.
0: होइन
1: एक्सपोज भनेको तपाईँले भन्नु खोज्नु भएको उसलाई त्यहाँ यो कुरो छ भन्ने कुरो उसलाई थाहा दिने वातावरण चाहिँ
0: चाहियो.
1: अभिभावक
0: र टिचरहरूले पनि
1: गर्नु पर्यो.
0: त्यो हामी कहाँ पढाउने मात्रै हो भन्ने होइन क्या. त्यो बच्चाको भविष्य उज्यालो कसरी बनाउने त्यो बच्चाको अनि अर्को बच्चाको अनि अर्को बच्चाको त्यसरी हेर्नुपर्ने हुन्छ. इन्डिभिजुअल लेभलमा गएर टिचरहरूले पनि हेर्नुपर्ने हुन्छ. त्यो लेभलमा चाहिँ हाम्रो शिक्षा पुगेको छैन.
1: हजुर कृष्ण केसीज्यू, आज हामी तपाईँसँग तपाईँको व्यक्तिगत अनुभव र यो युवालाई अलिकति प्रेरणा शिक्षामा सिपमा रोजगारीमा कसरी बढाउने भन्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं. तपाईँ लामो समयदेखि एउटा तनहुँमा जन्मेर एउटा साधारण शिक्षकबाट काम शुरू गरेर विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा समेत तपाईँ काम गरिसक्नु भएको अनुभव छ. अहिले काठमाडौँ विश्वविद्यालयमा विद्यार्थीलाई सिकाउने काम गर्नु छ. नेपाल कहिले कहीँ आउनुहुन्छ, धेरै जसो विदेश बस्नुहुन्छ
0: होइन.
1: काठमाडौँ आएको बेला तपाईँलाई मौका बसेर हामीले तपाईँको अनुभव धेरैलाई काम लाग्छ भनेर आज कुरा गरिरहेका छौँ. तपाईँलाई अलिकति यो शिक्षा र सिप चाहिँ किन यो विद्यार्थी युवाहरूलाई आवश्यक छ भन्ने कुरा अलिकति गर्नुभयो. यो दुर्गम क्षेत्रका वा आर्थिक रूपमा कमजोर युवाहरू चाहिँ गुणस्तरीय शिक्षाबाट वञ्चित छन्। शिक्षामा समानता ल्याउन राज्य र प्राविधिक क्षेत्रले के गर्नुपर्थ्यो, के गर्न सकेन?
0: अब जस्तै के भइदियो भने त्यो क्लास सिस्टम भइदियो पढ्नेमा पनि. अब अहिले बोर्डिङ स्कुल छन्, त्यहाँ धेरै पैसा तिर्नुपर्छ अनि त्यहाँ पढ्यो भने अब क्वालिटी राम्रो हुन्छ भनेर बाबाआमाको विचार छ. एक हिसाबले त्यो चाहिँ हो, तर अर्को हिसाबले चाहिँ होइन. किनभनेदेखि त्यहाँ त्यो पढ्ने मात्रै सिकाउँछ, फेरि त्यो लाइफ बाँच्ने त्यो लाइफ चलाउने सिपहरू चाहिँ कम सिकाउँछ त्यस्तो स्कुलहरू प्राइभेट स्कुलहरूमा. पढ्न चाहिँ एकदमै राम्रो, त्यो भोलिपल्टदेखि इङ्ग्लिस बोल्न थाल्छन् केटाकेटी. तर सामाजिक रूपमा अनि विभिन्न विभिन्न विभिन्न क्षेत्रमा चाहिँ मलाई चाहिँ पुग्दैन जस्तो लाग्छ मेरो चाहिँ विचारमा. आई होप आई एम रङ.
1: के चाहिँ गर्नुपर्छ तपाईँको लागि चाहिँ? तपाईँ अब विभिन्न संघ संस्था अन्तर्राष्ट्रिय क्षेत्र हेरिरहनु भएको हुनाले त्यहाँ पनि काम गर्नु भएको, के गर्नुपर्छ नेपालले चाहिँ शिक्षामा समानताको लागि चाहिँ के गर्न आवश्यक छ?
0: यो अब अहिले चाहिँ बालन सरकारले चाहिँ अलिकति थाले जस्तो लाग्छ मलाई. जुन चाहिँ प्राइभेटतिर भन्दा गभर्मेन्टमा पढाएको विद्यार्थीलाई प्रायोरिटी दिइरहेको छ. अहिले मैले त्यो केटाहरू बाह्र क्लासमा भर्नु हुनलाई के अरे एघार क्लासमा भर्नु हुनलाई मैले त्यो देखिरहेँ. मलाई असाध्यै खुसी लाग्यो. गभर्मेन्ट स्कुलहरू अब त्यो गाउँ गाउँमा गभर्मेन्ट स्कुल छन्, त्यहाँ टिचर पनि पाइँदैनन् उहाँ, अनि पाएको टिचरहरू पनि धेरै समय बस्दिनन्. मेरो पालामा त बिजोकै थियो, एउटा सब्जेक्टमा त त्यो कहिले पनि टिचर पाइदिन थियो. अनि बाबाआमाले खोजेर लिएर आएर, के अरे अभिभावकहरूले खोजेर लिएर आउनु पर्थ्यो, दुई तिन महिना लाग्थ्यो मास्टरले खोजेर लिएर राख्नु आदि थियो. अहिले पनि दुर्गम दुर्गममा त जाँदैनन् दुर्गम, अनि त्यसले गर्दाखेरि मैले एजुकेसन पहिलामा टिचरै पाउन सकिनँ. एजुकेसन क्वालिटी छैन, जुन यो इमर्जेन्सी एजुकेसनमा क्लस्टर सिस्टम छ कि, पैसा त पुग्दैन त्यो जे पनि भन्न सजिलो हुन्छ पैसाले पुर्याउन गाह्रो हुन्छ नि त सरकारलाई त त्यो बेलामा त्यो जुन पहिला एउटा सिस्टम थियो यहाँ आजभोलि के छ थाहा छैन मलाई त्यो क्लस्टर सिस्टम भन्ने छ त्यो क्लस्टर सिस्टममा चाहिँ पाँच सातवटा आठवटा स्कुलहरूलाई क्लस्टर बनायो त्यो त्यसमा चाहिँ एउटा स्कुल चाहिँ भरिपूर्ण सुविधा दियो त्यो सुविधा चाहिँ फेरि सबै त्यो क्लस्टर स्कुलले बाँध्नुपर्ने छलफल गरेर प्लान गर्नुपर्ने अनि त्यही अनुसार त्यो इक्विपमेन्ट लाने सिकाउने क्रममा त्यो त्यसरी गर्ने चलन थियो कि हाम्रो पालामा मतलब म टिचर हुँदाखेरि म पछि गएर
1: हजुर
0: त्यो देखाएको थिएँ त्यो त्यस्तो राम्रो थियो अब त्यो चाहिँ सिस्टम मैले गएँ जस्तो छ अब एजुकेसनमा चाहिँ नि हाम्रो प्रधानमन्त्री भट्टराई
1: बाबुराम
0: भट्टराई उसले चाहिँ राम्रो पैसा राखेको थियो क्या
1: पहिलाको
0: बजेटमा धेरै पर्सेन्टेज थियो पैसा मलाई त लाग्छ 30% एराउन्ड के थियो कि एजुकेसनमा त्यो ऊ कति राम्रो गर्यो भन्ने विचार गरेको थिएँ मैले त्यो के भयो प्र्याक्टिकली चाहिँ इम्प्लिमेन्टेसन भयो भने थाहा भएन मलाई त्यसरी अब त्यो शिक्षा क्षेत्रमा पैसा चाहिँ बढाउनु पर्छ अनि टिचरहरू चाहिँ क्वालिफाइड हुनुपर्छ एकदमै धेरै त्यो विचार गर्नुपर्ने हुन्छ टिचरहरू पढाउने मात्रै होइन कि बच्चाको भविष्यलाई हेरिदिने मान्छे हो बच्चाको भविष्यको कोर्दिने मान्छे हो त्यो कोर्दिने मान्छे बाबुआमाले त थाहा हुँदैन त्यो यसो गाउँतिर त बाबुआमा चाहिँ पढ भन्ने मात्रै हो त्यहाँभन्दा बढी अब उनीहरूले आफैले पढाइआउँदैन हुँदैन थियो आजभोलि त अलिक
1: अहिले त पढाइ पनि धेरै छ तर अहिले पनि कतिपय अशिक्षितहरूलाई अब हुनुहुन्छ अभिभावक उहाँहरूलाई चाहिँ पढ मात्रै भन्ने थाहा छ कसरी पढ्ने होइन त्यो कुरो चाहिँ सिकाउने काम चाहिँ फेरि शिक्षक हो तपाईँले भने शिक्षकको काम जागिर खाने मात्रै होइन बच्चाको भविष्य बुझेर त्यसै अनुसारको चाहिँ काम गर्ने काम पनि शिक्षक हो
0: हजुर लङ टर्म सोच दिने र त फेरि इन्करेज गर्नुपर्ने हुनु त यसमा चाहिँ त असाध्यै राम्रो गरिरहेको छ कि यही बाटो लाग्ने हो भन्ने होइन अनि त चाहिँ यो गरिस भने यो हुन सक्छ यो गरिस भने यो हुन सक्छ भनेर त्यस्तो कुराहरू पनि पहिले भन्ने जस्तै अहिलेको अर्थमन्त्रीलाई चाहिँ एकजना टिचरले भन्नुभएको थियो कि यो इन्जिनियर डक्टर भएपछि थोरै मान्छेले सेवा गर्छ यो चाहिँ इकोनोमिक्स पढिस भने तैँले राम्रो गर्छ त्यति बेला देशको एउटा ठुलो देशकै तैँले भविष्य कोर्न सक्छस् भविष्य उज्यालो गर्न सक्छस् भनेर भनेको थियो भन्ने सुन्थ्यो कि त्यस्तै त्यस्तै टिचर हुनुपर्छ कि अरूको सल्लाह दिने आइडियाहरू दिने एक्सपोजर गर्ने त्यो क्लासमा पढाउनु त सानो भाग हो कि एजुकेसनमा अरू एक्स्ट्रा करिकुलर एक्टिभिटी सिकाउने
1: भनेपछि हाम्रो समस्या त शिक्षकलाई नै त्यो कसरी पढाउने भन्ने त्यो पूर्ण ज्ञान अथवा त्यो खालको चाहिँ क्षमता वृद्धि गर्ने नै खाँचो पर्छ
0: त्यो क्षमता छैन किनभने उहाँलाई तालिम पनि दिएको छैन कसैले गर्नुपर्छ पनि
1: अब तालिम त पढाइ नै शिक्षा पढ्दाखेरि नै तालिम ल्या नै हुन्छ होइन विद्यार्थी केन्द्रित चाहिँ शिक्षण कसरी गर्ने भन्ने कुरो त उहाँहरूले पढाएर आउनुहुन्छ तर अझै त्यो विद्यार्थीको भविष्यलाई उसको क्षमता अनुसार कसरी चाहिँ सिकाउने भन्ने कुरो चाहिँ पढाउने सिकाउने र उसलाई चाहिँ बाटो देखाउने
0: हजुर
1: भन्ने कुरामा चाहिँ अझै अपूर्ण हुनुहुन्छ त्योतर्फ चाहिँ राज्यले ध्यान दिनुपर्छ कार्यक्रम बदलिदो नेपालमा आज हामी युवा शिक्षा सिप र रोजगारीको विषयमा कुराकानी गरिरहेका छौं अहिले काठमाडौँ विश्वविद्यालयमा विशिष्ट अतिथि प्राध्यापकका रूपमा युवाहरूलाई सुशासन नेतृत्व र राजनीतिक प्रणालीका विषयमा अध्यापन गराइरहनु भएका कृष्ण केसीसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: मणी चूडको काख
3: स्वच्छ सुन्दर र संयुक्त प्रकृति
2: शान्ति र आनन्दको अनुभूति
3: भेटभाडबाट टाढा
2: शहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सदैव तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946066 र 9841954181 वेबसाइट झुले.com.np
5: अब एक्साइटमेन्ट सिनेमा मात्र होइन घरभित्र महसुस हुन्छ
6: यो फुटबल सिजन हेर्नुहोस् चेयर गर्नुहोस् अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ भिजन एआई टिभी स्यामसङ भिजन एआई टिभी थपाउनुहोस् साउन्ड बार मात्र रु 9999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको इएमआई

0: नेपाललाई चाहिएको सहयोग टाटा युद्ध पिकअप न सोच्छ न रोकिन्छ।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी युवा शिक्षा सिप र रोजगारीको विषयमा अहिले काठमाडौँ विश्वविद्यालयमा विशिष्ट अतिथि प्राध्यापकको रूपमा युवाहरूलाई सुशासन नेतृत्व र राजनीतिक प्रणालीका विषयमा अध्यापन गराइरहनु भएका कृष्ण केसीसँग कुरा गरिरहेका छौं। कृष्ण केसीज्यू तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी तपाईँसँग युवामा अलिकति यो शिक्षा सिप रोजगारी र उद्यमशीलताको महत्वको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। अलिकति हामी शिक्षाको कुरा अलिक अगाडि तपाईँले शिक्षामा जसरी लगानी हुनुपर्ने हो राज्यको व्यक्तिको संघ संस्थाको त्यो अनुसार अझै हुन सकेका छैन, त्यसलाई चाहिँ बढाउनु पर्ने खाँचो छ भन्नुभयो। अलिकति यो सिपको कुरा गर्दाखेरि र रोजगारी यो सिप र रोजगारीलाई सँगै जोडौँ न। तपाईँले भनिहाल्नुभयो हाम्रोमा यो सिप र रोजगारीमूलक शिक्षा केही कलेजहरूले त शुरू गरेका छन्, अझै पनि त्यो पर्याप्त भइसकेको छैन होइन। र अब तपाईँको सुझाव चाहिँ नि यो सिप र रोजगारीलाई केन्द्रित गरेर शिक्षामा त्यो अनुसारको योजना कसरी बनाउने?
2: त्यही हो हजुर, पहिले त यो एक हिसाबको सरकारले चाहिँ ऊ गरिदिनु पर्ने हुनसक्छ, रिसर्च गरिदिनु पर्ने हुनसक्छ, कस्तो कस्तो सिप चाहिँ हाम्रो देशलाई आवश्यक छ, कस्तो कस्तो सिपले चाहिँ जागिर पनि पाउन सक्छ भन्ने खाले एउटा रिसर्च गर्नुपर्ने हुन्छ। त्यो हरेक ओभर टाइम चेन्ज भइरहेको छ अहिलेको त्यो सिपहरू कहिले केमा कहिले केमा। जस्तै मैले उसमा क्यानाडामा चाहिँ दरखास्त दिँदाखेरि म याद गरेका थिएँ सोसियल सर्भिस गर्ने मान्छेहरूको लागि चाहिँ बढी पोइन्ट दिएको थियो कि, त्यो भने सोसियल सर्भिस पार्टमा चाहिँ कमजोरी छ त्यहाँ भन्ने बुझिन्छ, त्यसमा मान्छे बढी चाहियो भन्ने बुझिन्छ। भने जस्तै हाम्रो सरकारले पनि के त कुन चाहिँ सिप भयो भने कसरी चाहिँ उनीहरूलाई फाइदा पनि हुन्छ, सिप शिक्षण पनि त्यही बेला पढ्नु पर्दै त्यो खाले चाहिँ रिसर्च नै गर्नुपर्ने हुन्छ सरकारले। अनि त्यो चाहिँ कमसे कम पाँचदेखि दस वर्षभित्र फेरि रिसर्च गरिनुपर्छ, किनभने आवश्यकताहरू चेन्ज हुन्छन्, सिपहरू सिपका आवश्यकताहरू पनि चेन्ज हुन्छन्, अनि त्यसलाई ध्यान दिएर प्रड्युस गर्नुपर्छ विद्यार्थीहरू, त्यो त्यो त्यसरी लानुपर्ने हुन्छ। त्यो अलिकति प्लानिङ नै राम्रो गर्नुपर्ने हुन्छ सबैभन्दा पहिला चाहिँ
1: हजुर। अब आज पनि दैनिक हजारौं युवाहरू चाहिँ रोजगारी र उच्च शिक्षाका लागि विदेशी नै लड्को छ, यसलाई चाहिँ अब ब्रेन ड्रेन भनिन्छ होइन। अब यो ब्रेन ड्रेन रोक्न वा विदेशीका युवाको ज्ञानलाई नेपालमा ब्रेन गेन होइन ब्रेन गेन त्यसलाई ल्याउने त्यो कसरी बदल्न सकिन्छ, तपाईँको सुझाव के छ यसमा चाहिँ?
2: हजुर, एजुकेसनको क्वालिटी र अलिकति मूल्यमा अलिकति सजिलो भयो विद्यार्थीहरूलाई भने अलिक कम गरिदिएको खण्डमा नेपाली विद्यार्थी विदेश जाँदैन थिए। विदेश जानुको दुईटा तिनवटा अर्थ छ, पहिले त अब हाम्रो राजनीति पनि अलिकति बलियो अझै पनि अनौलोको सिचुएसन छ, त्यसले गर्दाखेरिमा बाहिर जाने चाहिँ अनौठो लागेन मलाई। अनि मलाई त एउटा टाइममा यस्तो चिन्ता लागेको थियो कतै कतै नेपालका कोही पनि त्यो कोही पनि नबस्ने कि विद्यार्थीहरू, सबै युनिभर्सिटी कलेजहरू बन्द त हुँदैनन् भन्ने त्यो पनि मलाई फिल भएको थियो कि हुन त उनीहरूले राम्रो पढ्न भनेर जान्छन्, उनीहरू चाहिँ पढेर फर्किदियो भने त हुन्छ, तर वेस्टर्न कन्ट्रीमा पढ्न गइसकेको विद्यार्थीहरू त्यहाँको चाहिँ सुविधा भोगी भइसकेपछि मान्छेहरूलाई चाहिँ फर्कन गाह्रो हुन्छ। इन जेनरल सबै त होइन, अब धेरै त उतै बस्छन्, थोरै चाहिँ फर्कन्छन्। अहिलेसम्म मैले देखेको ट्रेन्ड चाहिँ त्यो छ पढ्न जानेहरूमा चाहिँ। अब सिप चाहिँ अब हाम्रोमा यो जस्तै हामी सिप चाहिने किसिमको इन्डस्ट्रीहरू त्यो धेरै खोल्न सक्यो खण्डमा, इन्डस्ट्रियलाइज कन्ट्री हुन थाल्यो भने चाहिँ बल्ल मान्छेहरू बाहिर पनि जान्नन्, विदेशमा जाँदाखेर भन्ने पनि जाँदैन। कस्तो हुन्छ भने मलाई गजब लागेको एउटा उसमा इराकमा धेरै विद्यार्थीहरू के अरे मान्छे फेला परे, युएनमा मसँगै काम गर्थे युनिसेफमा, तिमीहरू त जागिर छोड्ने भने के हो किन छोड्ने भने हाम्रो देशमै पाउँछ यस्तो जागिर त, अब यो लेभलको पैसा दिन्छ अनि परिवारसम्म बस्न पाइन्छ किन छोड्नु भनेर, किन नजाने गाउँ भनेर उनीहरू चाहिँ छोडेर आए। अनि म इराकमा काम गर्न पनि पुगेँ, फेरि मैले पुग्दाखेरि दुई चारजना साथीहरू भेटेँ, के गर्दैछ भने हामी त जागिर सागिर छोडेर आयौँ नि युएनमा, यसमा गर्दैछौँ भनेर त्यो कम्पनीहरूलाई देखाउँदा त्यो कम्पनी काम गर्छु भने उनीहरूको सिप अनुसार पनि त्यो मिल्छ, पैसा पनि त्यो युएनले दिएको भन्दा पनि बढी दिएर छ। इराकको कुरा यो त्यो त्यो त्यो त्यो लेभल गर्नुपर्ने हुन्छ फर्काउनको लागि चाहिँ क्वालिटी अफ एजुकेसन राम्रो गर्ने त्यो चाहिँ
1: तपाईँको अनुभवमा चाहिँ तपाईँ धेरै लामो समयदेखि यो क्षेत्रमा कार्यरत हुनुहुन्छ होइन देश विदेशको अनुभव पनि तपाईँसँग छ नेपालले त्यो अवस्था ल्याउन चाहिँ कति वर्ष पर्खनु पर्ला अझ
2: यो राजनीतिक के भन्छ विलिङनेस बढी चाहिन्छ
1: अब अहिलेको अवस्था हेर्नुहोस् न आजसम्मको अवस्था हेर्दाखेरि तपाईँलाई त्यो राजनीतिक स्थिरता हुन्छ र हामीले भने जस्तो साँच्चै युवाहरू विदेश जाने लड्को पनि कम हुन्छ र विदेश गए पनि उताको ज्ञान सिप र अनुभवलाई यहाँ ल्याएर चाहिँ प्रयोग गर्छ भन्ने त्यो वातावरण चाहिँ तत्काल बन्न सक्ने अवस्था देख्नुहुन्छ
2: त्यो त लामो समय लाग्छ तत्काल त बन्दैन तर बन्छ बन्न चाहिँ नेपाल भने यस्तो देश हो जहाँ चाहिँ हावा पानी सबै सुविधाहरू असाध्यै राम्रो छ क्या त्यो अर्थमा अनि हामी नेपालीहरू लेबोरेसन जुन देशमा गए पनि मैले थुप्रै नेपालीहरू दुःख गरेको माथि माथि पुगेको देख्छु म त एउटा सानो सानो जब खाने मान्छे हो ठुलो मान्छे होइन तर म भन्दा अग्रजहरू यति राम्रो तपाईँ कुल गौतमलाई हेर्नुहोस् न एउटा इक्जाम्पल हो कि हाम्रो चाहिँ अब हाम्रो अहिले मेम्बर पार्लियामेन्ट मेम्बर हुनुभएको छ नि डाक्टर के अरे इन्डस्ट्री के किताब भेट्ने
1: महावीर
2: पिङ उहाँसँग मैले कुरा गरेको थिएँ यस्तो यस्तो मान्छेहरू जस्तै आएको हुनुहुन्छ नि सन्त यस्तो यस्तो यस्तो राम्रो मान्छेहरू छन् उनीहरूले त देशको लागि केही गरौँ भन्छन् त्यस्तै मान्छे दुई चार सय भइदियो भनेदेखि नेपाल त बन्छ नि बन्छ अब अहिलेको विद्यार्थी अहिलेको नयाँ जेनेरेसन चाहिँ लुटिहालौँ खाइहालौँ पेमेन्ट गरिहालौँ भन्ने छैनन्
1: एकदम
2: हामी हाम्रो पालामा नपुगेर हो के हो हाम्रो पालामा हामी त्यस्ता थिएन त्यो भावनाले बन्छ भन्न चाहिँ बन नेपाल बन्छ तर अब मलाई अर्को एउटा लागेको छ जस्तै एनआरएन भन्छ नि एनआरएन हजुर गैर आवासीय नेपालीलाई फर्काउन सक्ने हो रिटायरमेन्ट लिएकालाई फर्काउन सक्ने पनि पैसा थुप्रो आउँछ रिटायरमेन्ट भनेको उसले पैसा कमाइसकेको हुन्छ उसलाई यहाँ आनन्दले बस्छु म भनेर आफ्नै देशमा आफ्नै बाबुआमा अथवा दाजुभाइहरूको आडमै बस्छु भनेर आउँछ उसले पैसा प्रशस्त खर्च गर्छ त्यसको लागि त फाइदा हुन्छ नि त त्यो एउटै गर्नुपर्छ हाम्रो सरकारले अब गर्नु कोसिस गरेका थियो अहिले यहाँ अनि यो ल बनाउने हिसाबमा छलफल अन्त अन्त्य गइरहेछ अब एकैतिर ढोक खोले अर्कोतिर बन्द गरिरहेछ त्यो छलफल चाहिँ
1: यो तपाईँले आशा गर्नुभएको छ आशा गरौँ त्यो अवस्था छिटै
2: आउँछ कहिले आउँछ चाहिँ थाहा छैन मलाई
1: तर आउँछ भन्नेमा चाहिँ ढुक्क हुँदा हुन्छ
2: म त ढुक्क छु
1: हजुर हजुर कृष्ण केसीज्यू तपाईँ आफैले पनि अन्तर्राष्ट्रिय सहायता र सुशासनको क्षेत्रमा काम गर्नुभयो होइन नेपालभित्रै युवाहरूको लागि चाहिँ रोजगारी र उद्यमशीलताका नयाँ क्षेत्रहरू जस्तै डिजिटल अर्थतन्त्र कृषि पर्यटन अरू के हुन सक्छन् र उनीहरूलाई कसरी त्यसमा सुरुवात गर्न सकिन्छ
2: पर्यटन नेपालमा असाध्यै राम्रो हुन्थ्यो सम्भाव छ पनि अलिअलि अब कहिले घरि कहिले बन्नु भइरहेको थियो पोलिटिकल कारणले त्यो अनरेस्टको कारणले अब एउटा त हामी

0: पाल्नुहुन्छ। ए हो कस्तो राम्रो कुरा, आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ। त्यसो भए फेरि पढौ है। आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
3: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
2: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
3: हो र के डेन्टल रे?
4: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डीनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
2: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 9821129090 र 9746583487।
7: के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हुने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: अलिकति जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ, त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन त टिलर छैन भने बजारमा।
12: चिन्ता किन लिनुहुन्छ, एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
11: यो कहाँ किन्न पाइन्छ अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
12: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
13: खेतबारी जोत्न, खोताई गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
14: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528 80222, साथै 98 0110-20-895 में मिसकल गर्नुहोस्। लगतै तपाईलाई सुनाउनेछ।
15: वडा अध्यक्षज्यू नमस्कार।
16: नमस्कार सन्तोषजी, के छ टोलतिर सब ठीक ठाक?
15: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ। उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
16: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गराउने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
15: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
16: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्ती गर्ने जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
17: ल, अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
18: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किनेर।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिएनएन।

0: ਆਉਂਦਾ ਆਉਂਦਾ ਸਾਥੀ ਭਾਈ ਖੋਜਨੋ
1: ਨੇਪਾਲ ਸਰਕਾਰ ਵਿਗਿਆਪਨ ਬੋਰਡ
2: ईदाई राई को साझा स्टोर में दीदी ने कपड़ा अर्डर करू मत एक्ल भें जाऊ न मेरे साथी
3: मैं राई को साझा स्टोर में जान लगे नया नया डिजाइन का कपड़ा लिया अरे छानी छानी किन्ने आज
4: राई को साझा स्टोर्स में आउनुहोस् नया नया डिजाइन का कपड़ा सुपथ मूल्य में छानी छानी लैजानुहोस् यहाँ डाउन जैकेट सिलिकन जैकेट जुत्ता चप्पल बच्चा देखि वृद्ध सम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरु सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मनिराई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु दुत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि टिकी हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843879852 9824417 18 9843449696 र 9861313472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौकिया। होंडा का विशेषता
2: जापानीज उच्च प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ भरपर्दो
2: अफ रोड का लागि पनि उपयुक्त
1: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
2: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू
2: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होंडाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
2: एक्सपेन्सको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
2: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारी भुजाई ओखलढुंगा।
1: सम्पर्क नम्बर 0375902222 9852988002222 र 9842380300।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: एउटा आज मेरो जन्मदिन हो, याद त छ नि।
2: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायलु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
1: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
2: ल अब आँखा खोला त।
1: वाउ कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि। ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गरगहना मेचको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 9742840456 र 9867350620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5।

हाम्रो संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल आत्मीयता यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शहनशाह

सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना

0: पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन, स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला, आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
1: म त कहाँ पढ्ने अन्योलमा छु भने।
0: के अन्योलमा पढ्नु हो? हामी कक्षा दशसम्म मिलेर पढ्यो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
0: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
1: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
0: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
1: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
0: ल सुन, देशभरका हजारौं माभी मध्ये टप 5 भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर चाबहिल, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
2: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
3: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बहिसूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उत्तर प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार, प्रदेश योजना आयोग, विराट नम्बर

0: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याद यही शेष 17 गतेदेखि असार 15 गतेसम्म कक्षा संचालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510 1055 छ 98 41 63 5330 98 42 84 87 55 सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दै छु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दै छौ तिमीहरू?
0: अंकल, एफई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
1: किन र अंकल? त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अंकल?
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 को भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4582-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज चार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदूत कुंडू नगर पालिक पांच सलेरी सोलखुम्बू विगत देखिने ग्राहक विश्वास जित्ती आयो न्यूज चार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरु का साथ में सबै सँग हाम्रा सेवाहरु प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरु होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरु पाइन्छ। सीवी कम्पनीका सम्पूर्ण सामानहरु कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सीजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टीभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस कलेरी सुनखुम्बु
1: हाम्रो के दोष र पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौ नि सर।
2: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809590094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर।